तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरेर थोरै भए पनि नाफा कमाउन सकिनेछ। पढ़ाई लेखाईमा भने जस्तो नतिजा हात लाग्ने उनाले आफन्त र अग्रजहरू खुशी रहनेछन्। पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। माया र प्रेममा सामिप्यता बढ़ेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ। वृश्चिक राशि, कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरू भन्दा एक कदम अगाडि बढेर कार्य सम्पादन हुनेछ। शत्रुहरू परास्त भएर जानेछन्। पुरानो रोगबाट उन्मुक्ति पाइनेछ। नियमित संगत गरेका कामहरू भने फैसला तपाईँकै पक्षमा हुनेछ। नोकरीमा बढुवा हुने योग रहेको छ। प्रेममा सामिप्यता बढ्ने र भेटघाटमा समय व्यतीत हुनेछ। पढ़ाई लेखाईमा मन जाने हुनाले अरू भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ। सामाजिक तथा कल्याणकारी काममा समय व्यतीत हुनेछ। धनुराशि, पढ़ाई लेखाईमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ। शेयर बजार र व्यापार व्यवसाय अरूको दिनमा भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ। चिट्ठा पर्ने र उपहार प्राप्तिको गतिलो योग रहेको छ। माया प्रेममा नजिक हुने तथा मायाको दोरो कसिलो भएर जानेछ। सामाजिक काम गरेर नाम कमाउन सकिनेछ। आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ। मकर राशि, आमा आफन्त र सहयोगीबाट भने जस्तो सपोर्ट प्राप्त हुने भएर मन प्रसन्न हुनेछ। घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ। समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ। कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आमदानी होला। जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भएर आफ्नो भावना साटासाट गर्न सकिनेछ। अध्ययनमा अलि बढी समय दिन सक्दा प्रगति गर्न सकिनेछ। कुम्भ राशि, विभिन्न अवसरको सदुपयोग गर्दै राम्रो तथा परिणाममुखी काम गर्न सकिनेछ। दाजुभाइ आफन्त र छिमेकीका साथमा रमाइलो गर्दै दिन व्यतीत हुनेछ। व्यापार शेयर बजार र उद्योगमा लगानी गरेर पछिको लागि आमदानी सुनिश्चित गर्न सकिनेछ। प्रेमको गाँठो कसिलो हुने र मायाको चिन्ह साटासाट हुनेछ। पढ़ाई लेखाई प्रगतिकै बाटोमा लैजान सकिनेछ। सामाजिक काम गरी नाम कमाउन सकिनेछ। तपाईँले शुरू गरेको काममा आफन्त र कुटुम्बहरूको पनि सहयोग प्राप्त हुनेछ। पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुट्नेछ। बोलीको प्रभाव बढ़ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ। पढ़ाई लेखाईमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ। माया प्रेममा शंका र उपशंकाहरू अड्दै जानेछन्। निर्माण सामग्री तथा खानेकुराको सामानको व्यापार उल्लेखनीय वृद्धि हुनेछ। प्राकृतिक विपत्तिमा परेका मानिसहरूलाई सहयोग गर्न पाउँदा भने मन आज प्रसन्न रहनेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा धेरै कर्ममा नै विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोर बाराही परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोतावृन्द, तपाईँको जन्मदिनको शुभकामना पनि रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै शुभकामना टिपाउन नबिर्सनुहोला। जन्मदिनको शुभकामना टिपाउनका लागि हाम्रो टेलिफोन नम्बर 0564141100 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी गराउन चाहन्छौ। यिनै प्रस्तुतिहरूसहित बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएका छन्। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी फेरि उपस्थित हुनेछौ। आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: 103.8 अन्तर्मनको आवाज।
2: हेलो बा, कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
2: ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
5: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोपाइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746680681।
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊँ।
8: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
7: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0564142634 र 9811756606।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9896613195 र 9847153068।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो। हेर त, खुसी त छौ नि?
9: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न। तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो। हामी आजै जान्छौ।
10: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
11: पञ्चनन्दन कृषि उद्योग शालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
10: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465610950।
11: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9805028 र 9460692646।
12: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: पञ्चमी तिथि
14: काया कैरन का साथमा
13: किसान पाइप प्रोडक्ट प्राली
14: राष्ट्रको शान किसान
13: अ कम्प्लिट पाइपिंग सोलुसन
15: काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
13: सरकार उद्धार राहतमा व्यस्त भइरहँदा पीड़ित भने भौतारिँदै बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक अब पालिकाको नेतृत्वमा राहत वितरण हुने
15: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित कयौंका अभिभावक नहुँदा भविष्य अन्योल बाढ़ी पीड़ितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनो सामाजिक समस्या नआतिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव
16: तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
13: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा मूल्य वृद्धि र कालो बजारी गर्नेलाई कारवाही हुने
15: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेसनका लक्षण बढ़ी देखिने अध्ययनको ठहर
13: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
17: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल
18: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
19: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
18: अनि बन्छ त दाई
19: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
20: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्विसौनीको ठीक पारिपट्टि
21: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
22: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
21: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
23: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
24: के भयो दाई पैसा भएपछि नि के को तनाव हो र
23: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ
18: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ उच्च स्तरका छड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाटा सिपिभीसी पाइप पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौड़ा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0654142636 मोबाइल 9560878302 र 9460878302
25: यो चाड पर्वमा युरोपियन प्रस्तुत गर्दछ रङ्गीन छ घर
0: वर्षिन्छ उपहार रु 50,000 को युरो फेन्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो फेन्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। नेपालको भूगोललाई छिन्न भिन्न पार्ने गरी गएको बुधबार आएको विनाशकारी बाढ़ीले हजारौंको खुशी मात्र बगाएको छैन, कयौं परिवारलाई लास र सासको दोस्रो आँधमा ल्याएर पछारिदिएको छ। बाढ़ीले सड़क सञ्जाल छेदविच्छेद पारेपछि उद्धार र राहतका ठूला सरकारी दावीहरू केवल आश्वासनमा सीमित बनेका छन्। सरकार पीड़ितको उद्धार र राहतमा व्यस्त छ, तर पीड़ितहरूले न आफन्त पाएका छन् न राज्यले उनीहरूको विषयमा कुनै खबर नै दिन सकेको छ। आजको अन्नपूर्ण पोस्टले लेखेको छ, बाढ़ीमा बेपत्ताको अवस्था बुझ्न अस्पतालहरूमा आफन्तजन भौतारिँदै रहेका छन्। सम्पर्कविहीन भएका आफन्तलाई अस्पताल ल्याइएको छ कि भन्ने आश बोकेर कयौं परिवार पाँच दिनदेखि अस्पताल परिसरमै भौतारिरहेका छन्। भोटीकोशी बाढ़ीबाट प्रभावित विभिन्न जिल्लाका 15 पालिकामा फरक फरक प्रकृतिको राहत आवश्यक परेको छ। बाढ़ीबाट बढ़ी प्रभावित रसुवाका गोसाईकुण्ड, उत्तर गया, आमा छोङदिम्बो गाउँपालिकामा दैनिक उपभोग्य वस्तु, औषधि र बत्तीका लागि सोलर प्यानल, ब्याट्री र जेनेरेटर आवश्यक परेको पालिकाहरूले जनाएका छन्। रसुवाकै कालिकामा औषधि र एम्बुलेन्स आवश्यक छ भने नुवाकोटको विदुर नगरपालिका लगायतका पालिका र धादिङ गोर्खाका प्रभावित पालिकामा कनेक्टिभिटी जरूरी भएको भन्दै प्रदेश र संघ सरकारलाई आग्रह गरिएको खबर आजको कान्तिपुरले लेखेको छ। यसैबीच संघीय सरकारको एकद्वार प्रणाली मार्फत राहत वितरण प्रभावकारी नभएको गुनासो बढ़ेपछि पालिकालाई जिम्मेवारी दिएको छ। हिजो रसुवाको धुन्चेमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा बसेको बैठकले पालिका र त्यहाँ गठन गरिएको सर्वदलीय संयन्त्रलाई राहत वितरणको जिम्मेवारी तोकिएको हो।
2: यसैबीच भोटे कोशी र त्रिशुलीमा बाढ़ी गएको छैठौं दिन कटिसक्दा पनि त्यस क्षेत्रका जलविद्युत आयोजनाका सुरुङमा फँसेका श्रमिक कर्मचारी र इन्जिनियरहरूको उद्धार हुन सकेको छैन। हिजो पनि नेपाली सेनाले भारतीय र चिनिया टोलीलाई साथ लिएर उद्धारको प्रयास गरेकोमा सुरुङबाट एकजनाको पनि उद्धार गर्न सकेन। विभिन्न जलविद्युत परियोजनाका सुरुङमा 500 हाराहारीमा व्यक्ति फँसेको रिपोर्ट छ। माथिल्लो त्रिशुली एकमा उद्धार निकै कठिन रहेको सेनाको ब्रिफिङ छ भने माथिल्लो त्रिशुली 3A को सुरुङमा पानी भरिएको भेटिएपछि सोचे जस्तो प्रगति हुन सकेन। लाङचाङमा सुरुङको 65 मिटरसम्म पुगेको उद्धार टोलीले एउटा शव भेटेकोमा अगाडि बढ़न नसकेपछि फर्किएको छ। अन्य परियोजनामा पनि सन्तोषजनक कुनै प्रगति भएको छैन। बाढ़ीका कारण केरुङमा रोकिएका र स्वदेश फर्कन चाहने नेपालीलाई वैकल्पिक नाकाबाट स्वदेश फर्काउने पहल शुरू भएको छ। केरुङमा रहेको नेपाली मध्ये तत्काल 40 जनालाई तातो पानी नाकाबाट नेपाल ल्याउने तयारी लासाको नेपाली महावाणिज्य दूतावासले अघि बढ़ाइएको खबर नयाँ पत्रिकामा छ। यस्तै एक हप्ता अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको हो। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षा कर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ।
1: बाढ़ीबाट 17,000 बालबालिका प्रभावित भएका छन्। कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य अन्यलमा परेको छ। बाढ़ी प्रभावित क्षेत्रमा कति बालबालिका सम्पर्कविहीन छन्, कतिको ज्यान गयो र कति उद्धार गरिए भन्ने तथ्याङ्क अहिलेसम्म लिन नसकिएको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। युनिसेफले तयार पारेको तथ्याङ्क अनुसार बाढ़ीबाट 17,000 बालबालिका प्रभावित छन्। युनिसेफकी प्रतिनिधि एलिस अंगुलाले जारी गरेको विज्ञप्तिमा यो तथ्याङ्क उल्लेख छ। उहाँका अनुसार बाढ़ीबाट बचेका बाल बालिकाहरू अहिले रोग, कुपोषण, हिंसा र शोषणको उच्च जोखिममा छन्। बाढ़ी प्रभावित बाल बालिकालाई अस्थायी सिकाई केन्द्र, वैकल्पिक सिकाई सामग्री र बाल बालिका तथा शिक्षकहरूका लागि मनोसामाजिक परामर्श सहित शिक्षा जारी राख्न तत्काल सहयोग आवश्यक रहेको युनिसेफले औल्याएको छ। उद्धार गरिएका बाल बालिकाहरू पनि यति बेला जोखिममा छन्। कतिपय बाल बालिका गैर कानूनी रूपमा ओसार पसार हुने जोखिम भएकाले महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सचेत हुन आग्रह गर्दै विज्ञप्ति निकालेको छ। युनिसेफले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श टोलीहरू परिचालन गरेको छ। बेपत्ता वा परिवारबाट बिछोड़िएका बाल बालिकाको पहिचान, दर्ता र पारिवारिक पुनर्मिलनका लागि पनि युनिसेफले काम गरिरहेको छ। प्रभावित क्षेत्रमा खटिएको नेपाल रेड क्रस सोसाइटीले पनि बाल बालिकाहरू जोखिममा रहेको जनाएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीबाट उत्पन्न मानसिक असर र ध्यान दिनुपर्ने विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
3: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
6: हार्ट जोड्ने नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
9: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562375 र 98011325475।
11: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ। साबिकको
12: राष्ट्रको आवश्यकता देखिएको छ। जिल्ला अस्पताल रसुवाका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमित प्रजापतिका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित मानिसमा डर त्रासको समस्या देखिन थालेको छ। कतिपयले कानमा बाढ़ीको आवाज आइरहेको बताउने गरेका छन्। उहाँका अनुसार उपचारमा आउने बाढ़ी प्रभावित क्षेत्रका मानिसमा डर त्रासको समस्या देखिन थालेकाले परामर्श आवश्यक रहेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नसर्ने तथा मानसिक रोग विभागकी प्रमुख डाक्टर पोमावती थापाले होल्डिङ सेन्टरमा रहेका करिब 1000 प्रभावितमा डर त्रासको समस्या पहिचान भएको बताउनुभयो। विभागले बाढ़ी प्रभावित क्षेत्रमा खटिएका तालिम प्राप्त मनोपरामर्शदाताले दिएको जानकारीका आधारमा उनीहरूमा डर त्रासको समस्या देखिएको हो। यो खबर नागरिकमा छ। यसैबीच कतिपय बाढ़ी प्रभावित परिवारका सदस्य वैदेशिक रोजगारीमा रहेकाले टाढाबाटै घर बगेको, आफन्त बेपत्ता भएको वा परिवारका सदस्य गुमाएको खबर सुन्नु परेको छ।
2: केही तत्काल नेपाल फर्किए पनि धेरै फर्किन सकेका छैनन्। स्वदेश फर्किन नपाउनु, आर्थिक अभाव र विदा नपाउँदा रोजगारी गुम्ने डरले उनीहरूमा थप चिन्ता बढ़ेको छ। अर्कोतर्फ सर्वस्व गुमाएका प्रभावितमा अब कसरी जीवन अघि बढ़ाउने भन्ने चिन्ताले मानसिक पीड़ा र असहायपन बढ़ाउन सक्छ। साथी महेश गेवालीले अहिलेको विपदको असर विदेशमा रहेका नेपालीलाई कस्तो परेको छ भनेर लगनखेलको मानसिक अस्पतालमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीलाई सोध्नु भएको छ।
13: यति बेला हाम्रो देश बाहिर रहनुभएका नेपालीहरूको वास्तवमा मनोदशा अत्यन्त गहिरो र पीड़ाजन्य छ। फर्कने प्रयास गरिरहनु भएको छ, फर्कन पनि सहज छैन। क्षतिको उहाँले महसुस गर्नु भएको छ परिवारजनमा, र आफू चाहिँ विदेशमा रहेर व्यक्ति विचलित हुनु, उसलाई दुःख लाग्नु, दिक्क लाग्नु, नरमाइलो लाग्नु, कतिवटा सवालमा चाहिँ आफूले आफूलाई पनि ब्लेम गर्ने र म परिवारसँगै भइदिएको भए कठिनाईमा म उहाँहरूको हात समाउँथे, साथ दिन्थे भने उहाँलाई लागेको हुन सक्छ। हाम्रो सिङ्गो समाजले उहाँहरूलाई साथ दिने कुरामा कहीँ कसर बाँकी राखेको छैन। यो समाजदेखि राज्यसम्म उहाँहरूको पक्षमा छ। यहाँहरू जो बाहिर हुनुहुन्छ पछिल्लो महसुस नगर्नुहोला। यो गुनासो गर्नुभन्दा पनि हामीले यसलाई स्वीकार गर्नु आफ्नोलाई पनि र समाजको लागि पनि स्वस्थ गराउँछ।
14: हामीले साम्य हुनुपर्छ, धैर्य धारण गर्नुपर्छ त पटक पटक भनिरहेका हुन्छौँ। अर्काको देशमा भएको मान्छेले चाहिँ त्यो साम्य कसरी हुने, त्यहाँ भएका साथीहरूले चाहिँ के गर्ने, कसरी चाहिँ आफ्नो मनलाई चाहिँ स्थिर राख्न सक्नुहुन्छ?
13: वैदेशिक रोजगारमा भएका व्यक्तिहरूको स्वास्थ्यको लागि नेपाल सरकारले वैदेशिक रोजगार बोर्डसँग समन्वयमा वीर अस्पतालमा टेलिमेडिसिन पनि सुरुवात गरेको छ, र उहाँले त्यो टेलिमेडिसिनको सुविधा लिएर पनि आफूलाई चाहिँ आफ्नो समस्याहरू व्यक्त गर्ने अनि सम्बन्धित व्यक्तिसँग परामर्श गर्ने र औषधि उपचार यदि जरुरी छ भने त्योसम्म लिनको लागि हामीले सुविधा दिएका छौँ। त्यसरी उहाँहरू जोडिन सक्नुहुन्छ। अर्को भनेको चाहिँ हाम्रो अहिलेको सामाजिक सञ्जालको नेटवर्कमा हाम्रा धेरै स्वयंसेवी साथीहरूले चाहिँ वैदेशिक रोजगार र देश बाहिर भएका व्यक्तिहरूलाई पनि भर्चुअली उहाँहरूलाई सुनिदिने, उहाँहरूलाई परामर्श दिने सेवा पनि सुरुवात गर्नुभएको छ। उहाँहरू त्यो नेटवर्कबाट पनि जोडिएर आफूलाई चाहिँ यति बेला आफ्नो मनका भावनाहरू व्यक्त गर्न सक्ने अनि आफूलाई चाहिँ कठिनाई भएको बेलामा सहयोग दिन सक्ने र कतिपय सवालमा चाहिँ विशेषज्ञ परामर्श पनि लिन सक्ने एउटा प्लेटफर्म छ। त्यसैले गर्दा उहाँहरू जो जहाँ हुन्छ आफू चाहिँ एक्लिएको र दुःखमा परेको, म मेरो कोही छैन भन्ने एउटा निराशाको भावना छ, त्यो निराशाको भावना आफूमा राख्नु जरुरी छैन। अब व्यक्ति आफूले गर्नुपर्ने कुराहरूको सवालमा चाहिँ उहाँले आफूलाई समय दिनुपर्छ, आफूलाई महसुस गर्नुपर्छ, आफ्नो कठिनाईलाई महसुस गर्नुपर्छ। त्यो कठिनाईलाई पनि उहाँहरूले कति चाहिँ सान्द्रिक र जरुरी छ, कति चाहिँ अनावश्यक हो भन्ने कुरालाई पनि ख्याल राख्नुपर्छ। यो सँगसँगै आफूलाई शान्त राख्न आफूले प्रयास गर्नुपर्छ। डिप ब्रिदिङ एक्सर्साइज गरेर पनि उहाँहरूले आफूलाई शान्त राख्न सक्नुहुन्छ, जसमा चाहिँ आफ्नो कानले सुन्ने, आँखाले देख्ने, जिब्रोले स्वाद दिने, नाकले गन्दिने, वास्तविकतामा आफू चाहिँ रहने, त्यो गरेर पनि उहाँहरूले आफूलाई चाहिँ एउटा त्यो तत्कालीन अवस्थामा आफू एउटा वास्तविकतामा बाँच्न सिक्न सक्नुहुन्छ। र यो सँगसँगै सही सूचनाहरूमा चाहिँ लिने, यदि नसम्हालिएको सवालमा चाहिँ उहाँहरू आफ्नै साथीभाइ जो नजिकमा हुनुहुन्छ उहाँहरूको साथमा रहने, उहाँहरूसँग सेयरिङ गर्ने, उहाँहरूलाई चाहिँ आफ्नो कठिनाई भन्नको लागि असहज नमान्ने, आफू एक्लो भएर एक्लिएको महसुस गर्नुभन्दा पनि आफ्नो साथ चाहिँ खोज्नुपर्छ। तपाईँ सम्हालिनु भयो भने तपाईँ स्वस्थ रहेर तपाईँ कम्तीमा पनि आफूलाई समय लिन सक्नुहुन्छ र भोलि आउनको लागि एउटा तयारी गर्न सक्नुहुन्छ।
1: मानसिक रोग विशेषज्ञ डाक्टर वासुदेव कार्कीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भोटेकोशी बाढ़ीले रसुवा नाका तहस नहस पारेसँगै नेपाल चीन व्यापारका लागि दोस्रो नाका तातो पानी पनि अनिश्चित भएको छ। तातो पानी नाका संचालनको टुंगो नलागेपछि ट्रान्सपोर्ट कम्पनी र व्यापारीहरू चिन्तित बनेका छन्। चीनको खासा कस्टमले नेपालतर्फ कोदारी राजमार्ग जोखिमपूर्ण रहेकोले मुस्ताङको कोरोला नाका प्रयोग गर्न ट्रान्सपोर्ट कम्पनीलाई सुझाव दिएको छ। यद्यपि दैनिक 500 भन्दा बढ़ी पर्यटक तातोपानी नाका भएर काठमाडौँ आइरहेका छन्। खासाको चिनिया ट्रान्सपोर्ट कम्पनीहरूले दिएको जानकारी अनुसार नेपाल आउने मालवा कन्टेनर न्यायमै रोकिएको छ, जसले गर्दा लामो समयदेखि कामविहीन भएका चिनिया ट्रान्सपोर्ट कम्पनीमा कार्यरत कर्मचारीहरू बिचल्लीमा परेका छन्। भदौ 10 को विनाशकारी भोटेकासी बाढ़ीले नेपाल चीन व्यापार गर्ने व्यवसायहरूको पनि बिचल्ली भएको छ। व्यापारी व्यवसायी कन्टेनर चालक सहचालक र भन्सार एजेन्टको बिचल्ली भएको हो। चालक सहचालक व्यापारी र भन्सार एजेन्ट सहित 550 बाढ़ीमा परेर अहिलेसम्म पत्ता छन्।
2: निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्गमा पहिरो गएर यातायात प्रभावित भएपछि सरकारले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ। उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुन नदिन वैकल्पिक मार्ग प्रयोग गर्ने निर्णय गरिएको छ। हिजो
1: चालक सहचालक व्यापारी र भन्सार एजेन्ट सहित 550 बाढ़ीमा परेर अहिलेसम्म बेपत्ता छन्।
2: Thank you. निरन्तरको

0: प्रतिनिधि बीच भएको छलफलले तत्कालका लागि उपत्यका भित्रिने गाड़ीलाई त्रिभुवन राजपथ र बाहिरिने गाड़ीलाई कान्ति राजपथ प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार खाद्यान्न, एलपी ग्यास, चिनी, दूध तथा तरकारी लगायत अत्यावश्यक वस्तु बोकेका गाड़ीलाई प्राथमिकताका आधारमा सञ्चालन गर्ने गरी समय तालिका निर्धारण गरिएको छ। आपूर्ति जनित गाड़ीलाई त्रिभुवन राजपथ, नौबिसे, दामन, हिटौडा खण्ड हुँदै उपत्यका भित्र्याउने र बाहिरिने गाड़ीका लागि कान्ति राजपथ प्रयोग गर्ने गरी कार्यतालिका मिलाइएको छ। यसैबीच चाडपर्व नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढ़ाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सृजना गरी कालो बजारी गर्न सक्ने आशंका बीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आजदेखि 13 बजार अनुगमन टोली परिचालन गर्दैछ। यसअघि 5 टोलीबाट बजार अनुगमन हुँदै आएको थियो, तर चाडपर्वको समय बढ़दो माग र आपूर्ति व्यवस्थामा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढ़ाएको हो। सरकारको चासो अहिले एउटै विषयमा केन्द्रित छ, बजारमा सामान छ तर व्यापारीले अभाव देखाएर मूल्य बढ़ाउने अवस्था आउन नदिनु। विभागका निर्देशक तथा सूचना अधिकारी अनिल किरातीका अनुसार विभिन्न क्षेत्रमा परिचालन हुने टोलीले बजारमा वस्तुको मूल्य उपलब्धता र बिक्री वितरणको अवस्थाको निगरानी गर्नेछ। बजार अनुगमनको क्रममा हिजो अस्ति जुन मूल्यमा सामान बेचिएको छ त्योभन्दा फरक पाइए अनुगमन टोलीले ठाउँको ठाउँ कारवाही गर्ने अधिकार पाएको किरातीले बताउनु भएको छ।
1: कृषि मन्त्र नार्कसँग
2: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, डिजिरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा सिजाई हरियो टुसा आएपछि मात्र रोपौं।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नु होला।
4: हिँड्दा गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635 93 369।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
8: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635 90 065, मोबाइल 98164।
0: अब बाँकी खबर, काठमाडौँ उपत्यकामा ब्रोइलर कुखुराको मासुको राम्रो खपत गर्ने जिल्ला हुन् नुवाकोट, धादिङ, गोर्खा र रसुवा। पछिल्लो समय यी जिल्लामा व्यावसायिक रूपमा पशुपालन गर्ने किसानको संख्या वृद्धि भएको छ। त्यहाँका किसान बिहान बेलुका दूध बोकेर संकलन केन्द्र पुग्ने गरे पनि

0: कोटेकोसी त्रिशुली क्षेत्रमा आएको भीषण बाढ़ीपछि धेरै किसानले दूध बेच्न पाएका छैनन्। मानवीय क्षति र उद्धारको पीड़ा त छँदैछ, त्यसको छायामा पशुपालन व्यवसाय पनि संकटमा परेको छ। बाढ़ीले गोठ बगाएको र पशु चौपाया मारेको विवरण अझै पनि पूर्ण रूपमा संकलन भइसकेको छैन, तर पशुपालनको आधार मानिने दाना, दूध र बजारको चक्र भने बाढ़ीले नराम्ररी प्रभावित बनाएको पशु सेवा विभागले त्यस क्षेत्रमा एका नवराज श्रेष्ठले उल्लेख गर्नुभयो। पशु सेवा विभागको निर्देशनमा खाद्य तथा कृषि संगठन एफएओ को सहयोग सहित परिचालित प्राविधिक टोली शुक्रबारदेखि रसुवाका उत्तरगया कालिका र नौकुण्ड गाउँपालिकामा स्थलगत निरीक्षणमा खटिएको छ। समस्या केवल खेत वा गोठमा सीमित छैनन्। सड़क अवरूद्ध हुँदा कुखुरा पालक किसान दानाको अभाव झेलिरहेका छन्। व्यावसायिक फार्ममा हजारौं कुखुरा छन् तर दाना पुर्याउने गाड़ी पुग्न सकेका छैनन्। कतिपय किसानको कुखुरा बिक्रीका लागि तयार भइसकेका छन् तर बजारमा लैजान नसक्दा फार्ममै रोकिएका छन्। सहयोग खोज्दैछ ग्रामीण अर्थतन्त्रको मेरुदण्ड शीर्षकको खबर आज गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। बाल बालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने उमेरकै ढिला गराउँदा उनीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने एक नयाँ अध्ययनले देखाएको छ। अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयले गरेको अध्ययन अनुसार कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्न शुरू गर्ने किशोर किशोरीमा चिन्ता र अपसाद वा डिप्रेशनका लक्षण बढ़ी देखिने गरेको सिन्हुवाको खबरमा उल्लेख छ। यद्यपि सामाजिक सञ्जालको खाता मात्र हुनु र मानसिक स्वास्थ्य सम्बन्धी समस्याबीचको सम्बन्ध तुलनात्मक रूपमा कमजोर रहेको पाइएको छ।
0: अब खेल खबर। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। करिब दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताएका छन्। 39 वर्षीय मेसीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको बताएका छन्। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको वहाँ उनको भनाइ छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गरेका मेसीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गरेका छन्।
1: आया कैरनमा अब केही खबर संक्षेपमा। अहिले नुवाकोट, धादिङ, गोर्खा, चितवन, सिन्धुपाल्चोक र लमजुङ लगायतका जिल्लाहरूमा मध्यमसम्मको पानी परिरहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, गण्डकी र बागमती प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ। कास्कीको मोदी खोला, काठमाडौँको बागमती नदी र लमजुङको मर्स्याङ्दी नदीमा जलसतह सतर्कता तह पार गरेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। आज पनि देशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: बाढ़ीमा सम्पर्कविहीन भएकाहरूको शव शनाखतका लागि प्रहरीले डीएनए जाँचको प्रक्रिया शुरू गरेको छ। संकलन भएका सबै शवको यसअघि प्रहरीले डीएनए नमूना लिइसकेको छ। अब उनीहरूका परिवारको डीएनए नमूना लिएर म्याचिङ गराइने प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्ले बताउनुभएको छ।
1: भोटेकोसी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 23 विद्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 3 जिल्लामा क्षति पुगेका 23 विद्यालय मध्ये पूर्ण नष्ट भएका र ट्रेसिङ गर्न समेत चुनौती भएका 8 विद्यालय रहेका छन्। रसुवाको भोटेकोसी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको परिवर्तन र त्यसको निगरानीमा अहिले रहेका ठूला कमजोरीलाई फेरि सतहमा ल्याएको छ।
0: दोलखाको गौरी शंकर गाउँपालिका 9 रहेको छो रोल्पा हिमताल फुट्ने जोखिम कायमै रहे पनि सम्भावित जोखिमबारे पूर्व सूचना दिन जडान गरिएका साइरन प्रणाली भने उपयोगविहीन बनेका छन्।
1: काया कैरनमा अब पालो उखानको।
0: पर्खिन गाह्रो, सहन सारो।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सरकार उद्धार र राहतमा व्यस्त भइरहँदा पीड़ित भने भौतारिँदै। बाढ़ी प्रभावित पालिकाहरूमा फरक फरक प्रकृतिको राहत आवश्यक। अब पालिकाको नेतृत्वमा राहत वितरण हुने
1: बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यूल, बाढ़ी पीड़ितसँगै विदेशमा रहेका परिवारका सदस्य र आफन्तमा पनि मनोसामाजिक समस्या, नातिन र आफ्ना भावना व्यक्त गर्न मनोविज्ञको सुझाव।
0: तातो पानी नाका समेत ठप्प भएपछि चीनसँगको व्यापार प्रभावित, अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापन सरकारको प्राथमिकतामा, मूल्य वृद्धि र कालोबजारी गर्नेलाई कार्यवाही हुने।
1: बाल बालिकालाई सामाजिक सञ्जालबाट केही समय टाढा राख्दा मानसिक स्वास्थ्यमा फाइदा पुग्ने, कम उमेरमै सामाजिक सञ्जाल प्रयोग गर्ने किशोर किशोरीमा चिन्ता र डिप्रेशनका लक्षण बढी,
0: र मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। विपदको बेला अप्ठ्यारोमा परेकालाई सहयोग गर्नुको सट्टा उल्टै फाइदा लुट्न खोज्ने प्रवृत्तिलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ बाढ़ी आएको ठाउँमा गिद्धको आकृति भएका एक थरी मान्छे सिलिण्डर तान्दैछन्, अनि नजिकै रहेको उस्तै आकृतिको अर्को भन्दैछ, सिलिण्डर मात्रै, मैले त सुनै लुस्न भ्याए। अनि छेउमै उभिएर क्यामेरा तेर्सिरहेको कन्टेन्ट क्रिएटर चाहिँ भन्दैछ, आहा कन्टेन्ट। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। आधिकारिक र पुष्टि भएका सूचना र खबरमा मात्र विश्वास गरौं। नमस्कार।

0: 103.8 अन्तरमनको आवाज।
1: एपी स्टोर दुलेगौड़ा सिर्जना तो बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड़ पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0625414321,
2: मोबाइल 9865678634 र 9781107090।
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115। ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
9: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
6: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
9: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बा बानिया संगम बानिया फोन 0635414142 9855023128 9462614726
10: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
11: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भो
12: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि
11: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
12: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
9: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
12: होटल फ्यामिली एन्ड लज खैरिनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9855324120 9901454674 र 9864023420
0: 103.8 अन्तर्मनको आवाज
13: ओम जय श्री हरि गम गणपतये नमः मंगल चतुर्थी व्रत यो भदौ महिनामा हामीलाई प्राप्त भएको छ यसको तिथि मितिको स्पष्ट जानकारी गराउँदै कसैले शुरूआत गर्न चाहनुभयो भने शुरूआत गर्न मिल्छ कि मिल्दैन मंगल चतुर्थी होइन साङ्गे गर्न मिल्छ कि मिल्दैन समापन गर्न मिल्छ कि नै त्यो पनि जानकारी गराउँदै हामीले 21 संख्यामा गणेशलाई जे चिज पनि चढाउने त भनियो तर यसको महिमा के छ त गणेश पुराणमा के भनिएको छ यो चढाए के फल प्राप्ति हुन्छ म आज हजुरलाई त्यो विषयमा पनि जोड्नेछु र भगवान श्री गणेशका 21 प्रिय नामहरू म हजुरहरूलाई बताउनेछु जसलाई बुझेर हजुरहरूले अर्पण गर्नुभयो भने भगवान गणेशको विशेष कृपा हजुरहरूलाई प्राप्त हुन जानेछ यस दिनका दिनमा के गर्ने के नगर्ने कसरी गर्ने यसको स्पष्ट जानकारी गराउँदै जसलाई गर्नाले सुख शान्ति समृद्धि सन्तान धन ऐश्वर्य विद्या हामीलाई प्राप्त हुने गर्दछ त्यस्तो दिव्य व्रतको हजुरहरूलाई म सम्पूर्ण जानकारी गराउँदै विदेशमा केही फरक पनि पर्न गएको छ त्यसै कारणले गर्दा हजुरहरूले भिडियोलाई अन्तिम समय हेरेर सम्पूर्ण जानकारी लिनुहोस् भन्ने ध्येयका साथ म उपस्थित छु धर्मराज अर्याल हाम्रो जिज्ञासा परिवारमा जोडिनुभएका विश्वभरि छरिएर रहनुभएका सम्पूर्ण वैदिक धर्मानुरागी महानुभावहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु र दुःखद यो घडी छ हाम्रो नेपालमा ठूलो महाविपत्ति आइपरेको छ जसमा हामी सम्पूर्ण नेपालीले हातमा हात मिलाएर आफ्नो ठाउँबाट यथासम्भव सहयोग गरिरहेका छौँ लागि परिरहेका छौँ राहत बाँडिराखेका छौँ र हाम्रो जिज्ञासा परिवारले पनि यथासम्भव प्रयास गरेको छ र हाम्रो जिज्ञासा परिवारमा जोडिनुभएका सम्पूर्ण भक्त महानुभावहरू दर्शक महानुभावहरूलाई पनि म आग्रह गर्दछु आफ्नो स्थानबाट जसरी सकिन्छ तन मन धनद्वारा हजुरहरूले सहयोग गर्नुहोला यस्तै गरी हामी यो महाविपत्तिमा हातमा हात मिलाएर अगाडि बढ्यौँ भने अवश्यमेव यो दुःखदको घडीबाट हामी बाहिर आउनेछौँ र यो दुःखद घडीमा जसले यो संसारलाई छोड्नुभयो यो अवस्थामा परेर आफ्नो शरीर गुमाउनुभयो सम्पूर्ण मृतक आत्माहरूको स्वर्गवासको कामना गर्दै वैकुण्ठवासको कामना गर्दै उहाँहरूको आत्माको चिर शान्तिको कामना गर्न चाहन्छु यसै गरी आएर यो महाविपत्तिमा जसका घरमा शोक परेको छ भोक परेको छ यस्ता सम्पूर्ण महानुभावहरूलाई परमात्माले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गर्नुहोस् र हजुरलाई सम्पूर्ण नेपालीको साथ छ सम्पूर्ण विश्वबाट हजुरहरूका लागि शुभ प्रार्थना गरिराख्नु भएको छ सबैले त्यस कारणले गर्दा यो दुःखद घडीमा हजुरहरूले धैर्य धारण गरेर आफ्नो जीवनलाई अब बाँचेकाले आफ्नो जीवनलाई धैर्य धारण गरेर आँसु पुसेर साहसका साथ अगाडि बढ्नै पर्छ किनकि यो मानव जीवन त होइन जन्मेपछि एकपटक शरीर छोड्नै पर्ने हो जसलाई परेको छ उपदेशले त काम गर्दैन तथापि हजुरहरूले यो दुःखद घडीमा अब आफ्नो जीवनलाई अगाडि बढाउनु बाहेक अर्को विकल्प छैन त्यसै कारणले गर्दा सबैले धैर्य धारण गर्ने शक्ति परमात्माले प्रदान गर्नुहोस् भन्ने कामना गर्दै सम्पूर्ण मृतक आत्मामा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना हामी प्रकट गर्न चाहन्छौँ अब मूल विषयवस्तुमा हामी प्रवेश गरौँ विक्रम सम्वत 2083 साल भदौको 16 गते मंगलबारको पावन दिन अङ्ग्रेजी समय 2026 सेप्टेम्बर 1 तारिकको दिनमा हामीलाई मंगलबारको पावन दिन प्राप्त भएको छ र त्यस दिनका दिनमा चतुर्थी तिथि प्राप्त हुँदा मंगल चतुर्थी व्रत हामीले यस दिनका दिनमा गर्न गइराखेका छौँ यस दिनका दिनमा 3:52 हामीलाई चतुर्थी तिथि बिहान सूर्योदय कालमा प्राप्त भएको छ अर्थात् बिहान 7:16 हामीलाई चतुर्थी तिथि प्राप्त हुनेछ, भाद्र महिनाको कृष्ण पक्षको चतुर्थी तिथि, त्यस पछाडि पञ्चमी तिथि हामीलाई लाग्न जानेछ। त्यसै कारणले गर्दा अमेरिका, क्यानाडा लगायत नेपालबाट 8-10 घण्टाको समयावधि फरक हुनुभएका देशमा रहनुहुने महानुभावहरूलाई मंगल चतुर्थी व्रत प्राप्त हुने छैन। हजुरहरूको त्यस देशमा मंगल चतुर्थी व्रत छैन, त्यसै कारणले गर्दा विशेष मंगल चतुर्थीको व्रत उपासना गर्नुपर्ने छैन। तर अस्ट्रेलिया, जापान लगायत सम्पूर्ण एसियामा, नेपाल, भारत लगायतका देशमा भने हजुरहरूलाई अवश्य मेव चतुर्थी तिथि प्राप्त हुनेछ र मंगल चतुर्थीको व्रत उपासना गरेर हजुरहरू अगाडि बढ्नुपर्नेछ। र जसले चतुर्थी तिथिको श्राद्ध गर्नुहुन्छ उहाँहरूले भदौको 15 गतेकै दिनमा अर्थात अगस्त 31 तारिकको दिनमा चतुर्थी तिथिको श्राद्धलाई अगाडि बढाउनु पर्ने हुन जानेछ। अब यस दिनका दिनमा के कसरी अगाडि बढ्ने भन्दा, यस दिनका दिनमा हामीलाई बिहान चाँडै गरेर उठ्नुहोस्। उठिसके पछाडि अब नदी नालाहरू बढेका छन्, बर्खाको बेला छ, त्यसै कारण धेरै सावधानी अपनाउनुहोस्। कतिपयले ज्यान गुमाउनु हो, बाढी आएको बेलामा भाग्न पर्ने ठाउँमा बाढी कहाँ आयो भने पुलमाथि हेर्न जाँदा धेरैले आफ्नो ज्यान गुमाउनु भएको छ। त्यस कारणले गर्दा सावधानी पनि हामीले अप्नाउनु पर्नेछ र सरकारले दिएको सामाजिक सञ्जालमा दिएका निर्देशनहरूलाई हामीले अत्यन्त चाहिँ गम्भीरताका साथमा लिनुपर्ने पर्नेछ। त्यस कारणले गर्दा घरमै गंगा जलहरू मिसाएर, जौतिलहरू मिसाएर भगवान श्री गणेशको नाम लिँदै हजुरहरूले सर्लक्क स्नान गर्नुहोस्। स्नान गरिसके पछाडि राता खालका वस्त्रहरू सौभाग्यवती नारीले, पुरूषहरूले धारण गर्नु, अन्यले शुद्ध पवित्र कालो र निलो वस्त्र छोडेर पवित्र वस्त्रहरू धारण गर्न सक्नुहुनेछ। र कसैले नयाँ शुरूआत गर्न चाहनुहुन्छ, स्थानीय गर्न चाहनुहुन्छ भने योभन्दा पछाडि 30 पछाडि आउने मंगल चतुर्थी व्रत त्यहाँनिर पनि हामीलाई प्राप्त भएको छ। त्यस कारणले गर्दा त्यस दिनका दिनमा हजुरहरूले चाहिँ सान्य गर्ने, नयाँ शुरूआत गर्ने कर्म गर्न सक्नुहुन्छ, किनकि यो भाद्र कृष्ण पक्षको चतुर्थी तिथि हो। कृष्ण पक्षमा कुनै पनि व्रत शुरूआत गरिँदैन, त्यस कारणले गर्दा हजुरहरूले त्यसका पछाडिका दिनहरूमा गर्न सक्नुहुन्छ। मंगलबारको व्रत शुरूआत गर्न मिल्छ कि भन्दा नगर्नुहोस् होइन, किनकि शुक्ल पक्षमा गर्नु राम्रो हुन्छ भनेको छ, यो कुरालाई ख्याल गर्नु, नराम्रो भन्नेमा शुरूआत नगर्नु भन्ने कुरा। तर गर्दै आएका व्रतहरूलाई हजुरहरूले गरेर अगाडि बढ्नुपर्ने हुन्छ, यस दिनका दिनमा अगाडि बढ्नु। र यसै गरी आएर यस दिनका दिनमा हामीले गाउँ समाज मिलेर कतिपयले आमा दिदीबहिनीहरूले एकमुष्ट रूपमा व्रत उपासना गर्नुहुन्छ, उहाँहरूले पनि बिहान उठेर नित्य पूजा आराधना सँगसँगै हातमा जल लिएर म फल्नु गोत्रमा नभएको फल्नु नागरीले यस्तो कामनाले हजुर भगवान श्री गणेशको मंगल ग्रहको प्रसन्नताका लागि आज यो मंगल चतुर्थीको व्रत उपासना गर्दछु, मलाई दुर्घटना नहोस्, मलाई कुनै प्रकारको रगत जनित रोग नलागोस्, आगोको भय नहोस्, मेरा सन्तानलाई राम्रो होस्, परिवारलाई राम्रो होस् र अन्तिममा जोड्नु होला यो देशलाई पनि राम्रो होस् भनेर हजुरहरूले यो कामनाले यस दिनका दिनमा गर्नु। यो मंगल चतुर्थीको व्रत गर्नाले सर्वकामा नवाप्नु याद भनेको छ, सबै कामनाहरू परिपूर्ण हुन्छन् भनेको छ। श्रद्धा र विश्वासका साथ हामीले कम्तीमा पनि 21 संख्यामा यो व्रतलाई गर्नुपर्दछ भनेर भनेको छ। र रजोत्सला भएको 5औं दिन भएको छ भने 5औं दिनका दिनमा स्नान गरेर हजुरहरूले व्रत उपासनालाई अगाडि लान सक्नुहुन्छ। र घरमै पनि गुरु ब्राह्मणलाई बोलाएर, अब विदेश आदिमा हुनुहुन्छ भने आफै पनि दियो गणेश कलशको स्थापना गरेर होइन, पहिला सामान्य रूपमा दियो गणेश कलश पूजा गर्ने र त्यही गणेशलाई फेरि 16 उपचार विधिद्वारा भव्य सभ्य तरिकाले दुबोहरू चढाएर, लाभाहरू चढाएर, सिन्दुर चढाएर, लड्डुहरू चढाएर विधिवत रूपमा भगवान श्री गणेशलाई पूजा आराधना गर्ने, धूप दीप नैवेद्य आरती पुष्पाञ्जली हामीले यस दिनका दिनमा गर्नाले भगवान श्री गणेश अतिशय प्रसन्न हुनुहुन्छ भनेको छ। र भगवान गणेशलाई जे चिज चढाउँदा पनि 21 संख्यामा चढाउनु भनेर शास्त्रले आदेश गरेको छ र त्यसमा भगवान गणेशलाई 21 संख्या प्रिय छ भन्ने कुरा गणेश पुराणहरूमा पनि भनिएको छ। त्यसै कारण 21 भगवान श्री गणेशका नामहरू जे चिज चढाउँदा पनि चढाउनु, ओम गम गणपतये नमः यति भनेर चढाउँदा पनि हुन्छ। र 21 नाममा हजुरहरूलाई भन्छु, जे फूल दुबो चन्दन र सिन्दुर जे चढाउँदा पनि भगवानलाई यी नाम भन्नु, तपाईँलाई ठूलो कृपाको प्राप्ति हुन्छ। सुमुख होइन, पहिलो नाम, दोस्रो नाम ओम एकदन्त, तेस्रो नाम ओम कपिल, यसै गरी ओम गजकर्णक, ओम लम्बोदर, ओम विकट, ओम विघ्ननाश, ओम गणाधिप, ओम धूम्रकेतु, ओम गणाध्यक्ष, ओम भालचन्द्र, ओम गजानन, ओम वक्रतुण्ड, ओम सुर्पकर्ण, ओम हेरम्ब, ओम स्कन्दपूर्वज, ओम विनायक, ओम गणपति, ओम पाशपाणि, ओम धीमातुर, ओम श्री गणेश यति 21 नाम भनेर हजुरले चढाउन सक्नुहुन्छ जसलाई श्लोकमा सुमकास्तय गदन्तस्य कपिलोगज कर्णकः लम्बोदरस्य विकटो विघ्ननाशो विनायकः धूम्रकेतुर्गणाध्यक्षो भालचन्द्रो गजानन बकपुण्ड सुर्पकर्णो हेरम्ब स्कन्द पूर्वजः विनायको गणपति पाशपाणी त्रिमातुरः एकविंशति नामानि गणेशस्य महात्मनः भनेको छ। यी 21 नामलाई संयुक्त श्लोक बनाएर मैले हजुरहरूका लागि 12 नाम यसरी नाम अन्य नाम जोडेर 21 नाम जो अत्यन्त सिद्ध श्लोकहरूमा उपलब्ध छन् त्यसको आधारमा हजुरहरूलाई मैले गणेश पुराणको श्लोक सहित हजुरहरूलाई यो नाम मन्त्र भने यसले हजुरहरूले जे चिज चढाउँदा पनि राम्रो हुन जानेछ। भगवान् श्री गणेशका लागि हजुरहरूले यस दिनका दिनमा अर्पण गर्न सक्नुहुनेछ। र के भनेको छ भने भगवान् श्री गणेशलाई सबैभन्दा प्रिय भनेको लड्डु र दुबो। भगवान् गणेशले के भन्नुहुन्छ गणेश पुराणको उपासना खण्डमा भन्दा महती सल्पिका बापी वृथा दुर्वा कुरैर्विना बिना दुर्वाङ कुरैर पूजा फलम केनापि नाप्यते। अर्थात् मेरो सबैभन्दा प्रिय चिज भनेको सानो पूजा होस् वा ठूलो पूजा होस् मलाई दुबो चढाउनु पर्दछ। दुर्वाङ्कुर बिना गरिएको पूजा मेरा लागि प्रिय छैन, त्यसको फल प्राप्त हुँदैन भनेको छ। त्यस कारणले गर्दा दुबो हामीले चढाउनै पर्दछ। जसले मलाई 21 संख्यामा तस्मात् दुसति मद्भक्तै रेखा वाप्यक विंशति भक्त्या समर्पिता दुर्वा ददाति यत्फलम महत् भनेर भन्नुभएको छ भगवान् श्री गणेशले। कि भन्दाखेरि मलाई जुन भक्तले 21 संख्यामा दुबो चढाएर पूजा गर्दछ त्यसले अधिक फलको प्राप्ति गर्दछ, जुन पूजाको फलभन्दा पनि अझै फल प्राप्त गर्दछ भनेर भनेको कारणले गर्दा 21 संख्यामा हामीले चढाउनु पर्दछ। ठूला ठूला तपस्या गरेको, ध्यान गरेको, होइन ठूला ठूला यज्ञ गरेको फल पनि यस दिनका दिनमा गणेशजीका लागि मंगलबार बुधबारको दिनमा मंगल चतुर्थी परेका दिनमा यदि हामीले चाहिँ दुबोका मुन्टाहरू आफूतर्फ फर्काएर एक्काइस संख्यामा चढाउँछ भने त्यो प्राप्ति हुन्छ भनेको छ। न तत्क्रतु सतर दानैर व्रतानुष्ठान सञ्चयै तपोभिरुग्र नियमैर कोटि जन्म जितैरपि प्राप्यते मुनयो देव यत् दुर्वा भीर वाप्यते भनेर बताइएको छ। अर्थात् मुनि देवताहरूले पनि भगवान् श्री गणेशका शिरमा लगेर दुबोका मुन्टाहरू आफूतर्फ फर्काएर 21 संख्यामा चढाए र त्यो समस्त व्रतदान उपासना गरेको फल प्राप्त गरे भनेर गणेश पुराणको उपासना खण्डमा दिव्य महात्म्य गाइएको छ। त्यस कारणले गर्दा हामीले 21 संख्यामा भगवान् गणेशलाई चढाउनु पर्दछ। अमृता इव दुर्वास्ते प्रत्येकम सेकविंशतिम आरोपयन मस्तकेश्य ततः शान्तो नलो भवत् भनेको छ। अर्थात् भगवान् गणेशलाई जो अमृतबाट उत्पन्न भएको दुबो भनिन्छ त्यही भएर 12 वर्ष दुबो सुकाए पनि यदि फेरि पानी प्राप्त गरे भने फेरि जाग्छ भने दुबो कहिले नमर्ने भएर अमृतबाट उत्पन्न भएको भन्ने गरिन्छ। दुबो जय मौलायस भनिन्छ नि। यस कारणले गर्दाखेरि त्यसो भनेको आरोपयन मस्तकस्थे ततः शान्तो नलो भवत्। अर्थात् भगवान् गणेश एकदम शरीरमा ज्वालासुरलाई पान गरेको कारणले गर्दा ताप बढेको थियो, त्यो बेलामा दुबो लगाएर टाउकोमा राखिदिँदा भगवान् गणेशलाई शीतलता प्राप्त भएको प्रसङ्ग गणेश पुराणमा छ। त्यस कारणले गर्दा भगवान् गणेशलाई दुबो प्रिय हुन गएको प्रसङ्ग छ। त्यस कारणले गर्दा भगवान् श्री गणेशलाई यस दिनका दिनमा चढाउनु र 21 लड्डु भगवान् श्री गणेशका लागि भोग लगाउनु, दुबो राखेर भगवान् गणेशलाई तुलसी कहिले चढाउनु हुँदैन, जल राख्नु, धूप दीप नैवेद्य आरती पुष्पाञ्जली जय जयकार हजुरले यस दिनका दिनमा गर्नु र चाहिँ यस दिनका दिनमा भगवान् गणेशलाई जो 21 लड्डु चढाउँछौँ 10 वटा हामीले गुरु ब्राह्मणहरूलाई दान गरिदिनु असाध्यै राम्रो हुन्छ। एउटा भगवान् गणेशकै मन्दिरमा भगवान्कै सान्निध्यमा मुसकका लागि छोडिदिनु पर्दछ र 10 वटा लड्डु श्रीमान श्रीमतीका बीचमा बाँडेर भोलिपल्ट मंगल चतुर्थीको अर्को भोलिपल्ट हामीले ग्रहण गर्ने वा चाहिँ नभए छोराका साथमा अरू कोही नभए 5 वटा आफूले र 5 वटा परिवारका आफ्ना सम्बन्धीहरूका बीचमा बाँडेर भए पनि यस दिनका दिनमा खानु पर्दछ र यसरी हामी अगाडि बढ्न सकिनेछ। र यस दिनका दिनमा हामीले व्रत धारण गरेकाहरूले भोजन गर्नु हुँदैन, साँझमा पनि भोजन नगर्नु राम्रो हुन्छ किनकि यो दिनको सूर्योदय भएबाट अर्को दिनको सूर्योदयसम्म हामीले व्रत धारण गर्नुपर्छ। साँझमा पनि धूप दीप नैवेद्य आरती पुष्पाञ्जली गर्नु, 21 सुति बत्तीद्वारा भगवान्लाई आरती गर्नु वा बत्ती बाल्नु राम्रो हुन्छ। यस्ता कर्महरू हजुरले यस दिनका दिनमा गरेर दिउँसोमा नसुत्ने, तेल नखाने, ब्रह्मचर्यको पालन गर्ने र यो समय कम बोल्ने, गम गणपतयनम यो मन्त्रहरूको हामीले यथासम्भव जप ध्यान गर्ने यस्तो गर्नाले भगवान गणेशको अतिशय कृपा प्राप्ति हुन्छ। ओम गम गणपतये नमः कम्तीमा पनि 21 पटक हजुरले जप्नुहोस् र विदेश आदिमा हुनुहुन्छ र केही गर्न सकिन्न, व्रत उपासना गर्न सकिन्न भने कथा भए पनि सुन्नुहोस्, हामीले कथा राखिदिएका हुन्छौँ र बिहान उठेर नुहाई धुवाई गरेर दुबोका मुन्टाहरू रातो फुलहरू अबिरहरू भगवान गणेशलाई एउटा लड्डु भए पनि तिलको भए पनि हलुवाको भए पनि बनाएर चढाउनुहोस्। यो दिन भनेको त्यस्तो दिन हो जसले समस्त विघ्न बाधा अडचनहरू नाश हुन्छन्। भगवान गणेश श्री शिवजीले त्रिपुरासुरलाई मार्न जाने गणेशजीलाई सम्झिन बिर्सिँदा उहाँले कार्य सफल हुन सकेको थिएन, गणेशजीको त्यस्तो शक्ति छ हेर्नुहोस्। त्यस कारणले गर्दाखेरि हामीले गणेशलाई नसम्झिकन कर्म गऱ्यौँ भने सफल हुन्न। त्यस कारणले गर्दा हामी सबैले भगवान गणेशलाई सम्झेर पूजा आराधना अगाडि आफ्नो कार्यहरूलाई सुरुवात गर्नुपर्दछ। गणेशजी भनेको ब्रह्माण्डको एकमात्र मूल शक्ति हुनुहुन्छ भनेर शास्त्रले भनेको छ। विष्णु शिव गणपति पार्वती चाहिँ दिवाग्री पाँच देवता भनेका उही परब्रह्मका पाँच औँला, हाम्रा पाँच औँला भए चाहिँ पाँच रूप हुन्, उहाँको शक्ति समान छ। त्यस कारणले गर्दा गणेशजीमा पनि उही शिव तत्त्व, उही विष्णु तत्त्व, उही दुर्गा तत्त्व छ, यो हामीले बुझ्नुपर्ने हुन्छ। र यसरी यस दिनका दिनमा हामीले आराधना गर्ने र साँझमा हामीले थोरै फलाहारहरू गर्न सक्छौँ, दुध फलफुलहरू ग्रहण गर्न सक्छौँ र नसकेकाहरूले दिउँसैबाट जल फल खाएर व्रत उपासना गर्न सक्छौँ। तेल नखानु मैले अगाडि पनि भने, र चाहिँ हामीले यस दिनका दिनमा नुन नखानु, लसुन प्याज माछा मासु अभक्षी चिजहरू चुरोट बिँडी जस्ता चिजहरू पनि ग्रहण गर्नु हुँदैन र साँझमा हामीले जात्रै नसकेकाहरूले सिधे नुन हालेर प्रेसर सुगर हुनुभएकाहरूले केही कुराहरू ग्रहण गर्न सक्नुहुन्छ। नसकेको खण्डमा होइन, आटो पनि कहीँ फलाहारको रूपमा दिने गरिन्छ ग्रहण गर्नु, फापरको पिठोलाई पनि फलाहारको रूपमा दिइन्छ त्यो ग्रहण गर्न सकिन्छ। चामल नखानु होइन, गहुँ पनि अन्नै हो, सगबर नखानु। यसरी हामी यस दिनका दिनमा अगाडि बढ्न सक्नेछ। गुरु ब्राह्मण केटाकेटी कन्याकुमारलाई थोरै धेरै टिको लाएर यस दिनका दिनमा दान दक्षिणा दिने र यस्तै गरिसकेपछि साँझमा हामी भगवान्को नाम लिएर सुत्ने र अर्को दिन बिहान उठेर नुहाइने गरेर नित्य पूजा आराधना गरेर हामीले यस दिनका दिनमा जो अन्न छोडेका छौँ त्यसको एउटा सिधा बनाएर गुरु ब्राह्मणलाई दिन सकियो भने राम्रो, एकजना गुरु ब्राह्मणलाई भोजन गराउन सकियो भने राम्रो, नत्र भने पछि साङ्गे गर्ने बेलामा गर्नेछौँ भनेर हामी सङ्कल्पित भएर अगाडि बढ्नु र भगवान गणेशलाई हामीले बनाएको प्रसाद अर्पण गरेर हामीले पूर्वमुख गरेर भोजन गरिसके पछाडि हजुरको व्रत यहाँनिर परिपूर्ण हुने गर्दछ। केही कुराहरू अझै बुझ्नु भएन, जान्नु भएन भने तपाईँहरूले हामीलाई कमेन्ट बक्समा सोध्न सक्नुहुनेछ भने भिडियोलाई लामो भए पनि अन्तिम समयसम्म हेर्नु, त्यसको लागि धेरै धन्यवाद दिँदै यस भिडियोबाट बिदा लिने अनुमति दिनुहोस्। ओम श्री हरये नमः, जय जय श्री गणेश।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
18: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
19: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
18: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841612020।
20: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9823519122, 9800528008 र 9460769246।
21: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
1: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
21: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
1: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
21: द्वितीय पुरस्कार रु 15,000
1: तृतीय पुरस्कार रु 10,000
21: सान्त्वना पुरस्कार रु 5,000
1: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
21: द्वितीय पुरस्कार 5,000
1: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
21: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
1: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9856031937
21: सुरेन्द्र श्रेष्ठ 9856031736
1: रविन्द्र राज पौडेल 9856062888
2: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
22: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
2: मोबाइल 9805535537
23: मम्मी भोक लाग्यो खाजा खाऊ न
24: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
23: हस् मम्मी
25: मैले सुने छोरी ल जाम हिँड
24: सुन्नुस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
1: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
24: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
1: बीजी मोमो हाउस दुलेगौडा हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
26: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी
24: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
26: ए हो र ल त ल
22: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 9856692
27: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
28: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
27: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ
28: सेवा लिने क्रममा चाहिने जानकारी
27: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
28: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
27: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
28: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 0161-552-493-552-494-582-7778
24: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
3: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र सदस्य गरी 8 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपरान्ह 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
4: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: धोरबाराही हाइलाइट्स को साथ में
7: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौड़ा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
3: नमस्कार, रेडियो धोरबाराही 103.8 MHz को बिहान 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np हाम्रो पात्रो र नेपाली पात्रो मार्फत पनि हामीलाई विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। एक हप्ता अगाडि रसुवाको भटेकुशी नदीमा आएको बाढ़ीमा फँसेका र अल्पत्र भएकाहरू मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको छ। 3,925 व्यक्ति सम्पर्कविहीन भएका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव फेला परेको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको छ। प्राधिकरणले दिएको जानकारी अनुसार खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज, उद्धार र राहत वितरणको काम निरन्तर चलिरहेको छ। रसुवामा आएको विनाशकारी बाढ़ीका कारणले सोमबार दिउँसो 5 बजेसम्ममा 951 जनाको शव फेला परेको छ, जसमध्ये सबैभन्दा धेरै चितवनमा 282 जनाको शव फेला परेको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने र विभिन्न निकाय तथा स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध अटाउने कार्य समेत गरिरहेको जनाएको छ। यसैबीच प्राधिकरणका अनुसार भारतमा पनि 4 जनाको शव फेला परेको समाचार प्राप्त भएको छ। भोटेकुशी बाढ़ीका कारण रसुवा र नुवाकोटको प्रभावित जलविद्युत आयोजनामा खोज तथा उद्धारको काम निरन्तर भइरहेको सरकारले जनाएको छ। नेपाली सेनाले ती आयोजनामा विभिन्न देशका विज्ञ टोलीसहित खोज तथा उद्धार गरिरहेको छ। नेपाली सेनाले दिएको जानकारी अनुसार विभिन्न जलविद्युत आयोजनाबाट अहिलेसम्म 279 जनाको उद्धार भइसकेको छ। रसुवागढी जलविद्युत आयोजनाबाट 2 जनाको उद्धार भएको छ भने त्यस आयोजनामा चिनिया र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्री भागसम्म खोजी गरिरहेको छ। सेनाका अनुसार रसुवाको लाङटाङ खोला र चिलिमी जलविद्युत आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरूले सुरुङको मुख खोल्ने काम गरिरहेका छन्। नेपाली सेनाले मैलुङ खोला जलविद्युत आयोजनाबाट 9 जनाको उद्धार भइसकेको जनाएको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाबाट 254 जनाको उद्धार भइसकेको छ। त्यस आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ। त्यहाँ नेपाली सेनासँगै कोरियन र चिनिया टोलीले काम गरिरहेको सेनाको भनाइ रहेको छ। त्रिशुली 3A को सुरुङमा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका 90 जनाको टोली खोज तथा उद्धारको प्रयास गरिरहेका छन्। त्यहाँ नेपाल विद्युत प्राधिकरणको टोलीले पनि सहयोग गरिरहेको छ। सुरुङमा उद्धारको काम गरिरहेको टोलीले अझै पनि भित्ता फोडेर भित्र प्रवेश गर्न सकेको छैन। अस्ति आइतबार सुरुङ पत्ता लागे पछाडि भित्र प्रवेश गर्ने क्रममा आशावादी भएको उद्धार टोली सुरुङको भित्रसम्म लेदो र पानी भरिएको पाइएपछि हिजो पनि छिर्न नसकेको हो। माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजना क्षेत्रबाट नेपाली सेनाले 2 जनाको उद्धार गरिसकेको छ। त्यस आयोजनामा नेपाली सेनाका थप 9 जना परिचालन गरेर कुल 31 जनाको खोज तथा उद्धारको काम गरिरहेका छन्। त्यहाँ चिनिया उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास शुरू गरेको हो। यसैबीच नुवाकोटको त्रिशुली जलविद्युत आयोजनाबाट 3 जनाको उद्धार भइसकेको छ। सौर्य आयोजनाबाट 4 जनाको र देवीघाट जलविद्युत आयोजनाबाट 5 जनाको उद्धार भइसकेको नेपाली सेनाले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकार बाढ़ी प्रभावितको खोज उद्धार उपचार राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़ताको साथमा सक्रिय भएर लागेको बताउनु भएको छ। सामाजिक सञ्जालमा हिजो प्रधानमन्त्री शाहले यस कार्यको अग्रपंक्तिमा रहेर आफ्नो ज्यानको समेत वास्ता नगरी प्रभावित क्षेत्रमा परिचालित सम्पूर्ण सुरक्षाकर्मी राष्ट्र सेवक कर्मचारी मीडिया विभिन्न निकायका पदाधिकारीसँगै स्वयंसेवक संस्था र आम नागरिकको भूमिका कदरयोग्य र प्रशंसनीय उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढ़ी सामान्य नभएको उल्लेख गर्नुभएको छ। हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सुरजित यस क्षेत्रले ठूलो विपत्ति भएको उहाँले बताउनुभयो। यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ़दै गएको पनि उहाँले बताउनु भएको छ। सरकार अहिले प्रभावित क्षेत्रमा अझै पनि खोज र उद्धारमा केन्द्रित छ। सँगसँगै प्रभावित क्षेत्रका नागरिकका लागि राहत संकलन र वितरण पनि सरकारको प्राथमिकता रहेको छ। काठमाडौँ लगायत देशका विभिन्न स्थानमा संघ संस्था र आम नागरिकबाट प्राप्त राहत सामग्री संकलन गरेर प्रभावित नागरिक समक्ष पुर्याउने काम भइरहेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेली बाढ़ी पहिरो प्रभावित क्षेत्रमा राहत वितरण र उद्धार कार्यमा सरकार पूर्ण रूपमा प्रतिबद्ध भएर लागेको बताउनु भएको छ। हिजो सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भुटेकोशी बाढ़ी र त्यस पछाडिको अवस्थाबारे जानकारी दिँदै मन्त्री पोखरेलले राहत वितरण गर्न नसकेको वा सरकारको जिम्मेवारीबाट आजिगेको भन्ने कुरा पूर्णत निराधार र भ्रामक रहेको स्पष्ट पार्नुभयो। मन्त्री पोखरेलका अनुसार राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारले 3 वटै तहको निकाय बीचमा समन्वय गरिरहेको छ। यसै सिलसिलामा भदौको 14 गते बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख बीच पनि छलफल भएको जनाइएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 बमोजिम नागरिकको खोज उद्धार र राहतमा प्रदेश तथा स्थानीय तहको भूमिकालाई समेत प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर उक्त छलफल भएको पोखरेलले जानकारी दिनुभयो। रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट तनहुँको आँबु खैरनी र देवीघाटी स्थित त्रिशुली नदीमा फेला परेका 15 शवको सोमबार हिजो अस्थायी व्यवस्थापन गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले ब्यास नगरपालिका 5 स्थित चैनपुर जंगल क्षेत्रमा उक्त शवको व्यवस्थापन गरेको हो। तनहु क्षेत्रमा 38 शव भेटिएकामा 23 शव पोखरा पठाइएको थियो। प्रदेश अस्पताल दमौलीमा रहेका 15 शवलाई व्यवस्थित किसिमले व्यवस्थापन गरिएको र पहिचान नभएका तथा व्यवहारिसी शव व्यवस्थापन कार्यविधि 2083 बमोजिम जिल्ला विपद व्यवस्थापन समिति, शव व्यवस्थापन समिति र विपद प्राधिकरणको निर्णय अनुसार जंगल क्षेत्रमा शव व्यवस्थापन गरिएको प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले जानकारी दिनुभएको छ। प्रदेश अस्पताल दमौलीले शवको फोटो भिडियो खिच्ने, डीएनए संकलन, शवमा कुनै पहिचान भएको खण्डमा त्यस्तो पहिचान सुरक्षित गरेर राखेको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनु भएको छ। शवको पहिचान गर्न प्रत्येक शवको माथि ट्याग टाँसिएको छ। आफन्तले डीएनए मिलेको खण्डमा शव झिकेर लैजान सक्ने प्रमुख जिल्ला अधिकारी तिवारीले उल्लेख गर्नुभयो। बाढ़ीका कारण ज्यान गुमाएका तथा हालसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा समेत पहिचान गर्न सकिने गरी आवश्यक विवरण र नमूना सुरक्षित राखिएको छ। शव व्यवस्थापनका लागि आज बिहान व्यास नगरपालिकाको सहयोगमा त्यहाँ जाने बाटो खनिएको थियो भने खाल्डा खन्ने काम पनि हिजो नै भएको हो। भोटेकुसी नदीमा आएको बाढ़ी पछाडि तनहु जिल्लाका स्थानीय बसोबास गर्ने 26 सम्पर्क विहीन रहेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुमा जानकारी गराइएकोमा हालसम्म 9 मात्रै सम्पर्कमा आएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार सोमबारसम्म 9 सम्पर्कमा आइसकेका छन् भने 17 अझै सम्पर्क विहीन रहेका छन्। बाढ़ी पछाडि सम्पर्क विहीन भएका व्यक्तिहरूको अवस्था यकिन गर्न खोज तथा उद्धार सँगै खोजी र तथ्याङ्क अध्यावधि गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्त र परिवारजनबाट प्राप्त सूचनाका आधारमा विवरण संकलन गरिरहेको जनाएको छ। बाढ़ीका कारणले विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएपछि तनहुमा पनि त्रिशुली नदी आसपासका क्षेत्रमा शव तथा प्रभावित व्यक्तिको खोजी कार्य निरन्तर भइरहेको छ। पूर्वोद्धार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ी पछाडिको पुननिर्माणका लागि 3 दिनभित्रमा कार्य ढाँचा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा हिजो आयोजना गरिएको बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोगका मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको छ। नयाँ संरचना खड़ा गर्दा समय लाग्ने भएकाले अहिलेकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुननिर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभएको छ। मन्त्री लम्सालले विपदको समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद व्यवस्थापन प्राधिकरण स्वत क्रियाशील रहनुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभएको छ। उहाँले योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै थप निष्कर्षमा पुग्ने बताउनुभयो। भाद्र कृष्ण पञ्चमीका दिन गरिने कोलमती घाट स्नान आज गरिँदैछ। यस दिन कागेश्वरी नगरपालिका वडा नम्बर 4 अन्तर्गत दाँछीमा कोलमती घाट स्नान गरी पाप पखालिएर पुण्य प्राप्त हुने स्कन्द पुराण अन्तर्गतको हिमवत खण्ड लगायतका पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। बागमती नदीको तीर वर्णन क्रममा नेपाल महात्म्य 128 नम्बर अध्यायमा कोलमती तीर्थ र कोलमती घाटका बारेमा वर्णन गरिएको छ। कोलमती घाटमा भाद्रकृष्ण पञ्चमीका दिनमा स्नान र दर्शन गरेमा करोड़ौं गोदान गरे बराबरको फल मिल्ने वर्णन गरिएको छ। कोललाई वराह भनिने भएकाले श्वेत बाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको पण्डित बाल मुकुन्द देवकोटाले बताउनुभयो। कोलमती बागमतीमा मिसिने घाटलाई कोलमती घाट भनिँदै आइरहेको छ। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भुटेकोशी नदीमाको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउने गरी कार्यदल गठन गरेको छ। हिजो गठित कार्यदलले प्रभावित क्षेत्रमा सड़क पुल, खानेपानी, पुनर्वास जलुङ्गी पुल, भग्नावशेष व्यवस्थापन, संचार र स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्ने भएको छ। सम्बन्धित सरकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरेर कामको नियमित अनुगमन र प्रतिवेदन समेत तयार पार्ने मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। कार्यदलले विपदबाट भएको क्षति र जोखिमको शीघ्र प्राविधिक वस्तुगत मूल्यांकन गर्नेछ। तत्काल सञ्चालन गर्नुपर्ने आपतकाल पुनर्स्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरेर सम्बन्धित निकाय परिचालन गर्ने तथा प्रभावित क्षेत्र संचार र परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ। बाढ़ी र पहिरोको जोखिम बढ़ेको भन्दै चीनले नेपाल संघको प्रमुख व्यापारिक नाका तातो पानी अनिश्चितकालका लागि बन्द गरिदिएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले अर्को मुख्य नाका र रसुवागढ़ीको टिमुरे बजार, भन्सार र अध्यागमन कार्यालयहरू समेत ध्वस्त बनाएको बेला चीनले तातो पानी नाका समेत बन्द गरेको हो। लासा स्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाले लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चीनिया पक्षको व्यापारिक गतिविधि सुचारू गर्ने सम्भावना नरहेको बताउनुभयो। यद्यपि यात्रुहरूको आवत जावत भने जारी रहनेछ। रसुवागढ़ी र तातोपानी दुवै नाका ठप्प भएपछि अब नेपालका लागि कोरेला नाका मात्रै एकमात्र व्यापारिक विकल्पका रूपमा बाँकी रहेको छ। गण्डकी प्रदेश सभाको 10 अधिवेशन सोमबार राति 12 बजेदेखि अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख डेलीराज भट्टले नेपालको संविधानको धारा 183 उपधारा 2 बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो। प्रदेश सभा सचिवालयले सोमबार सूचना जारी गर्दै चालू अधिवेशन 2083 भदौको 15 गते राति 12 बजेदेखि लागू हुने गरी अन्त्य भएको जनाएको छ। जेठको 11 गते शुरू भएको 10 अधिवेशन करिब 3 महिना पछाडि अन्त्य भएको हो। बजेट अधिवेशनका रूपमा शुरू भएको यस अधिवेशन आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम र बजेट पारित हुनुका साथै महत्वपूर्ण कानून निर्माणको काम पनि अगाडि बढ़ेको जनाइएको छ। हवस्त, अन्य विविध खबरहरू सँगसँगै बिहान 7 बजेको धोरबारही हाइलाइट आजको लागि सकिएका छन्। 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म अशोक विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकल।
11: तलको बीचमा दुले गौडा।
12: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ। कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
13: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
12: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
14: स्वदेशी तथा विदेशी डिजाइन साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
15: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9806-57731।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
17: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर
14: डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
15: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी।

0: औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: हेलो बा
4: कति बन्यो घर अनि ढलान भयो त
5: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
4: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
5: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
6: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
6: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905633 र 9746680681
8: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
9: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
8: बजारै भरि फ्रेस आउँछ त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
10: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
12: 103.8 अन्डरमनको आवाज

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
3: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक, कान, घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
6: तनहु सेवा हस्पिटल दुलेगौंडा, फोन 0065414377, मोबाइल 9856043।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
8: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
9: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
1: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
1: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
8: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
10: कहाँ जाने?
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
10: अनि बिचमा नझर्ने?
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
1: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 061-590-162-590-163।
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: हाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9841616878।
6: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
7: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
6: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
7: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
3: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखबत्ती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
8: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
3: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868385022।
1: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट, ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी गायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
4: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484264 र 9811453305।
6: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
6: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
6: फोन नम्बर 0564143121,
3: मोबाइल 9605678634 र 9781105090।
10: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
11: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
10: दीक्षा ब्युटी पार्लर रे?
11: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
10: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
11: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
10: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
11: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने
10: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
11: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
10: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
11: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
12: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
13: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिवार
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
12: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
15: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
16: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
12: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
17: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
17: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
18: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
19: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम अहिले बिहानको 8 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्टोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।

0: रेडियो खुशी को खबर होलसेल तथा सस्तो में कपड़ा खरीद करना चाहने का लागि खुशी को खबर
1: ग्राहक आवश्यकता मद्देनजर करते तपाई हाम्रो शहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिक गंडकी हार्डवेयर को सटर लाइन में रहकर प्रिंस फैंसी हाउस में आउनुहोस्। सस्तो में मन परेको कपड़ा रोजी रोजी लैजानुहोस्। बालक देखि वृद्ध सम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइन का कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पैंट लेडीज आइटम साड़ी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिंस फैंसी हाउस मोबाइल 98061115।
2: आहा, घर त साह्रै चित्तो बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौड़ा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 98171556606।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्ट चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्पोस्ट लाइन दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333098 र 98465010950।
7: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
7: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
7: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
8: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: सधैँ झैं यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
10: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार। सफा परामर्श र नाक कान घाटी को इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
10: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै स्थिति यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी चार दुलेगौंडा, सम्पर्क
10: उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
5: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राज

0: होइन कता हिँड्नु काका यति साह्रो हतारिँदै
1: कता हिँड्नु नि मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
1: त्यसो भए कहाँ जाने त कान्छा
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ स्वस्थ पनि राम्रो पनि
1: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
2: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काट काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
4: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
6: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0065905065 मोबाइल 9816634372
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो 81 बिग्रियो
8: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
7: अनि बन्छ त दाई
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
11: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
10: प्रोपाइटर राजन पौडेल मोबाइल 9855062029
12: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
13: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
12: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855108461 र सिजन गुरुङ 9705440900
14: हेलो बा
15: कति बन्यो घर अनि ढलान भयो त
16: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
14: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
16: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
17: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
14: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
17: प्रोप्राइटर राम भुजेल सम्पर्क 9091950630 र 9746786081
18: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
19: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
18: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
19: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
20: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
22: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
19: साँच्चीकै मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
22: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
19: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौ भएर बनाएको पनि
20: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
23: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोर लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
24: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
19: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
24: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
19: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
21: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
24: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0564140008
25: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गति शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
1: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास र सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
5: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
6: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
6: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल, अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
7: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
5: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्त्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0965903069, मोबाइल 9840826926।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9857240220, 9801454674 र 9847240220।
10: स्टुडियो
11: अहिले बिहानको 9 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
14: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
13: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
14: त्रिशुली र नारायणी नदी तटीय क्षेत्रमा भेटिएका 280 शवको फरेन्सिक परीक्षण सम्पन्न, हालसम्म 950 भन्दा बढ़ीको मृत्यु भएको पुष्टि।
13: जाम व्यवस्थापन गर्न हेटौडा काठमाडौँ सड़कमा नयाँ नियम, गाड़ीको सीट क्षमता अनुसार आउने जाने सड़क फरक।
14: सुदूरपश्चिम प्रदेशमा गौरा पर्व शुरू, आज बिरूढ़ा पञ्चमी मनाइँदै।
13: इरानमा सीमित आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना, गैरातीका आक्रमणमा 3 जनाको मृत्यु, कयौं घाइते।
14: र स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार तेस्रो जीत, इंग्लिश प्रिमियर लीगमा आर्सेनल विजयी।
15: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
13: समाचार अब विस्तारमा। रसुवाको भोटेको सिनादीमा आएको भीषण बाढ़ीपछि त्रिशुली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म 280 शवको फरेन्सिक परीक्षण तथा डीएनए नमूना संकलन गरी चितवनको देवघाटी स्थित व्यवस्थापन स्थलमा व्यवस्थापन गरिएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार यही भदौ 10 गते रातिदेखि नै सुरक्षाकर्मीले त्रिशुली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए। यही भदौ 11 गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डीएनए लगायत जैविक नमूना संकलन तथा अभिलेखीकरणको काम शुरू गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशुली र नारायणी नदीबाट 321 शव संकलन गरिएको छ। तीमध्ये 12 शवको शनाखत भई आफन्तले बुझिसकेका छन्। संकलित शवमध्ये 66 महिला, 116 पुरूष, 7 बालक, 6 बालिका र 126 पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन्। प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताउनुभयो।
14: बाढ़ी आएको 7 औं दिन आज पनि खोज, उद्धार र राहत वितरणको कार्य जारी छ। रसुवा र नुवाकोटको जलविद्युत परियोजनाको सुरुङमा फँसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै पनि सफलता मिल्न सकेको छैन। 500 भन्दा बढ़ी सुरुङमा फँसेको आशंका गरिएको छ। बाढ़ीमा फँसेका र अलपत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा बढ़ीको उद्धार गरिएको बताइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो तथ्याङ्क अनुसार 11,379 जनाको उद्धार गरिएको छ। 3,925 जना अझै पनि सम्पर्कविहीन छन्। सबैभन्दा बढ़ी जलविद्युत योजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले बताएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। खोज तथा उद्धारमा सुरक्षाकर्मीहरू आज पनि खटिएका छन्। सरकारले खोज, उद्धार तथा राहत वितरणको काम 6 दिन पुग्दासम्म पनि प्रभावकारी नबनाएको भन्दै पीड़ितहरूले गुनासो पनि गर्न थालेका छन्।
13: नुवाकोटको विदुर नगरपालिका 10 स्थित बेत्रावतीमा एउटै घरभित्र 20 भन्दा बढ़ी शव फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ 10 गते बुधबारको रसुवाको भोटेको सिउँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीबाट ज्यान गुमाएकाहरूको खोजी गर्ने क्रममा ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको हो। भेटिएका शव केही हिजो निकालिएको छ। रात परेपछि रोकिएको शव निकाल्ने कार्य आज बिहान भएको छ। ठूलो संख्यामा बाढ़ीका कारण ज्यान गुमाएकाको शव हुन सक्ने स्थानीयको आग्रहमा हिजो प्रहरीको टोली पुग्दा ठूलो संख्यामा शव भेटिएको हो। बाढ़ीले पुरिएको घरबाट हिजो 5-6 वटा शव निकालिएको र आज बिहानैदेखि बाँकी रहेका शव निकालिएको प्रहरीले जनाएको छ। बोटेकोशी बाढ़ीमा परेका मध्ये हालसम्म 951 जनाको शव फेला परेको छ, जसमध्ये 927 वटा शव जाँच मुजुल्का तयार पारिएको छ। साथै पहिचान हुन नसकेका 824 वटा विवरण प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। पहिचान नभएका र अलपत्र परेका 413 वटा शव जमीनमा गाडेर व्यवस्थापन गरिएको छ।
14: नुवाकोटको विदुर नगरपालिका एकस्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ। विदुरबाट ढुङ्गे हुँदै सवारी साधन सञ्चालनमा आएसँगै थप सहजता भएको छ। भोटेकोशी बाढ़ीले क्षति पुर्याएका सड़क तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अघि बढ़ाएको छ। ढुङ्गे बजारको बस्ती र सड़कमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार सड़क सञ्चालन भएसँगै उक्त क्षेत्रमा सब व्यवस्थापन क्षति पुग्न बाँकी घरको सामग्री संकलन सहित बेत्रावतीसम्म पुग्न सहज भएको छ। ढुङ्गे लगायतका क्षेत्रमा अवरूद्ध सड़क सञ्चालनका लागि सड़क डिभिजन नुवाकोट पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरण सहित जनशक्ति उपलब्ध गराएका छन्। नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले पनि आवश्यक सहयोग गरेका थिए।
13: बागमती प्रदेश सरकारले रसुवा बाढ़ीपछि पुल बगेका स्थानमा तत्कालीन वैकल्पिक प्रयोगका लागि ट्वीन जडानको काम धमाधम गरिरहेको छ। त्रिशुली नदीको त्रिशुली बजारमा हिजो ट्वीन जडान भएको छ। त्रिशुली बजारमा गए राति ट्वीन जडान सकिएको हो। देवीघाटमा आज ट्वीन जडान हुने पूर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ। त्यसपछि बेत्रावती भैंसे र सिमसौरमा ट्वीन जडान गर्ने गरी काम हुनेछ। बाढ़ीपछि सड़क तथा पुल मार्ग अवरूद्ध हुँदा राहत उद्धार र अत्यावश्यक स्वास्थ्य सेवा प्रभावित क्षेत्रमा पुर्याउन कठिन भएपछि ट्वीन जोड्न थालिएको हो। ट्वीन सञ्चालनमा आएपछि राहत सामग्री खाद्यान्न औषधि तथा सामग्री स्वास्थ्य सामग्री प्रभावित बस्तीमा पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
14: हेटौडा काठमाण्डु सड़कमा सवारी चाप बढ़ेपछि आजदेखि साना यात्रुवाहक सवारी साधनका लागि आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ। 10 चक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहक सवारी साधनहरू त्रिभुवन राजपथ हुँदै काठमाण्डु आउनुपर्नेछ। काठमाण्डुबाट हेटौडातर्फ जाने यही क्षमताका सवारी साधनले भने कान्ति लोकपथको प्रयोग गर्नुपर्नेछ। यस्तै 14 सीटभन्दा कम क्षमता भएका सवारी साधन हेटौडातर्फ जाँदा फर्पिङ फाखेल कुलेखानी हुँदै भीमफेदी र काठमाण्डुतर्फ आउँदा भीमफेदी कुलेखानी सिस्नेरी हुँदै दक्षिणकालीतर्फ जानुपर्नेछ। हेटौडादेखि भीमपेदीसम्म पनि भने दुईतर्फी सवारी चलाउन पाइनेछ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाण्डु आवत जावत गर्ने सवारी साधनको चाप बढ़ेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।
13: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
16: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
17: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
16: सुरक्षा घरको साथ जीवन भर।
18: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
13: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
14: अब बाँकी समाचार। सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरू भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरूढ़ा राखी मनाइँदैछ। आजको दिनलाई बिरूढ़ा पञ्चमी पनि भन्ने गरिन्छ। आज व्रतालु महिलाले घरमा बिरूढ़ा 5 प्रकारका अन्न तथा गेड़ागुड़ी भिजाएर गौराको शुरूआत गरिन्छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले श्रृंगार पटार गरी त्यसभित्र पञ्च अन्न मास कलौं गहत गहुँ र गुरूस भिजाएर बिरूढ़ा बनाउने चलन छ। एक महिना अगाडिदेखि नै शुद्ध साकार र ब्रह्मचार्यको पालना गरी बिरूढ़ा पञ्चमीको दिन महिलाले मास कलौं गहत गहुँ र गुरूस मिलाएर तामाको भाँडोमा भिजाउने गरिन्छ। यसरी भिजाएका बिरूढ़ालाई षष्ठीका दिन पखाल्ने चलन छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ।
13: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित आक्रमण गर्ने योजना बनाइरहेको सार्वजनिक भएको छ। बीबीसीका अनुसार अमेरिकी संचार माध्यम एक्सियोसले अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो समाचार प्रकाशित गरेको हो। राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्गमा पानी जहाजमाथि भइरहेको आक्रमण रोक्न इरानको क्षेपास्त्र तथा राडार क्षमतामाथि सीमित हमला गर्ने विषयमा विचार गरिरहनु भएको छ। बीबीसी फारसीले एक्सियोसको उक्त रिपोर्टलाई उद्धृत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका वरिष्ठ सहयोगीहरूले होर्मुज जलमार्गमा सीमित हमला गर्ने विषयमा विचार गरिरहेको जनाएको छ। यसैबीच गैराति इरानमा भएका अमेरिकी आक्रमणमा 3 जनाको मृत्यु भएको छ, कयौं घाइते भएका छन्। आक्रमणपछि तुरन्तै इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको थियो। यसअघि अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका 2 इरानी सैन्य अड्डालाई निशाना बनाएको थियो। जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला थियो।
14: अब खेल समाचार। स्पेनिश लालेगा फुटबलमा बार्सिलोनाले राओ भालेकानोलाई 5-2 गोलले पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले 12 मिनटमा सर्जियो कामिलोको गोलबाट शुरूआती झट्का बेहोरे पनि त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो। 19 मिनटमा राफिनाले बराबरी गोल गरे भने 2 मिनटपछि लामिन यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। दोस्रो हाफमा राउका फ्लोरियन लेजियुनले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता 3-1 बनायो। कामिलोले व्यक्तिगत दोस्रो गोल गर्दै राउलाई खेलमा फर्काउने प्रयास गरे पनि राफिना र यामालले थप 1-1 गोल गरेपछि बार्सिलोनाले 5-2 को शानदार जीत सुनिश्चित गर्यो। यो सँगै अब नौ अंक जोड़ेको बार्सिलोना गोलअन्तरका आधारमा शीर्ष स्थानमा पुगेको छ। यसैबीच इंग्लिश प्रिमियर लीगमा आर्सेनलले एस्टन भिल्लालाई 1-0 गोलले हराउँदै लगातार दोस्रो जीत दर्ता गरेको छ। भिल्ला पार्कमा भएको खेलको 59 मिनटमा बुकायो साकाले गरेको गोल नै निर्णायक बन्यो। आर्सेनलले 6 अंक जोड़ेको छ भने एस्टन भिल्ला लगातार दोस्रो हारसँगै अंकविहीन छ।
13: अब मौसम। आज देशभरको मौसम साधारणतया बदली भई धेरै स्थानमा पानी पर्ने भएको छ। केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुँदा केही प्रदेशका 1-2 ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका हिमाली र पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना छ। महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। राति पनि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। अहिले बिहान सुदूरपश्चिम प्रदेशका केही स्थानमा कोशी र कर्णाली प्रदेशका 1-2 स्थानमा हल्का वर्षा भइरहेको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। चाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
14: त्रिशुली र नारायणी नदी तटीय क्षेत्रमा भेटिएका 280 शवको फरेन्सिक परीक्षण सम्पन्न। हालसम्म स्थानीय 900 भन्दा बढ़ीको मृत्यु भएको पुष्टि।
13: जाम व्यवस्थापन गर्न हेटोडा काठमाडौँ सड़कमा नयाँ नियम। गाड़ीको सीट क्षमता अनुसार आउने जाने सड़क फरक।
14: सुदूरपश्चिम प्रदेशमा गौरा पर्व शुरू। आज बिरूढ़ा पञ्चमी मनाइँदै।
13: इरानमा सीमित आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना। गैरातीका आक्रमणमा 3 जनाको मृत्यु। उपायौं घाइते।
14: र स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार तेस्रो जीत। इंग्लिश प्रिमियर लीगमा आर्सेनल विजयी।
13: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विधा हुन्छ। नमस्कार।
19: होइनै रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
20: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
19: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
20: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
19: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
21: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ,
22: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
23: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
24: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
25: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
26: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन
25: बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
0: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0865403177 मोबाइल 98560443043।
25: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
24: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
25: मिति यही भाद्र 29 गते स्थान खैरिनीचार बजार
24: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
25: द्वितीय पुरस्कार रु 15,000
24: तृतीय पुरस्कार रु 10,000
25: सान्तोना पुरस्कार रु 5,000
24: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
25: द्वितीय पुरस्कार 5,000
24: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
25: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
24: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9856039337
25: सुरेन्द्र श्रेष्ठ 9856036136
24: रविन्द्र राज पौडेल 9856062888
1: ए सबिना यसको हतारमा कता हो
2: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
1: ल बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
3: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846078528 र 9008816142
4: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ
4: घातक रोग जस्तै मुटु रोग मुटु को शल्यक्रिया कैंसर मृगौला रोग डायलिसिस मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ
6: सेवा लिने क्रम मा चाहिने जानकारी
4: संचय कोष मा दर्ता गर्दा राखेको नाम उमेर जन्म मिति र कोष को नम्बर
6: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
4: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ
6: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा फोन 0165524 95 5524 95 82 778
26: नमस्ते तपाई यति बेला रेडियो दलवालाई सुन्दै हुनुहुन्छ।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइल सँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
2: एनसीएलको हराएको

0: बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा तुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
8: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98603373310 र 98261553507।
9: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
10: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
9: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
11: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
12: मोबाइल 9008535537 र 9806615899।
13: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। 30 को दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
8: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
14: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
13: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै 30 को कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
11: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेदी। प्रोप्राइटर हरिचन्द्र महत। मोबाइल 98235527763 र 98660715
14: र रामचन्द्र महत 98461616878।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
15: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
16: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
17: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
16: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
18: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556783002 र 9446783002।

0: काइली दिदी आलू लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
6: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
0: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
6: हो र, कहाँ छ र त्यस्तो?
0: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ। सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार,
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9508 र 9460692646।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9811324775।
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
12: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
11: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
13: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
13: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
14: प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
15: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
5: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
0: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
16: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
0: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
16: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
5: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora. What in Department Bowen Sunday? Mobile Antanabe Pansati, Bottis Charsi, Tiranabe, or Antanabe Pansati, Artist Shunet Tirata.
2: आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
5: स्टुडियो साइन
6: अहिले बिहानको 10 बज्यो।
7: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
9: धोरबाराही हाइलाइट्स को साथ में
10: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
11: नमस्कार। रेडियो धोरबाराही 103.8 MHz को बिहान 10 बजे को धोरबाराही हाइलाइट्स में अशोक विश्वकर्मा को स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइन में www.radiodharbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप नेपाली पात्रो र हाम्रो फेसबुक पेज मार्फत पनि विश्वभरि हामीलाई सुन्न सक्नुहुन्छ। धोरबाराही हाइलाइट्स मा अब समाचारहरू सुन्नुहोस्। भोटेकोशी बाढ़ीबाट भएको क्षति खोजी र उद्धार राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो 2 बजे सिंहदरबार स्थित रासोपाको संसदीय दलको कार्यालयमा बस्ने भएको हो। बैठकमा भोटेकोशी बाढ़ीबाट भएको क्षतिको अवस्था बेपत्ताको खोजी प्रभावितको उद्धार राहत वितरण र पुनर्स्थापनाको विषयमा छलफल हुने जनाइएको छ। एक हप्ता अगाडि रसुवाको भोटेकुशी नदीमा आएको बाढ़ीमा फँसेका र अल्पत्र भएका मध्ये अहिलेसम्म 11,000 भन्दा धेरैको उद्धार भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार 11,379 जनाको उद्धार भएको छ। 3,925 व्यक्ति सम्पर्कविहीन रहेका छन्। सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट 639 जना सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म 939 जनाको शव भेटिएको छ। रसुवामा 23, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 65, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 168, तनहुँमा 38 र चितवनमा 279 जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। प्राधिकरणका अनुसार खोज उद्धार र राहत वितरणको काम निरन्तर भइरहेको छ। नेपालमा आएको बाढ़ीका कारणले उत्तर प्रदेशको कुशीनगर भारत हुँदै बग्ने गण्डक नदीमा सब भेटिने क्रम जारी रहेको छ। कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट 13 अज्ञात शव फेला परेका छन्। फेला परेका शवमध्ये 6 पुरूष र 7 महिला रहेका छन्। नदीमा फेला परेका शवमध्ये 6 शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ठाउँको अभाव भएपछि बाँकी 7 शवलाई गोरखपुर स्थित एम्स पठाइएको प्रशासनले जनाएको छ। नदीमा अझै पनि शव भेटिन सक्ने आशंका एसडीआरएफ र एनडीआरएफका टोलीले नारायणी नदीमा निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी वन्दिता श्रीवास्तवले दिएको जानकारी अनुसार शव सम्बन्धित निर्धारित कानूनी प्रक्रिया अनुसार आवश्यक काम भइरहेको छ। उहाँका अनुसार कुशीनगर जिल्ला प्रशासनले नेपालमा सम्बन्धित अधिकारीसँग सम्पर्क गरिरहेका छन्। साथै भारतीय विदेशी मन्त्रालय मार्फत पनि बरामद भएका शवबारे नेपाललाई जानकारी गराउने काम भइरहेको छ। प्रशासनका अनुसार शवको पोस्टमार्टम लगायतका आवश्यक प्रक्रिया पूरा भएपछि ती शव नेपालमा हस्तान्तरण गरिनेछ। त्यस पछाडि शवको पहिचान गरेर सम्बन्धित परिवारसम्म पुर्याउने प्रक्रिया अगाडि बढ़ने बताइएको छ। यसैबीच नेपालबाट भारततर्फ आउने र आफन्तको खोजीमा कुशीनगर पुग्ने नेपाली नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन जिल्ला प्रशासनले नियन्त्रण कक्ष कन्ट्रोल रूम समेत स्थापना गरेको जनाएको छ। पूर्वाधार विकास मन्त्रालयले रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ। 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना र आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउने उद्देश्यले कार्यदल गठन गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। कार्यदलले प्रभावित क्षेत्रका सड़क, पुल, खानेपानी, पुनर्वास झोलुङ्गी पुल, भग्नावशेष व्यवस्थापन, संचार र स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनका लागि सहजीकरण गर्ने भएको छ। साथै सम्बन्धित सरकारवाला निकाय र एजेन्सीलाई परिचालन गरेर कामको नियमित अनुगमन र रिपोर्टिङ गरिने भएको छ। कार्यदलले सम्बन्धित सबै निकायबीचमा आवश्यक समन्वय गरेर प्रभावित क्षेत्रको शीघ्र पुनर्स्थापना, अत्यावश्यक पूर्वाधारको पुनर्सञ्चालन र नागरिकलाई सामान्य जनजीवन फर्काउने कार्यलाई शीघ्र कार्यान्वयन गर्ने मन्त्रालयले जनाएको छ। गण्डकी प्रदेश सभाको 10 अधिवेशन सोमबार हिजो राति 12 बजेबाट अन्त्य भएको छ। प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख लीलाज भट्टले नेपालको संविधानको धारा 183 पधारा द्वै बमोजीमा अधिवेशन अन्त्य गर्नुभएको हो। प्रदेश सभा सचिवालयले हिजो सूचना जारी गर्दै चालू अधिवेशन 2083 भदौको 15 राति 12 बजेबाट लागू हुने गरी अन्त्य भएको जनाएको छ। जेठको 11 शुरू भएको 10 अधिवेशन करिब 3 महिना पछाडि अन्त्य भएको हो। बजेट अधिवेशनका रूपमा शुरू भएको यो अधिवेशनमा आर्थिक वर्ष 2083-84 नीति र कार्यक्रम तथा बजेट पारित हुनुका साथै महत्वपूर्ण कानून निर्माणको काम पनि अगाडि बढ़ेको थियो। अधिवेशनका क्रममा प्रदेशसभाले आर्थिक वर्ष 2083-84 सेवा र कार्यका लागि प्रदेशको संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरेको छ। त्यस्तै औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्नुपर्नेको विधेयक पनि प्रदेशसभाबाट पारित भएको छ। गाँजा खेती सम्बन्धी विधेयक भने यो अधिवेशनले सबैभन्दा चर्चित कानूनी विषय बनेको थियो। प्रदेशसभाले पहिलो पटक असारको 25 विधेयक पारित गरेको प्रदेश प्रमुख समक्ष पठाइएको समेत जनाएको छ। यस्तै प्रदेश प्रमुख भट्टले संघीय कानून संघको सम्बन्ध लगायतका विषयमा पुनर्विचार आवश्यक रहेको भन्दै साउनको 8 विधेयक प्रदेशसभामा फिर्ता पठाउनु भएको थियो। प्रदेशसभाले त्यसपछि विधेयकमा कुनै संशोधन नै नगरेर पुनः सर्वसम्मत रूपमा पारित गरेर प्रदेश प्रमुख समक्ष पठाउने निर्णय गरेको थियो। नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ। पहिरोको जोखिम रहेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि नाका बन्द गरिदिएको हो। यात्रु आवत जावतमा खुल्ला रहे पनि लिपिङ क्षेत्र स्थिर नभएसम्म आयात निर्यात पुनः सञ्चालन हुने सम्भावना कम रहेको छ। रसुवागुड़ी नाका पनि बारीले क्षतिग्रस्त भएपछि अब कोरेला नाका मात्रै वैकल्पिक व्यापारिक मार्ग बनेको छ। गएको बुधबार भटेकोशी नदीमा आएको भीषण बाढ़ीले रसुवा र नुवाकोटका विभिन्न बस्ती बगाउनु अगाडि नेपाली व्यवसायीले तातोपानी, टिमुरे र कोरेला नाकाबाट चीनसँग व्यापार गर्दै आएका थिए। नेपालतर्फ लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढ़ेको भन्दै चीनले हिजोदेखि व्यापारिक प्रयोजनका लागि तातोपानी नाका बन्द गरेको हो। तातोपानी नाका साउनको शुरूदेखि करिब तीन हप्तासम्म पूर्ण रूपमा बन्द रहेको थियो। साउनको तेस्रो हप्तादेखि सीमित रूपमा यातायात संचारमा आएको करिब 10 दिन पछाडि रसुवामा गएको बुधबार आएको भीषण बाढ़ी पछाडि चिनिया पक्षले अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पनि बन्द गरेको हो। तातोपानी भन्सार नाका लामो समयदेखि बन्द हुँदा सीमाका दुई तर्फकै व्यवसायी प्रभावित बनेका छन्। रसुवागढ़ीको टिमुरी जल बजार टिमुरे बजार समेत बाढ़ीले बगाएपछि नेपाल चीन व्यापारमा थप समस्या सृजना भएको छ। दशैं नजिकै गर्दा व्यवसाय सम्बन्धित वस्तु अभावलाई लिएर थप चिन्तित बन्न थालेका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद सुविता गौतमले नेपालमा विपद पछाडि पुननिर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्किएर विपद सहन सक्ने गरी विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री गौतमले यस्तो बताउनु भएको हो। उहाँले लेख्नुभयो, अब विपद पछाडि पुननिर्माण गर्ने चक्रबाट निस्किएर विपद सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ। उहाँले अगाडि लेख्नुभयो, हामी नदी रोक्न सक्दैनौं, हिमाल र हिम नदीलाई नियन्त्रण गर्न सक्दैनौं, जल विश्वव्यापी जलवायु परिवर्तन एक्लैले रोक्न पनि सक्दैनौं, तर त्यसको सामना गर्न सक्ने नेपाल बनाउन भर मजदूर प्रयत्न गर्न सक्छौं। कानून सुधार समितिमा आफूले यही विषय राखेको भन्दै उहाँले अब विपद र जलवायु उत्थानशीलतालाई कानून र नीतिको एउटा विषय मात्रमा सीमित राखेर नपुग्ने बताउनु भएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पछाडि पीड़ित नागरिकका लागि लेखनाथ उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। संघले 2,00,000 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोपोद्धार कोषमा जम्मा गरेको छ। रसुवा नुवाकोट र धादिङ जिल्लामा बुधबार बिहान आएको बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको थियो। विपदको यो कठिन समयमा प्रभावित गुद्दा र राहतमा सघाउनु संस्थागत दायित्व भएको संघीय अध्यक्ष जानुका पराजुली अधिकारीले जानकारी दिनुभयो। निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारसँग सहकार्य गर्दै आएको उहाँले बताउनु भएको छ। प्रभावित पुनर्स्थापनाका लागि यो सहयोग सानो हिस्सा भएको पनि उहाँले बताउनुभयो। भदौको 10 गते नेपाल र चीनको सीमाबाट भुटेकोशीमा आएको बाढ़ी मार्फत भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर 2 हिजो खैरनी टारमा श्रद्धांजली सभा र दीप प्रज्वलन गरेको छ। बाढ़ीमा परेर मृत्यु तथा बेपत्ता भएकाहरूको सम्झनामा मौन धारण सहित गरिएको कार्यक्रममा नेपाली कांग्रेस तनहुँका उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठ सहित नेता र कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा क्षेत्रीय सभापति चोडामणि खनालको नेतृत्वमा सम्पन्न भएको क्षेत्रीय सचिव सन्तोष घिमिरेले बताउनुभयो। नेपालको रसुवा क्षेत्रमा आएको बाढ़ी पछाडि सृजित परिस्थितिमा खोज तथा उद्धार कार्यमा सघाउन भन्दै दक्षिण कोरियाले 44 सदस्यीय आपतकालीन राहत टोली नेपाल पठाउने भएको छ। दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर यसबारेमा जानकारी दिएको हो। विपद प्रभावित क्षेत्रमा खोज र उद्धारका लागि नेपाल सरकारले गरेको सहायताको आग्रह बमोजिम यो टोली पठाउन लागेको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालय र अग्नि नियन्त्रक निकायका अधिकारीहरू सम्मिलित उक्त टोली सैन्य यातायात विमान मार्फत मंगलबार नै नेपालतर्फ प्रस्थान गरेको बताइएको छ। यो टोलीले नेपालमा रहेर करिब 10 दिनसम्म उद्धार तथा सहायताको काम गर्नेछ। गत साता आएको विनाशकारी बाढ़ीमा परेर एक जलविद्युत आयोजनामा बेपत्ता भएका 9 कोरियाली कामदारको खोजबिनका लागि दक्षिण कोरियाले यस अगाडि नै एक द्रुत प्रतिक्रिया टोली नेपाल पठाइसकेको थियो। मुस्ताङ जिल्लाको स्याउ बगैंचामा धमाधम छिटो पाक्ने स्याउ पोस्ट हार्भेस्ट शुरूआत गरिएको छ। मुस्ताङको सरकारवाला निकायले जिल्लामा छिटो पाक्ने स्याउ टिप्ने समय यही भदौको 15 गते तोकिएसँगै किसान र व्यापारीहरूले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न शुरू गरेका हुन्। जिल्लाको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न जनाउँदै जिल्ला समन्वय समितिको पहलमा 5 स्थानीय तहका जनप्रतिनिधि कृषि र पशु विकास कार्यालय राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाई स्थानीय प्रशासन र कृषक प्रतिनिधिको रहबरमा मोस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाई कार्यतालिका सार्वजनिक गरिएको थियो। तनहुको शुक्ला गण्डकी नगरपालिका पाँच झरौतामा रहेको जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रबाट गएको आर्थिक वर्ष 82-83 76,000 भन्दा धेरैले सेवा लिएका छन्। अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर रामकुमार श्रेष्ठले गएको वर्ष विभिन्न विधामा 76,066 बिरामीले उपचार सेवा लिएको जानकारी दिनुभयो। सबैभन्दा बढ़ी बहिरंग सेवातर्फ 62,565 जनाले सेवा लिएका छन्। मेडिसिन सर्जरी बालरोग स्त्रीरोग छालारोग नाकान घाँटी तथा बहिरंग सेवा अन्तर्गत पर्दछन्। यस अवधिमा 9,123 जना बिरामीले आकस्मिक उपचार सेवा प्राप्त गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। चीनले आफ्नो रक्षा कानूनमा ठूलो परिवर्तन गरेको छ। अब युद्ध वा संकटको समयमा सरकार सेनामा मात्र निर्भर रहने भएको छैन। आवश्यकता पर्दा सर्वसाधारण निजी कम्पनी र देशका अन्य स्रोत साधनको समेत प्रयोग गर्न सकिने भएको छ। चीनको संसद नेशनल पीपुल्स कंग्रेसले अगस्तको 28 राष्ट्रिय रक्षा परिचालन कानूनमा गरिएको संशोधनलाई अनुमोदन गरेको हो। नयाँ कानून अक्टोबर 1 लागू हुने भएको छ। नयाँ कानूनमा स्रोत साधन लिने मात्र नभई तीनलाई सरकारको नियन्त्रणमा राख्ने व्यवस्था पनि गरिएको छ। आदेश मान्न अस्वीकार गरेमा वा जानी जानी ढिलाइ गरेमा कार्यवाही र जरिवानाको समेत प्रावधान राखिएको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बीचमा सोमबार हिजो द्विपक्षीय भेटवार्ता भएको छ। यो भेट किर्गिस्तानको राजधानी बिश्केकमा आयोजना गरिएको एससीओ शिखर सम्मेलनका क्रममा भएको हो। भेटका क्रममा भारतका प्रधानमन्त्री मोदीले रूसका राष्ट्रपति पुटिनलाई भन्नुभयो, म युक्रेन र रूसबीच जारी युद्ध अन्त्य गर्ने पक्षमा छु किनकि युद्धका हरेक दिनको मानवतालाई पछाडि धकेलिरहेको छ। मोदीले अगाडि भन्नुभयो, हामीले सधैँ युक्रेन मुद्दामा छलफल गरेका छौं, युक्रेनको अवस्थाबारे छलफल गरेका छौं। जब हामी अन्तिम पटक भेटेका थियौं तपाईंले मलाई सबै मुद्दामा विस्तृत रूपमा जानकारी दिनुभएको थियो। तपाईंलाई थाहा छ, भारत शान्तिका सबै प्रयासलाई समर्थन गर्छ र आगामी दिनमा पनि गरिरहनेछ, मोदीले पुटिन समक्ष भन्नुभयो। अब अन्तिममा खेल समाचार। अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभएको छ। दुई दशक लामो राष्ट्रिय टोलीको यात्रामा विश्वकप सहित महत्वपूर्ण उपाधि जिताउनुभएका मेसीले अब आफूले दिने सबै कुरा दिइसकेको बताउनु भएको छ। 39 वर्षका मेसीले हिजो सामाजिक सञ्जाल मार्फत सन्यासको निर्णय सार्वजनिक गर्नुभएको हो। मेसीले आफ्नो निर्णय निकै पीड़ादायी भए पनि अब समय आएको समेत बताउनु भएको छ। अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सक्दो प्रयास गरेको र देशलाई खुशी तथा गर्व गर्ने अवसर दिन मैदानमा सबै कुरा दिएको उहाँको भनाई छ। सन् 2005 राष्ट्रिय टोलीबाट डेब्यू गर्नुभएका मेसीले अर्जेन्टिनाका लागि 207 खेल खेल्दै 125 गोल गर्नुभएको छ। उनी अर्जेन्टिनाको सर्वाधिक गोलकर्ता र सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाड़ी समेत रहनु भएको छ। उहाँकै कप्तानीमा अर्जेन्टिनाले सन् 2022 कतारमा भएको विश्वकप जितेको थियो। त्यस्तै सन् 2021 र 2024 कोपा अमेरिका उपाधि पनि अर्जेन्टिनाले मेस्सीको नेतृत्वमा हात पारेको हो। 2026 विश्वकपमा पनि अर्जेन्टिना स्पेनसँग पराजित भएको थियो। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुभएका मेस्सी क्लब फुटबलमा भने अमेरिकाको मेजर लीग सकर क्लब इन्टर मायामीबाट खेलिरहनु भएको छ। हवस्त, यिनै विविध खबरहरू सँगसँगै बिहान 10 धोरबाराही हाइलाइट आजको लागि सकिएका छन्। 2 हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
12: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
13: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468835022।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ,
13: अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम,
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: एभरेस्ट स्टिम र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9460161268 र 9560602।
15: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
19: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
15: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
21: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
22: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
15: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
23: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
15: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइरोइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
23: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
24: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560131053।
25: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
26: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
25: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर।
23: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
24: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन

0: विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनीचार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9860-23420, 9801-54674 र 9860-23420।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
3: म्याडम, धूम्रपान भनेको के हो?
2: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
1: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
5: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
1: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
6: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनएमओली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
1: र 9868168887।
7: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
8: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
7: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0065414142, 9856023128, 9462614726।
9: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
10: कति राम्री देखिए कि, कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
11: हजुर, सुन्दर व्यक्तित्वको लागि।

0: आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
1: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
2: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850-57731, 9806-57731।
3: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891-50630 र 97476-80681।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
2: ज्ञान प्रसाद भण्डारी, दुलेगौडा, ₹1,00,000।
7: किसान खत्री ढोरफिर्दी हिमाली टोल, ₹51,000।
2: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी, ₹10,511।
7: परशुराम शर्मा भण्डारी कवासी, ₹31,500।
2: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल, ₹10,100।
7: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा, ₹51,111।
2: अम्बिका प्रसाद लामिछाने दुलेगौडा, ₹10,511।
7: तुलसी शाह दुलेगौडा, ₹10,505।
2: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल, ₹10,155।
7: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8, ₹15,005।
2: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल, ₹25,231।
7: मोति प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल, ₹21,151।
8: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
8: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
8: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैङ्कको एक घर माथि, दुलेगौडा। प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 9821-44-2664 र 9811-43-305।
11: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
12: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM to 12 PM।
13: इट्स टाइम फॉर कॉलिंग टाइम
12: ओनली ऑन रेडियो ढोर बाराही

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ प्रोग्राम कलिङ टाइम रेडियो धुरबारा ही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हेर्ने हामीलाई www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभरिक साथ सुनेर साथ दिन सक्नुहुन्छ। सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छु अबको 12 बजेको समयसम्म अनि हामी चाहिँ फरक बार फरक श्रृंखलाको साथमा आए सँगसँगै आजको एपिसोडमा रहेर भने टपिकमा कुराकानी गर्ने दिन पनि रहेको छ। अब के र कसो भनेर विषयवस्तुमा केही छिनमा ल्याउँछु भने 0625402000 बाटोबाट हामीसँग जोडिँदै गर्नुहोला। अहिलेको लागि भने जदौ हजुर र बोलको समुद्र गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। ढिला नगरिकन राजन राशिवाकोटी र सुनाहरी मालका आवाजमा सुझेको यो गीत स्वीकार्नुहोला है त।

0: हजुर दर्शन सलाम ढोक दिया जदौ हजुर र सुमधुर गीत बाथ कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 0645414200 बाथ भएर हामीसँग जोडिन सक्नुहुन्छ र हामीसँग जोडिनु पूर्व चाहिँ अब भने हामी लागौं शुरूआतीमा चाहिँ आजको टपिक तर्फ श्रोता साथीहरू यहाँहरू सुन्दै हुनुहुन्छ प्रोग्राम कलिङ टाइम भने यहाँहरूको साथमा सदा चाहिँ आज पनि म छँदैछु कार्यक्रम प्रस्तुता अनु मल्ल र हामी फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा मंगलबारको एपिसोडमा रहेर चाहिँ साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिन्छौ भने अब वर्षायाम शुरू भएसँगै अब देशका विभिन्न ठाउँमा चाहिँ बाढ़ी पहिरो र डुबानका घटनाहरू चाहिँ सुनिरहेका छौ र पछिल्लो समय रसुवागढी क्षेत्रमा भएको बाढ़ी पहिरोले पुर्याएको क्षतिले त हामी सबै स्तब्ध पनि छौं गम्भीर पनि बनाएको छ भने अब विपद त प्राकृतिक प्रक्रिया चाहिँ हो तर विपदबाट हुने क्षति चाहिँ अब कति कम गर्ने भन्ने कुरा चाहिँ हाम्रो पूर्व तयारी सूचना प्रणाली अनि त्यसै गरी रहेर चाहिँ हाम्रो अब उद्धार क्षमता र व्यवस्थापनसँग चाहिँ जोडिएको विषय पनि हो त्यसैले आज हामी चाहिँ यसै विषयवस्तुमा कुराकानी गर्दैछौ कि रसुवागढीको भएको अब बाढ़ी पहिरोबाट हामीले चाहिँ के सिक्ने र अब विपद त भइसक्यो होइन अब कति क्षति हुनुपर्ने कुरा थियो त्यो क्षति पनि भइसक्यो र विपद पछिको पुनर्स्थापनामा चाहिँ अब हाम्रो प्राथमिकता चाहिँ के त भनेर यो विषयवस्तुमा चाहिँ हामी कुराकानी गर्नेछौ आफ्नो विचार राख्नको लागि 0645414200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ टेलिफोन लाइन पनि खुल्ला गरिसकेको छु र कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर नमस्ते हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो उपासनाजीलाई हजुर धेरैजना हुनुहुन्छ ल अब मिल्छ नि त सबैजनालाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है ए ल हस् हुन्छ आज चाहिँ हामी एकदमै इम्पोर्टेन्ट टपिकमा पनि कुराकानी गरिरहेका छौँ उसो फोन चाहिँ हामी काट्दैनौ है हाम्रो उपासनाजी सँगसँगै अरू साथीहरूको नाम चाहिँ पछि सुनाउने कि अहिले परिचय दिनुहुन्छ नमस्ते नमस्ते ओ माई गॉड अलिकति के भन्छ म चाहिँ त्यो ठाउँमा हुनु पर्ने आज त के हो सबैजना एकै ठाउँमा हुनुहुन्छ हो धेरै कुराकानी नगरिकन सबैभन्दा सुरुमा चाहिँ हाम्रो श्रीरामजीलाई पनि धेरै धेरै स्वागत छ है
1: म श्रीराम दाल भइहाले
0: हजुर हजुर
1: अनि हाम्रो
0: अनि त्यसपछि अरू दुईजना साथी पनि चिनाउनु पर्यो क्या हामीलाई ओ माई गॉड ल अर्जुनजीलाई पनि रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है अनि अर्को चाहिँ को हुनुहुन्छ एकजना ल चिनाउनु पर्यो हामीलाई नमस्कार नमस्कार तर आवाज चिन्न गाह्रो पर्यो नि कृष्णजी हुनुहुन्छ है अनि कृष्णजीसँग चाहिँ मेरो पहिलोचोटि कुराकानी भएको हो र एक दुईचोटि चाहिँ भएको है अनि अब सबैभन्दा सुरुमा सोधौ सबैजना एकै ठाउँमा हुनुको एकै ठाउँमा चाहिँ हामीसँग जोडिनुको रिजन चाहिँ के थियो होला कसरी सम्भव भयो होला यो
1: चाहिँ
0: ल हाम्रो रिजन चाहिँ भनिदिनु पर्यो के कारणले के विशेष छ आज यसरी सबैजना साथीहरू जुट्नु भएको ए मोबाइलबाट नि कस्तो प्रविधि के है फोनबाट पनि यदि धेरै कुराकानी गर्ने माहौल मिलाउनु हुने यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद अनि यहाँहरूले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन होला आज आज चाहिँ हामी अब मंगलबारको एपिसोडमा एउटा टपिक लिएर आएको हुन्छौँ अनि त्यो टपिकमा चाहिँ साथीहरूको विचार के छ त भनेर विचार लिने गर्छौ कि सो सबै साथीहरूले चाहिँ आफ्नो राय सुझावहरू चाहिँ राखिदिनु पर्यो आज है सो टपिक भनिरहेको छ अब पछिल्लो समयको अब घटना त यहाँलाई थाहा छ प्राकृतिक विपद होइन जुन रसुवागढीको बाढी पहिरो त छँदैछ अब हामीले चाहिँ रसुवागढीको बाढी पहिरोबाट हामीले के सिक्न सक्छौ र अब विपद त भइसक्यो होइन जोखिम जे हुनु थियो क्षति त भइसक्यो यसको पुनर्स्थापनाको लागि चाहिँ अबको प्राथमिकता चाहिँ के होला त भनेर आफ्नो विचार राखिदिनु पर्यो
1: हुन्छ पहिलो विचार कसको लिने त मै भनौँ
0: ल तपाईँले नै भनिदिनु श्रीरामजी
1: म श्रीराम दाल भक्तपुरबाट है
0: हजुर हजुर
1: यस्तो अब हाम्रो नेपाल देश भनेकै विविधता भनिन्छ विविधतामा पनि कहीँ अब सुगम कहीँ दुर्गम कहीँ अप्ठ्यारो कहीँ होइन सुख दुःखको उकाली ओह्राली हिमाल पहाड तराई भएको देश भयो हाम्रो
0: अनि
1: यसमा चाहिँ अब जुनको अब खोला नाला भनेको त खास अब हामी नेपालको पानीको स्रोत भनेको हिमालकै हो जस्तो लाग्छ होइन अब जो हिमालको अब हिमालको स्रोत भएको हुनाले अब हाम्रो खोला नाला पनि त्यही अब हिमालकै स्रोतबाट आउने हुने अनि हाम्रो देशको बनावट पनि कहीँ अब समतर कहीँ खोल्सा कहीँ खोलाहरू पहाडको काखा परै आउँछ अब हाम्रो जस्तै अब घर घडेरी बनाउन पनि के त माथि डाँडामै हुन पर्यो कि त अब अलि समतर ठाउँ खोज्यो भने यसै खोलाको छेउछाउ पनि पर्दो रहेछ पर्न बस्नु पर्ने रहेछ होइन बाध्यता पनि हो अनि अब त्यो बाढी अब जो भोटे पोसे आउनुको कारण त त्यही अब एउटा एक त अब हिमालको ताल हिउँ ताल फुटेर आयो भनेर पनि भनिन्छ अनि अब एकैचोटि वास्त आइहाल्यो आइसकेपछि त कसैको चाहिँ अब भागदौड गर्ने कुनै अब समय पनि पाउनु भने त्यसले गर्दा ठुलो क्षति भयो र अब यहाँ तल तल आइपुग्दाखेरि तै पनि कुनै कुनै महानुभावहरू चाहिँ अब खोला हो धेरै अब त्यो यसको ठाउँबाट जान्छ अलिकति बढ्यो अलिकति भन्ने हिसाबको चाहिँ बस्नुभयो त्यस्तोमा मानवीय क्षति हुन गयो त्यो विचार पुर्याउनु पर्यो अलि अब आगो पानी कहिले पनि सानो हुँदैन अरे भन्छन् होइन अब त्यसले कुनै पनि रूप लिन सक्छ त्यसरी चाहिँ अब हानि नोक्सानी भयो अब नहुनको निम्ति भन्न अब नहुनको निम्ति भन्न त अब हुने त अब प्राकृतिक यो प्रकोप भइ नै हाल्छ अब यसलाई चाहिँ अब कसरी रोक्छ भन्ने कुरो त अब सूचनाको केही प्रभाव भइदियो भए त्यो हुनुभन्दा अगाडि एक घन्टा आधा घन्टा अगाडि थाहा भइदियो भए यति क्षति हुने थिएन त्यो क्षतिबाट चाहिँ जो अब रसुवामा हुनेहरू त्यो भोटे पोसेको छेउछाउ हुनेहरू त्यो अवसरै पाउनु भएन र नुवाकोटसम्म आइपुग्दा पनि निकै क्षति गरायो र धादिङमा मलाई लाग्छ त्यति क्षति भएन अब ठाउँमा हुन त अहिले कृषि बिर्सन पनि त्यही कृषिको कारणले भोटे पोसेकै भेलको कारणले बिग्रिया छ अहिले पनि त्यहाँ पनि अब आउटर परेछ भनेदेखि धादिङतिर नुवाकोटतिर धादिङतिर त्यति क्षति भएन अब नहुनको निम्ति त त्यो यो मान्छेमा एउटा सूचना पूर्व राम्ररी हुनु पर्यो अनि दोस्रो कुरो सरकारले दिएको सुझावलाई मनन गर्नु पर्यो अनि अरू अरू सचेत भन्ने कुरो त समय अनुसारको ठाम परिस्थिति अनुसार मानव अलि चनाखिलो हुनुपर्छ जस्तो लाग्छ मलाई त
0: हजुर धेरै धेरै धन्यवाद विस्तृत अब जानकारी सँगसँगै यहाँले सल्लाह सुझाव पनि दिइसक्नु भएको छ अनि अब चाहिँ हामी अर्को साथीलाई पालो दिन्छौ र अब चाहिँ कसले राख्नुहुन्छ होला आजको विषयवस्तुमा राय सुझाव
2: हजुर म भन्छु
0: आजको टपिक भनेको चाहिँ रसुवागढीको बाढी पहिरोबाट हामीले के सिक्न सकिन्छ र विपद पछिको पुनर्स्थापनामा चाहिँ अब पहिलो प्राथमिकता चाहिँ के त भनेर टपिक छ कि
2: अर्जुनजी
0: ल अब यो विषयवस्तुमा चाहिँ अब हामीले प्राथमिकता केलाई दिनुपर्छ अब यो पुनर्स्थापनाको लागि अनि रसुवागढीको हामी यो बाढी पहिरोबाट चाहिँ हामीले पनि के पाठ सिक्यौं त नि भनेर यहाँले चाहिँ आफ्नो सुझाव सँगसँगै विचार राखिदिनु पर्यो है
2: हुन्छ अब सर्वप्रथम त अब यो एकदम प्रकोप भएर अब यो सोच्नु नसकेको थाहा नै नभएको कुरा भन्न गयो है अब हुन गयो अब यस्तो विपद घडी कहिले पनि नाश हुन चाहन्छु अनि यो प्रति आदि सजन बढी हुन चाहन्छु अनि चिज शान्ति कामना तितोप्रति चिज शान्ति कामना गर्छु अनि त्यसै गरी वैकुण्ठ दासको सम्पूर्ण मित्र प्रति भन्छु अनि अस्वस्थ हुनुहुन्छ सबै अब घाइते परिवारलाई चाहिँ घाइतेहरूलाई चाहिँ जे पनि छन् राम्रोसँग दबाई गर्नुहोला अनि त्यसलाई अब मृतक परिवार सम्पूर्णलाई चाहिँ अब धाउ धारण गर्ने शक्ति प्रदान गरौँ भगवान् सङ्ख्यामा गर्छु यही भन्न चाहन्छु अब के पाठ सिकायो भन्दा पनि अब हामीहरूले चाहिँ यो सूचना प्रयोग गर्नु अलिकति छिटोभन्दा छिटो सूचना अब यस्तो हुनेछ भनेर अगाडिबाट सूचना पाए पनि अब अलिकति यो सक्दैन यो अब पानी कुरा छैन के भन्छ छैन कसरी आउँछ पानी भन्ने कुराहरूले अलिकति चाहिँ गर्दाखेरि अलिकति नानाजी पनि क्षति हुने भयो अनि अब त्यस कारणले अब खोला नदी तटीय क्षेत्रको वरिपरि घरहरू नबनाउ भन्ने एउटा पाठ सिकाएको छ अलिकति खोला नाला नभइकन अलिकति हामीले भनौँ न अब पानीले नभेट्ने खोलाले नभेट्ने एउटा सुरक्षित ठाउँमा घर बनाउनु पर्ने रहेछ भन्ने एउटा पाठ पनि सिकायो त्यसै गरी के अरे धेरै माना दियो अनि मानवीय क्षति पनि भयो अनि त्यसै गरी भौतिक क्षति सबै भएको छ अनि अब यस्तो नहुनको लागि अहिले हामी आफूले पनि सहायता नपाएर अलि सचेत भएर चाहिँ अलि राम्रो ठाउँमा बारी पहिरो नगर्ने ठाउँमा घर बनाएर बस्नु त्यो ठुलो एउटा काम हुन्छ माध्यम हो त्यसो गरी सूचनाले गर्दाखेरि पनि अलिकति सूचना नगर्दा अलिक धेरै क्षति हुन जान्थ्यो यो सामाजिक सञ्जालले पनि अलिकति साथ बनाएर जस अलिकति पहिला अलिक घटना धेरै ठुलो भए पनि पछिपछि गएर तिनीहरू सब भएर अलिकति घटना मानवीय क्षति घटना गयो त्यसै गरी अब खोला नदीको वरिपरि घर नबनाऊ अलि टाढीले क्षेत्रमा घर बनाएर चाहिँ बस्नु राम्रो हुन्छ त्यही भन्न चाहन्छु है म्याम
0: सुन्छ अब के कारणले बाढी पहिरो भयो अब त्यसको कमी कमजोरी आउँला आउँदै हाम्रो अर्जुनजीले यति मिठासको साथमा चाहिँ आफ्नो विचार राखिदिनु भएको छ थ्याङ्क यू सो मच अनि अब बाँकी साथीहरूले पनि अब छोटो मिठो रूपमा चाहिँ आफ्नो सल्लाह सुझाव राखिदिनु होला हाम्रो उपासनाजी हुनुहुन्छ कि अब कृष्णजी कसले राखिदिनुहुन्छ ल हाम्रो उपासनाजीले चाहिँ राखिदिनुहुन्छ ल छोटो मिठो रूपमा राखिदिनुहोस् है हामी अब विश्राममा जानुपर्ने बेला पनि भएको छ सो छोटो रूपमा है ल अब तपाईँको हो कि पालो हामीलाई उपासनाजीले नै सम्झाइदिनु भएको यति धेरै साथीहरू आज सहभागी गराइदिनु भएको छ है सो सुरुमा नै थ्याङ्क यू सो मच भन्दै अब पालो हाम्रो उपासनाजीको
3: पालो त मेरो हो है भए पनि अहिले नराम्रो तल घटना घटेको त यस्तो घटना होला कि भनेर कसैले सपनामा पनि देखेको थिएन होला होइन कसैले मनमा सोचेको पनि थिएन होला एकदमै यो नराम्रो घटना चाहिँ घटेको छ अब सबैभन्दा पहिला त खोला बिक्रेको गर्नेलाई एकदमै गाह्रो भयो होइन अहिलेसम्म चाहिँ म भन्न चाहन्छु कि खोला बिचार डाँडाको ठाउँमा नजानु होला साथीहरूलाई भन्न चाहन्छु खोला नदी त सबैजनालाई राम्रो ठाउँमा कहाँ पाइन्छ र होइन डुबानमा पर्छन् सहर बजार त डुबानमा पर्छन् भनेदेखि त अब डाँडा गाउँघर भनेको त अब झन् त्यस्तो कुरा हो त्यो भएर अब त्यही हो अब खोला के
0: छेउछाउमा
3: साथीहरूलाई चाहिँ खोला बिचारको लाउनु होला अब अलिअलि मान्छेले पानी परेको चाहिँ पाखातिर लाग्नु होला पाखाको छेउछाउतिर पनि हुने साथीहरू पनि भन्न चाहन्छु र मलाई अलिकति हतार पनि भयो भनेर है अब सम्पूर्ण अब मृत्यु भइसकेको साथीहरूलाई चाहिँ हात दुखेको बाढ गर्ने भन्न चाहन्छु र घाइते हुनुभएको साथीहरूलाई चाहिँ अब सबैलाई चाहिँ स्वास्थ्य लाभको कामना छ भन्न चाहे अनि अब आज विपद परेको साथीहरूलाई चाहिँ सबै सम्पूर्ण साथीहरूलाई धैर्य गर्नु होला, पछि राम्रो हुन्छ। अब यस्तो परिहाल्यो यस्तो पर्ला भनेर सोचेको पनि थिएन, अब कसले थाहा हुन्छ यस्तो हुन्छ भनेर, होइन परिहाल्यो नआटेको जानु होला भन्न चाहन्छु र सुतिन्छु पनि है म यहाँनिर अलिकति काम पऱ्यो।
0: ल हुन्छ, उपासनाजीलाई चाहिँ अब शुभ दिन नमस्कार भन्दै अब चाहिँ हाम्रो कृष्णजी हुनुहुन्छ है।
1: हेलो कृष्णजी।
0: ल कृष्णजी कता हुनुहुन्छ? ल व्यस्त हुनुहुन्छ भने अब विश्राममा जानुपर्ने बेला पनि भएको छ। हाम्रो अर्जुनजी र श्रीरामजीलाई पनि धेरै धेरै धन्यवाद है। कृष्णजीलाई पनि अब 11 बजेको टाइम चेक पछि चाहिँ हामीसँग जोडिनको लागि सल्लाह सुझाव पनि दिनु होला है, किनकि महत्वपूर्ण सुझाव लिनु पर्ने छ हामीले आज। सो जाँदा जाँदै भने हजुर हजुर ल के थियो होला
1: जुन अब जो पीड़ित व्यक्ति हुनुहुन्छ उहाँहरूले चाहिँ हामीले सकेको सहयोग गरौँ, हामी हामीसित भएको राम्रो सफा कपडा दिएर हुन्छ कि खाद्यान्न दिएर हुन्छ कि अथवा हामीबाट भएको 1500 भयो भने जति सक्छौँ त्यति नगद दिएर हुन्छ कि होइन, थोपा थोपाले घैला भरिन्छ भने चाहिँ अलिअलि जम्मा भयो भने उहाँहरूले चाहिँ राहत हुन्छ। उहाँहरूलाई जो व्यक्तिहरूले ठाउँ ठाउँमा पानी नपाइकन, खानेकुरा नपाइकन, औषधि नपाइकन रहनु भएको छ, उहाँहरूको हातमा चाहिँ हामीले गरेको सहयोग चाहिँ राम्रोसित पुगोस् भन्न
4: चाहना सहयोग गरौँ है। अब जति सक्दो आफ्नो आत्मसा हातबाट सहयोग गर्नुहोला, अनि त्यस गरी अब सम्बन्धित मान्छेलाई चाहिँ पीडितलाई चाहिँ राहतहरू हातमा परोस्, जताभावी हिँडामिना नगरौँ, सम्पूर्ण हाम्रो देशमा रहने सम्पूर्ण अब पीड़ित पक्षहरूलाई अब आफ्नो पार्ने गरिदिनु होला। हाम्रो राजनीतिक दलका साथीहरू अब मान्य गुण्डे उहाँ नेताजीहरूले
0: हजुर धेरै धेरै धन्यवाद श्रीरामजी र अर्जुनजीलाई। अब भने हामी समयको समय सँगसँगै अब छुट्टिनु पर्ने बेला पनि भएको छ। सो अब मिलेसम्म रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला है अन्तिमसम्म। अहिले भने यहाँलाई धेरै धेरै धन्यवाद भन्दै छुट्टिन्छौँ है त। नमस्ते नमस्ते शुभ दिन श्रीरामजी हुनुहुन्थ्यो। अब अर्जुन थापाजी पनि हुनुहुन्थ्यो, कृष्णजीसँगको विचारलाई चाहिँ लिन पाएनौ है, अनि उपासनाजीले पनि आफ्नो विचार राखेर गइसक्नु भएको छ। अहिलेको लागि छोटो मिठो विश्राम, 11 बजेको टाइम चेक लगतै पुनः उपस्थित हुन्छौ आफ्नो विचार राख्नको लागि। 0965 4420 बाटो भएर जोडिँदै गर्नुहोला है त।
5: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज। पसल सरेको सूचना, शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9853519122, 9800528 र 9460769246।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
10: ए सबिना, यसको हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9860 78528 र 9800 28 16 142।
13: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
14: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
13: दीक्षा ब्युटी पार्लर रे?
14: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
13: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
14: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
13: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
14: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
13: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
14: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
13: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
14: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोपाइटर निशा लामा, सम्पर्क 97090 34335।
15: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
16: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
15: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
16: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
15: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9860026925।
17: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
18: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
19: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
20: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
21: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560 57731, 9060 57731।
22: This is Radio Dwarbarahi, 103.8 MHz.
23: Station 1. Studio Side Check.
24: Aile, Vienna ko 11 bajyo.
1: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163-95301
0: हजुर कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु प्रोग्राम रहेको छ कलिङ टाइम भन्ने आज भने हामी टपिक रहेर कुराकानी गरिरहेका छौँ मंगलबारको एपिसोडमा पनि छौँ र सुवागढीको बाढी पहिरोबाट चाहिँ हामीले के पाठ सिक्ने होइन अनि विपदपछिको पुनः स्थापना अबको प्राथमिकता चाहिँ के त भनेर चाहिँ यहाँहरूमाझ कुराकानी गरिरहँदा चाहिँ अघि हामीसँग चाहिँ चारजना साथी जोडिनु भएको थियो श्रीराम दाहालजी हुनुहुन्थ्यो भक्तपुरदेखि सरलाईदेखि उपसेनाजी अनि अर्जुन थापाजी हुनुहुन्थ्यो काठमाडौँ देखि कृष्णजी हुनुहुन्थ्यो काठमाडौँदेखि नै र उहाँहरूको चाहिँ अहिलेसम्मको विचार सुनिरहँदा चाहिँ अब साथीहरूले चाहिँ अब सूचना प्रवाहको कुरालाई पनि विशेष जोडाइदिनु भएको छ होइन पूर्व सूचना भएको भए चाहिँ अब नसोचेको घटना त भयो होइन अब यतिसम्म धेरै क्षति चाहिँ हुने थिएन होला भनेर पनि राय सुझावहरू चाहिँ राखेर गइसक्नु भएको छ साथमा चाहिँ अब कसरी सुरक्षित रहने भनेर यहाँले चाहिँ सल्लाह सुझावको साथमा चाहिँ छुटिसक्नु भएको छ भने यो टपिकमा चाहिँ आफ्नो विचार राख्नको लागि यहाँहरू पनि सहभागी जनाउन चाहिँ सक्नुहुन्छ 0564142000 बाटो भएर वास्तवमै हामीले चाहिँ विपदलाई केवल प्राकृतिक घटना भनेर मात्र छोड्न चाहिँ मिल्दैन होइन किनकि कहिलेकाहीँ हामी आफ्नै कमी कमजोरीहरू पनि हुन सक्छ सो अब ती कमी कमजोरीहरू त के होला त होइन अब के कस्तो के हुन सक्छ त भनेर यहाँले पनि आफ्नो विचार राख्नको लागि आउन सक्नुहुन्छ भनी रोक्दा कोही साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर
2: हेलो
0: दर्शन नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमाया दिजुलाई
2: हजुर धन्यवाद
0: अनि के छ त हाम्रो दलमाया दिजु सन्चै आरामै हुनुहुन्छ अझैसम्म त सन्चै छु सधैँ भयो हामीलाई सम्झँदै होइन अब एकदमै ठिकठाकै चाहिँ रहनु होला भनिरहँदा चाहिँ आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन
2: सुन्दैछ अब रक्सवाको घटनालाई के भन्न चाहन्छु भन्दा
0: हजुर हजुर
2: अब पहिलो कुरा त अब उनीहरूले बिचरा सूचना पनि पाएन सूचना पनि पाएको भए त कुनै कुनै त अलि सतर्क हुन्थ्यो होला नि
0: हजुर हजुर
2: पाउनु पर्थ्यो अहिले जे हुनु भइसक्यो अब के गर्ने उहाँहरूलाई अब जति सक्दो आफूले सहयोग गरौँ गर्नु होला भन्न गर्नु होला होइन कि गरौँ भन्न चाहन्छु
0: अनि
2: भएको मृतक भएको त भइसकेको र अब सकुशल हुनेहरू पनि अलि सुरक्षित ठाउँमा बस्नु होला भन्न चाहन्छु त्यति नै हो
0: हजुर धेरै धेरै धन्यवाद यहाँको अमूल्य शब्दहरू राखिदिनु भएको छ होइन यो सल्लाह सुझावको लागि पनि धन्यवाद अनि के छ त अरू केही नयाँ नौलो हालखबर छ भने सुनाइदिनुहोस् यो बाहेक अरू पनि
2: नयाँ नौलो त धेरै पुरानै हो
0: सबै पुरानै छ है अनि खाना खानु भयो त
2: हजुर म खाना भर्खरै खाँदै सुनेको आज चारजना साथीहरू चाहिँ ग्रुप च्याटमा भेट्नु भएको रहेछ
0: कि त्यही त त्यतातिर पनि रमाइलो रहेछ कि साथी साथी है यसरी साथी साथी भनिरहँदा चाहिँ मजाले तपाईँले पनि आफ्नो साथीभाइलाई मजाले सन्देश राखिदिन सम्झन सक्नुहुन्छ है
2: हजुर सम्झनु पर्दा म त साथी सरलाईको साथी भन्दा साह्रै रमाइलो लाग्यो पछमाजी सरलाई भन्नाले कहाँनिर रहेछ उहाँको कहिले कहीँ यहाँको भनेर सुन्न पाए त हुन्थ्यो मेरो माइत नि सरलाई हो रमाइलो लाग्छ
0: ए ल ठिकै छ अब आउँदा चाहिँ हामीले अब सकेसम्म सरलाईको कुन ठाउँ भनेर चाहिँ राखिदिनु पर्यो है ल हामी चाहिँ राखिदिन्छौँ अब यो बाहेक अब अरू पनि ल सम्झनु साथीभाइलाई
2: खासमा हजुरकै लागि के अरे अरू सुनिरहने साथीहरूले चाहिँ यो टपिक चाहिँ कस्तो कस्तो आफ्नो आफ्नो विचार राख्नु होला भन्ने चाहिँ
0: नमस्ते शुभ दिन राम्रो दलमा दिजुले भने जस्तै नै भन्नुभयो जस्तै नै अब साथीहरूलाई चाहिँ यो विषयवस्तुमा आफ्नो विचार चाहिँ के छ त आजको टपिक चाहिँ एकदमै महत्वपूर्ण पनि छ यहाँले आफ्नो राय सुझावहरू चाहिँ राख्न सक्नुहुन्छ यहाँको सुझावबाट पनि हामीले साथीहरूलाई धेरै कुरा सिकाउन सक्छौ र मुख्य त रसुवागढीको बाढी पहिरोबाट चाहिँ हामीले के सिक्ने र विपद पछिको पुनर्स्थापना अबको प्राथमिकता चाहिँ के त भनेर टपिक छ आफ्नो विचार राख्नको लागि आउँदै गर्नु होला अहिलेको लागि भने च्यातिएको चोली फेराउँला यो मार्मिक गीत पनि रहेको छ तपाईँ माझ राग विश्व सुरज पण्डितको आवाजमा सजिएको यो गीत स्वीकार्नु होला है त

हजुर, मलामी भोखरम यो सुमधुर गीत रहेको थियो, खरानी भनिरहेको थियो है। तपाईँ बाँच कार्यक्रममा स्थान दिइसकेको छु र कस्तो लाग्यो त यहाँलाई? 0965-4142-0000 बाटो भएर यस्तै गीत सँगै सँगसँगै आज भने हामी टपिकमा कुराकानी गरिरहेका छौँ। अनि आजको टपिक भनेको चाहिँ अब रसुवागढीको बाढी पहिरो हाम्रोबाट चाहिँ हामीले के सिक्ने र विपदपछिको पुनर्स्थापना अबको प्राथमिकता चाहिँ के त भनेर साथीहरूले राख्नु भएको सल्लाह सुझाव श्रोता साथीहरूले सुनिराख्नु भएको छ भने अब कोही साथीहरू चाहिँ भर्खरै मात्र हामीसँग पनि जोडिँदै हुनुहुन्छ होला भने पनि आफ्नो राय सुझाव राख्नको लागि हामीसँग 0965-4142-0000 बाटो भएर टेलिफोन लाइन मार्फत कुराकानी गर्न सक्नुहुन्छ। र विशेष त आज टपिकमा रहेर कुराकानी गरिरहँदा चाहिँ साथीहरूले चाहिँ अब सूचना पाउनु पर्ने थियो भनेर चाहिँ अब सूचनाको कुराहरूलाई पनि उठान गर्नु भएको छ। अब विपद आउनु अघि चाहिँ सूचना पाउनु भनेको अब धेरैको लागि चाहिँ जीवन बचाउने अवसर चाहिँ हो, तर अहिले यो रसुवागढीको चाहिँ जुन बाढी पहिरोको घटना चाहिँ भएको थियो यसमा चाहिँ मुख्य त अब कमजोरीको रूपमा सूचना प्रवाह भएन भनेर पनि कुरा आइरहेको थियो, तर अब सूचना मात्र भएर चाहिँ पुग्दैन। सूचना पाइसकेपछि चाहिँ अब हामी कहाँ जाने त कसरी जाने होइन, अब आफू त अब कतिको सुरक्षित छौँ होइन, त्यो सँगसँगै परिवारको सदस्यहरूलाई चाहिँ कसरी चाहिँ अब सुरक्षित गर्ने भन्ने योजना पनि आवश्यक चाहिँ हुन्छ जस्तो पनि लाग्छ है। सो यो कुराहरूमा चाहिँ अब सम्बन्धित निकायहरूले पनि तयारी चाहिँ गर्नुपर्छ, जोड दिनुपर्छ। अब स्थानीय तह सँगसँगै अब सुरक्षा निकाय समुदाय र नागरिक बीच पनि अब राम्रो समन्वय हुन सकेमा चाहिँ विपदको क्षति अब पुरै हामी विपदलाई त अब रोक्न सक्दैनौ, तर पनि केही हदसम्म चाहिँ कम गर्न चाहिँ हामीले सकिन्छ नि त। त्यसैले चाहिँ प्रत्येक स्थानीय तहमा चाहिँ अब जोखिमयुक्त क्षेत्रको चाहिँ पहिचान गरेर पहिले नै अब कुन ठाउँमा राख्दा चाहिँ अब जोखिम आइहाल्यो भने चाहिँ कुन ठाउँमा राख्ने त भनेर त्यसको पहिचान तयारी पनि हुन आवश्यक छ होइन। पूर्व सूचना प्रणाली त अब आवश्यक छँदैछ, यो सँगसँगै अब सुरक्षित स्थानको व्यवस्था पनि हुन जरुरी छ होइन। उद्धार सामग्रीको तयारी पनि गर्नु पर्यो, अब स्वयंसेवकहरू पनि परिचालन गर्नु पर्यो। अब भइपरि आउने समस्यामा चाहिँ अब कसले चाहिँ यताउता कोअर्डिनेट गर्ने त नि भनेर होइन। त्यसकै कारणले यो सँगसँगै अब नागरिकमा चाहिँ जनचेतना पनि फैलाउन आवश्यक छ होइन। यो खालको विषयवस्तुहरू पनि एकदमै आवश्यक चाहिँ छ, तर योभन्दा धेरै चाहिँ हामी साथीहरूले चाहिँ राख्न सक्नुहुन्छ 0965-4142-0000 बाटो भएर आफ्नो विचारहरू चाहिँ राख्दै गर्नु होला। अहिलेको लागि भने जिन्दगीको के छ र भर एउटै होइन र मानिस सब, केतन छेत्रीको आवाजमा सोचेको यो सुमधुर मार्मिक गीत पनि रहेको छ। मलाई चाहिँ यो गीतको शब्द संगीत पनि एकदमै मन छोएको हो जस्तो पनि लाग्छ है। सो यो गीत सँगसँगै हामी भने विश्राममा जान्छौँ। विश्राम लगतै साथीहरूको सुझावलाई चाहिँ कार्यक्रममा स्थान दिँदै पुनः उपस्थित हुन्छौँ। हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसा पानी बाट काठमाडौँ बाट
1: मयम चिसा पानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
1: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
4: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो पैसा पनि जम्मा भएकै छ बाछुन्जेल त हो नि मान सम्मान इज्जत बढेको
5: हतारको काम लतार भन्छन् जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा सेवा बुझ्नु पर्यो किन हतारिन्छौ विश्वासिलो सुनचादी पसल खोजौला नि
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा छापावाला सुनका गहना राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौंडा ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेगौंडा बन्केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871716069 राजु विश्वकर्मा 9087162
1: एपी स्टोर दुलेगौंडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
8: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
8: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
1: फोन नम्बर 0564143321
8: मोबाइल 9865678634 र 9781100090
9: मम्मी भोक लाग्यो खाजा खाऊ न
10: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
9: हस मम्मी
11: मैले सुने छोरी ल जाम हिँड
10: सुन्नुस् न खाजा खाना त बिजी मम्मा हाउसमै जाउँ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
12: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
10: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बीजी मोमो हाउस दुलेगौंडा हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष कोषाध्यक्ष
10: पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
12: बीजी

0: यी भाद्र 19 गति शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधा कृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98416-96769 र 98416-15644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
3: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, स्वास्थ्य पनि राम्रो पनि।
3: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
6: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166-34372।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाकान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र

0: हजुर, प्रोग्राम रहेको छ कलिङ थायम। यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। र आज हामी मंगलबारको एपिसोडमा रहेर भने टपिकमा कुराकानी गरिरहेका छौं र आजको टपिकमा यहाँले पनि आफ्नो विचार चाहिँ राख्न सक्नुहुन्छ। तपाईँको विचारमा चाहिँ अब रसुवागढीको बाढ़ी पहिरोबाट नेपालले सबैभन्दा ठूलो पाठ चाहिँ के सिक्नुपर्छ, तपाईँ हामीले चाहिँ के पाठ सिक्यौं, होइन हाम्रो विशिष्ट श्रोता साथीहरूले के पाठ सिक्नु भयो, र यो सँगसँगै चाहिँ यहाँले चाहिँ अब विपद पछिको पुनर्स्थापना अबको प्राथमिकता चाहिँ के त भन्ने टपिकमा आफ्नो विचार राख्न सक्नुहुन्छ। र हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छौ मेमा आभूषण सुन चाँदी पसल दुलेगौडाले। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्ने। अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। र प्रोग्रामको प्राइज स्पोन्सर भन्ने गरिदिएको छ हेरसिंह पनि फेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्ने। कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: हेलो, नमस्ते।
0: झोर्ले लासो फ्याफुल्ला झोर्ले झोर्ले कार्यक्रममा धेरै धेरै स्वागत छ हाम्रो नरेन्द्रजीलाई। अनि के छ त नरेन्द्रजीको आजको नयाँ नौला हालखबर सुनाइदिनुहोस् न त। किन होला नयाँ दिन बिहान बिहानको समयमा नयाँ उमङ्ग भन्छ नि, त्यस्तो छैन?
1: नयाँ उमङ्ग त हो, खासै केही छैन,
0: त्यही त। बेलुकीको समयमा हिजो कतिको पानी पर्यो स्याङ्जातिर? हल्का हल्का हाम्रोतिर चाहिँ एकदमै हुन्छ नि। धेरै दिनपछि चाहिँ अब ठुलो पानी आए जस्तो मजाले पानी परेको थियो है। अब खोलाको सतहहरू पनि सेती नदी चाहिँ मजाले बढेको छ भनेपछि पानी चाहिँ ठुलै परेको छ है हाम्रोतिर चाहिँ। अहिले चाहिँ फेरि त्यो पानी कहाँबाट परेको थियो भन्ने अत्तोपत्तो छैन कि, त्यति गर्मी र घाम छ फेरि। बेला बेला अब ओझेल पर्ने शीतलो पर्ने भन्ने आफ्नो ठाउँमा छ, तर घाम लागेको समयमा चाहिँ यति गर्मी छ। हिजोको पानी चाहिँ फेरि आयो हुन्थ्यो जस्तो पनि भएको छ, तर बेलुकाको पानी देख्दा चाहिँ नआए हुन्थ्यो जस्तो पनि भएको छ कि। सो त्यही भएर स्याङ्जातिर हाल्छ, त्यही त त्यही भएर स्याङ्जातिर के छ भनेर सोधेको के नरेन्द्रजी। त्यति चाहिँ आएको छैन है। ल ठिकै छ, अनि के छ काम कार्यको व्यस्तता अहिलेको पछिल्लो समय चाहिँ कतिको के छ, व्यस्ततामा हुनुहुन्छ कि फुर्सदमा? जनताको गुणगानमा हुनुहुन्छ। ल आज चाहिँ टपिक पनि अब हामी
1: गुणगान भनेको त
0: हजुर
1: गुणगान भने
0: ए गोडमेल भन्नुभएको, म चाहिँ अब जनताको के भन्छ गुणगानमा छु भने जस्तै सुनेको कि। गोडमेलको काम कार्य चाहिँ अब स्याङ्जातिर पछिल्लो समय के खेती गर्नुहुन्छ नरेन्द्रजी?
1: स्याङ्जातिर सबै खेती गर्छ, तपाईँका जे गर्छ त्यही गर्छ। तपाईँको अब
0: हजुर
1: मकै खेतमा मकै छर्यो, त्यहाँबाट
0: धान गर्यो,
1: कसैले गहुँ पनि छर्छ होइन
0: हजुर।
1: अनि त्यसपछि बारीमा मकै छर्यो, त्यहाँबाट कोदो रोप्यो, अनि तोरी छर्छ कसैले
0: हजुर।
1: त्यही हो
0: सिजन अनुसारको चाहिँ हाम्रोतिर जे जे हुन्छ स्याङ्जातिर पनि त्यही त्यही हुन्छ हो। त्यही त के फरक छ र। ल ठिकै छ, यो कुराकानी सँगसँगै अब भन्ने सोधिहालौ, आज तपाईँले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
1: रेडियो त सुनेको तर बुझ्न अगाडि सुरुमा चाहिँ त्यो उपासना घिसिङले ग्रुपमा मान्छे लिएर आइरहेको थियो
0: हजुर है हजुर।
1: त्यो ग्रुपमा ल्याएकोलाई तपाईँले कलर कसरी लिनुभयो त्यो मैले सुन्न
0: भ्याइन। झन् अब सबैजना साथी एकैचोटि आउँदा पालै पालो हामीले झन् आजको टपिकमा एकदमै मजाले साथीहरूले विचार चाहिँ राखिदिनु भएको थियो है, झन् त्यो चाहिँ मिस भएछ। ठिकै छ, केही छैन, अब हामी तपाईँको विचार चाहिँ सुन्छौँ।
1: त्यो एउटै फोनमा सबैजनाको चाहिँ एउटै फुलमा लिन त मिल्दैन के?
0: त्यही त, तर उहाँहरूको आवाज चाहिँ हामीले चाहिँ ठिकठाकै सुनेका थियौँ है नरेन्द्रजी।
1: भनेको होइन कि तपाईँले चाहिँ त्यो त्यसो गर्यो भने अरू अरू कलरलाई बाटा पर्छ क्या, त चार पाँचजना
0: हजुर अब त्यही त हजुर। यो सल्लाह सुझावको लागि हाम्रो नरेन्द्रजीलाई थ्याङ्क यू सो मच। तर उहाँहरू चाहिँ अब टाढाको साथी हुनुहुन्छ, अब सधैँ हामीसँग जोडिन मिल्छ भन्ने छैन है हजुर। हजुर अब हामी अब कुराकानी भइरहेको साथीहरू भए भए चाहिँ हामी आलो पालो आउनुहोस् नै भन्थ्यौँ है, तर के गर्नु अब साथीहरू जोडिनुहुन्छ सो यो ल ठिकै छ, सकेसम्म अब हामी अब साथीहरूलाई चाहिँ जोड्ने प्रयासमा नै हुन्छौँ के अरे है नरेन्द्रजी। सो यहाँको सल्लाह सुझावको लागि पनि थ्याङ्क यू सो मच भन्दै आजको
1: टपिक
0: ए ल ठिकै छ, टपिक पनि यहाँलाई चाहिँ म जानकारी गराइहाल्छु है। अब पछिल्लो समय त अब हाम्रो ठाउँमा चाहिँ विशेष त टपिक नै यही छ, रसुवागढीको बाढी पहिरो है। सो आजको टपिक भनेको चाहिँ रसुवागढीको बाढी पहिरोबाट हामीले चाहिँ के सिक्नु पर्छ र विपद पछि पुनर्स्थापना अबको प्राथमिकता चाहिँ के होला त भनेर यहाँले चाहिँ आफ्नो राय सुझाव सल्लाह राखिदिनु पर्यो है नरेन्द्रजी।
1: सबैभन्दा पहिला त अब तपाईँको त्यो अचल विस्फोटन भयो त्यहाँदेखि हिउँताल फुट्यो, सूचना छिट्टो पाउन पनि सकेन, सिरानतिर भए मान्छेहरूले छिटो पाउन सकेन। अब तपाईँको त्रिशुलीमा आइसकेपछि त त्रिशुलीको मातिर त्रिशुलीतिर आउँदा त्यो सूचना पनि प्राप्त गरिसकेको थियो जनताहरूले, कतिपय भागन पनि सफल भएको छ होइन। त्यो अब त अचानक छिटो भन्दा छिटो अब त्यो थाहै होइन क्या, त्यो सुरुमै चाहिँ चिन अब तिब्बतबाट चाहिँ आइरहेछ फुटिरहेछ, त्यो माथि चिनले पनि छिटो सूचना दिन सकेन, उसले पनि थाहा पाउनु पर्यो नि, त्यो भयो कारणले एक नम्बर त्यो भयो। दोस्रो नम्बरमा तपाईँको अहिले हाम्रो जनताहरू पनि के छ भने जहाँ नदीको किनार छ खोलाको किनार छ त्यहीँ चाहिँ तपाईँको बस्ती बसालिरहेछ हेर्नुहोस् है, त्यो बस्ती चाहिँ अलि माथि माथि हुनुपर्छ क्या। अब सरकारले पनि के गर्नुपर्छ त्यो नियम कानुन बनाएर त्यो नजिक नजिकबाट अलि माथि माथि चाहिँ बस्ती बसाल्नुपर्छ, भने त बस्ती बस्ने ठाउँ खै तपाईँको तल फाँट परेको हुन्छ
0: है,
1: त्यो त्यसैमा सजिलो हुन्छ भन त, तर मान्छेले चाहिँ त्यो भविष्यको कुरा सोच्दैन क्या, मान्छेले त्यो सोच्दैन, नसोचिसकेपछि एक दिन एक दिन तपाईँको त्यो बाढी पहिरो आउँछ। अब त्यो नदीको मात्रै कुरा नगरौँ, हाम्रो खोलाको कुरा गरौँ, अब त्यो खोला त अहिले चाहिँ दबाएर लैरहेछ ठाउँ ठाउँमा जालिहालेछ होइन, तपाईँको चाहिँ एउटा डाँडै खसेर त्यो खोला पुर्दियो भने खस्यो भने त्यो खोला त चाहिँ ठेलिन्छ हेर्नुहोस् है, त्यसलेर माथि पुग्छ त्यसले फेरि बाटो खोज्छ, पछि बाटो खोज्दै जाँदाखेरि तपाईँको त्यसले त्यो पहिलाको बाटो परिवर्तन गर्छ, त्यसपछि त्यो बस्तीतिर पुग्छ कि कता पुग्छ त्यो थाहा हुँदैन हेर्नुहोस्। त्यसैले अलिकति सतर्क भएर नै त्यो घर कता बस्ती मसाल्नुपर्छ एक नम्बर। दोस्रो नम्बर तपाईँले भनेको कुरा अब त्यो कसरी स्थापना गर्ने भन्नुभयो होइन, कसरी स्थापना गर्ने भन्दा त अब सरकारले नै गर्नुपर्ने हुन्छ त्यो हेर्नुहोस् है, सरकारले चाहिँ तपाईँको अब सुरक्षित ठाउँमा हावरलाई चाहिँ स्थापना गर्नुपर्छ क्या, सरकारकै दायित्व हो त्यो। अब त्यो कतिपय बाँचेको मान्छेहरू छन् अहिले पालमुनि बसिरहेछ हेर्नुहोस्, तिनीहरूले त घर बनाउनु पनि सक्दैन कि होइन, अब सरकारले ठिक एकदम सुरक्षित ठाउँ चाहिँ पत्ता लगाएर त्यस्तो ठाउँमा चाहिँ उनीहरूलाई बसोबास गराउनुपर्छ। भनाइ त्यही नै हो,
0: हजुर धेरै धेरै धन्यवाद यो विचारको लागि, आफ्नो अमूल्य शब्दहरू चाहिँ राखिदिनु भयो। यो सँगसँगै अब भने हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ है नरेन्द्रजी, सो त्यो भन्दा अगाडि एउटा मिठो गीतसँग हामी विश्रामतर्फ जाँदैछौँ, रुकुमाईको त भन्ने गीत यहाँलाई कतिको मनपर्छ?
1: ठिकै
0: मनपर्छ, कुष्माको यो गीत सँगसँगै साथीभाइलाई कसलाई सुनाउन चाहनुहुन्छ मजाले सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है।
1: सर्वप्रथम त तपाईँको लागि
0: थ्याङ्क यू सो मच,
1: त्यसपछि अब घर गराइहाल्नुको लागि र अगाडि आउने कति आउने भयो पछाडि आउँदै हुनुहुन्छ कि समय सकिन्छ पछाडि अगाडि आउने सबै सबैको लागि, र तपाईँ कुन क्याम्पस पढ्दैछ भन्नु त
0: मलाई भन्नुभएको ल यहाँले गण्डकी मल्टिपल कलेज भनेर चाहिँ हाम्रो ठ्याक्कै यहाँ बुरुङ्गेमा छ कि खैरिनीमा, अरू यो बाहेक अरू केही किन होला ठ्याक्कै सोध्नु मन लाग्यो, एक्कासी किन होला कलेज सोध्नु भएको,
1: तपाईँ पढ्दैछ
0: यहाँको जिज्ञासालाई मेटाउन सफल भयो कि भएन म
1: सफल हुनु म ब्याचलर हो कि मास्टर हो
0: हजुर ब्याचलर हाम्रो ठाउँमा चाहिँ अब मास्टरको लागि चाहिँ अब पोखरै जानुपर्छ है गाह्रो छ नि अब पोखरै पुग्नु पर्ने हुन्छ सो हाम्रो चाहिँ अब यो क्षेत्रमा चाहिँ ब्याचलर लेभलसम्म मात्र छ भनौ न है ल यो कुराकानी सँगसँगै अझ धेरै कुराकानी गर्न समय छैन है थ्याङ्क यू सो मच है यो सँगसँगै अब भने सुटिन्छ है नरेन्द्रजी ओके बाई बाई साथीहरूसँग कुराकानी गर्नु पनि मन लाग्छ है तर जे गर्नुपर्छ समयमै गर्नुपर्छ भन्छ नि है अहिले फेरि हामी अब विजय साथी पनि गराउनु पर्यो आजको विषयवस्तु मेन भनेको चाहिँ हामी अहिलेको अब यो बाढी पहिरो सँगसँगै अब पुनर्स्थापनाको उपायहरू चाहिँ के हुन सक्छ होइन सो धेरै कुराकानी पनि अब सकेसम्म साथीहरूबाट नै सुन्छौँ यो र यो टपिकमा चाहिँ यहाँलाई पहिला नै जानकारी गराएँ है आज मात्र राख्नुपर्छ भन्ने छैन सुट्नु भएको साथीहरूले चाहिँ भोलिका दिनहरूमा पनि आफ्नो विचार चाहिँ राख्न पाउनुहुन्छ अहिलेको लागि रुकुमाइकोटा सँगसँगै विश्राम पश्चात पुनः उपस्थित हुन्छौँ हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तीजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
1: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715
6: र रामचन्द्र महत 98461680878।
7: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
8: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
7: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98562375475 र 98011324375।
10: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुरेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151661636।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15-368।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
14: मैले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
15: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
14: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
14: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
14: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
14: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0625930369।
17: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर, कार्यक्रमको व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दै अब भने हामी समयको अन्ततर्फ पनि छौ। सो साथीको विचारलाई भने अब कार्यक्रम स्थान दिन सक्दैनौ, समय एकदमै कम नै रहेको छ हामीसित, र भोलिका दिनहरूमा चाहिँ साथीहरूको विचारलाई हामीले कार्यक्रममा स्थान दिन्छौ। अब विभिन्न फरकदार फरक श्रृंखलाको साथमा सँगसँगै यो टपिकमा भन्ने साथीहरूलाई पनि सहभागी गराउँछ हामी आगामी दिनहरूमा, जुन चाहिँ आज टपिकमा चाहिँ आफ्नो विचार राख्नको लागि रहेको थियो। हालै अब रसुवागढीको बाढी पहिरोबाट हामीले के सिक्नुपर्छ र विवाद पछिको पुनर्स्थापना अबको प्राथमिकता चाहिँ के त भनिरहँदा चाहिँ धेरै साथीहरूले आफ्नो सल्लाह सुझाव अनि विचार चाहिँ राखेर गइसक्नु भएको छ, छुटिसक्नु भएको छ। सहभागी सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै हुनुहुन्थ्यो भक्तपुरदेखि श्रीराम दाहालजी, अनि त्यस्तै गरी सरलाईदेखि हुनुहुन्थ्यो उपसेना घिसुङजी, अनि अर्जुन थापाजी हुनुहुन्थ्यो काठमाडौँदेखि, त्यस्तै गरी हामीलाई सम्झनु भएको थियो कृष्णजीले काठमाडौँदेखि नै, पुलचोकदेखि हुनुहुन्थ्यो दलमायदीजू, नरेन्द्र रिमालजी हुनुहुन्थ्यो स्याङ्जादेखि, र अब पालो भने अन्तिममा हामी एकजना साथीलाई विजयी पनि गराउँछौ। र छोटो मिठो विचार सँगसँगै अब आजको कन्टेन्ट अनुसार आफ्नो विचार राखिदिनु भएको थियो ठ्याक्कै तेस्रो नम्बरको सहभागी साथी अर्जुन थापाजी हुनुहुन्छ काठमाडौँदेखि, र उहाँलाई चाहिँ धेरै धेरै बधाई सँगसँगै अन्तिमबार शनिबारसम्म यहाँले चाहिँ रेडियो प्रोग्राम सुनेर साथ दिनुपर्ने हुन्छ, त्यो दिन चाहिँ हामी विजय साथी गराउँदैछौ। र यो सँगसँगै अब अन्त आज टपिकमा रहेर अब धेरै कुराहरू चाहिँ साथीहरूलाई भन्नु मन थियो, कति कुराहरू छुटेको छ है, अब डेढ घण्टाको समयमा चाहिँ हामीले यति ठूलो विषयवस्तुमा आफ्नो कुरा सकिसक्नुपर्ने भएको कारणले गर्दा चाहिँ अब अन्त्यमा त अब रसुवागढीको बाढी पहिरो चाहिँ एउटा दुःखद घटना चाहिँ हो, अब सम्पूर्ण अब मृतक परिवार सँगसँगै अब जतिले पनि ज्यान गुमाउनु भएको छ हाम्रो तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली सँगसँगै यस घटनालाई चाहिँ केवल हामीले अब क्षतिको समाचार बनाएर होइन बिर्सनु चाहिँ हुँदैन, किनकि यसबाट हामीले सिक्नुपर्ने कुराहरू चाहिँ वास्तवमै धेरै छ। विपद आउनु अघि अब तयारी चाहिँ गर्न जरुरी छ, मुख्य त अब जोखिमको पहिचान चाहिँ गर्न आवश्यक पनि छ, अनि त्यसै गरी सूचनालाई चाहिँ पूर्व सूचना एकदमै प्रभावकारी बनाउन पनि एकदमै जरुरी छ। अब पुनर्स्थापनाको प्रश्न पनि थियो नि त, सो विपदपछि केही दिन राहत बाँडेर मात्र जिम्मेवारी त पूरा हुँदैन, वास्तविक चुनौती त अब पुनर्स्थापना पनि त हो। सो घर गुमाएका परिवारलाई चाहिँ अब कहाँ राख्ने होइन, त्यो सँगसँगै अब व्यवसाय र रोजगारी गुमाएकालाई चाहिँ अब कसरी पुनर्स्थापित गर्ने त नि, अनि यो सँगसँगै अब क्षतिग्रस्त सड़क र पुल कसरी निर्माण गर्ने, अब सबैभन्दा अर्को महत्वपूर्ण फेरि त्यही ठाउँमा अर्को विपद आउँदा चाहिँ उस्तै क्षति चाहिँ नहोस् भनेर हामी कसरी यसलाई न्यूनीकरण गर्ने त नि, सबै कुराको चाहिँ तयारी हुन एकदमै जरुरी छ। अब विपदपछि राहतसँगै दीर्घकालीन पुनर्स्थापनालाई चाहिँ प्राथमिकता दिन जरुरी छ, र विकास निर्माण गर्दा चाहिँ सुरक्षित र दिगो विकासलाई पनि हामीले चाहिँ अगाडि बढाउन जरुरी छ, किनकि विपद रोक्न नसकिएला तर विपदबाट हुने त्यति चाहिँ हामीले कम गर्न सकिन्छ भन्दै आजको छलफलको लागि यति नै, यहाँहरूको सल्लाह सुझावको लागि पनि धेरै धेरै धन्यवाद भन्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मल्ल पनि बिदा हुन्छु। माया र मोह बोलगोगी सँगसँगै म पनि छुटिन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhor Barahi, 103.8 megahertz.
1: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
1: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
3: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
4: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
2: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
3: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
5: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
6: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
5: अनि बन्छ त दाई
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
9: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर राजन पौडेल मोबाइल 9855602609
10: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
2: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
10: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
2: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
3: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811453305
0: This is Radio Dhor Barahi 103.8 megahertz
12: Station 1 स्टुडियो लन्चेन
13: अहिले मध्याह्नको 12 बज्यो
14: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
15: दिगो व्यवस्थापन र पूर्व तयारीका लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने तयारी
16: जाम व्यवस्थापन गर्न हेटौँडा काठमाडौँ सड़कमा नयाँ नियम गाड़ीको सीट क्षमता अनुसार आउने जाने सड़क फरक
15: इरानमा सीमित आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना गैरातीका आक्रमणमा तीनजनाको मृत्यु कैयौं घाइते
16: र स्पेनिस लालिगामा बार्सिलोनाको लगातार चौथो जित इंग्लिश प्रिमियर लीगमा आर्सेनल विजयी
17: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
18: यो नमस्कार
17: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि
18: यो त साइड जब दाई यो चाहिँ मेन
17: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप दिन आएको
18: सामान राम्रो छ ढुक्क हुनुहोस्
17: थाहा छ त्यसैले त यही लिन आएको
19: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ
17: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल
19: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
17: सुरक्षा घरको
18: साथ जीवन घरको
20: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
15: समाचार अब विस्तारमा भोटेकोसी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1010 पुगेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहानसम्मको विवरण सार्वजनिक गर्दै बाढ़ीका कारण बेपत्ता भएका मध्ये हालसम्म 1010 जनाको शव भेटिएको छ प्राधिकरणका अनुसार अझै 4,599 जनाभन्दा बढ़ी सम्पर्कविहीन छन् जसमा रसुवामा करिब 865 र नुवाकोटका 1558 जना छन् विदेशी नागरिक 583 र उनीहरूसँग घुम्न गएका 164 जना नेपाली पनि छन् नेपाल प्रहरीका 25 नेपाली सेनाका 45 सशस्त्र प्रहरीका 13 भन्सार कार्यालयका 15 र अध्यागमनका 3 कर्मचारीको अवस्था अज्ञात छ यस्तै जलविद्युत आयोजनाका करिब 639 जना बेपत्ता छन् 10 गते गएको बाढ़ीमा फँसेका मध्ये हालसम्म 11,814 जनाको सफल उद्धार गरिएको छ बाढ़ीमा परि 279 जना घाइते भएकामा 168 जना उपचारपछि घर फर्किएका छन् उद्धार गरिएकाहरूलाई रसुवा नुवाकोट र काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ नुवाकोटमा 2,466 काठमाडौँमा 296 र सुवामा 183 र धादिङमा 25 जना होल्डिङ सेन्टरमा रहेको सरकारी तथ्याङ्क छ
16: रसुवाको भटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म 280 जनाको फोरेन्सिक परीक्षण तथा डीएनए नमूना संकलन गरी चितवनको देवघाटी स्थित व्यवस्थापन स्थलमा व्यवस्थापन गरिएको छ भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाका अनुसार यही भदौ 10 गते रातिदेखि नै सुरक्षाकर्मीले त्रिशुली नदीबाट संकलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए यी भदौ 11 गते बिहानदेखि फोरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानको लागि आवश्यक फोरेन्सिक परीक्षण डीएनए लगायत जैविक नमूना संकलन तथा अभिलेखीकरणको काम शुरू गरिएको थियो जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशुली र नारायणी नदीबाट 321 शव संकलन गरिएको छ तीमध्ये 12 शवको शनाखत भई आफन्तले बुझिसकेका छन् संकलित शवमध्ये 66 महिला 116 पुरूष 7 बालक 6 बालिका र 126 पहिचान खुल्न नसकेका अथवा अवस्था नखुलेका शव रहेका छन् प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी राखिएको बताउनु भएको छ
15: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज सर्वदलीय बैठक बोलाएको छ भोटेकोशी बाढ़ीबाट भएको क्षति खोजी तथा उद्धार राहत र पुनस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो उहाँका अनुसार बैठक दिउँसो 2 बजे सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्नेछ यसअघिको सर्वदलीय बैठकमा दलहरूबीच विपदको दिगो समाधान र पूर्व तयारीका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने सहमति भएको थियो आजको बैठकले यस प्रक्रियालाई अघि बढ़ाउने विषयमा छलफल हुने बताइएको छ
16: हेटौँडा काठमाडौँ सड़कमा चाप बढ़ेपछि साना यात्रुवाहकका सवारी साधनलाई आजदेखि आउँदा र जाँदा फरक फरक मार्ग प्रयोग गराउन थालिएको छ। 10 सक्कासम्मका मालवाहक तथा ठूला यात्रुवाहकका सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँ आउन थालेका छन्। काठमाडौँबाट हेटौँडातर्फ जाने यी क्षमताका सवारी साधनलाई भने कान्तिलोकपथ प्रयोग गराइएको छ। यस्तै 14 सिटभन्दा कम क्षमताका सवारी साधनले हेटौँडातर्फ जाँदा फर्पिङ फाखेल कुलेखानी हुँदै भीमफेती र काठमाडौँतर्फ आउँदा भीमफेती कुलेखानी सिस्नेरी हुँदै दक्षिणकालीतर्फको सड़क प्रयोग गर्न थालेका छन्। हेटौँडादेखि भीमफेतीसम्म भने दुवैतर्फी नै सञ्चालनमा छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सड़क अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवत जावत गर्ने सवारी साधनको चाप बढ़ेको छ। नयाँ व्यवस्थाले वैकल्पिक सड़कमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ।
15: भोटेकोशी र त्रिशुली नदीको बहाव सतर्कता तहभन्दा तल रहे तापनि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र बाढ़ी पूर्वानुमान महाशाखाले यही भदौ 10 गते भोटेको सीमा आएको बाढ़ी पश्चात ती नदीमा पानीको बहाव तल रहे तापनि सतर्कता अपनाउन भनेको हो। बाढ़ी पूर्वानुमान महाशाखाद्वारा आज जारी बुलेटिनमा ताप्रेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलडुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे प्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, गोर्खा, लमजुङ, डोल्पा आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। त्यसै गरी रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै नुवाकोट र रसुवा जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको थप उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
20: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
15: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
16: अब बाँकी समाचार। सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत रूपमा शुरू भएको छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि शुरू हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरूढ़ा राखी मनाइदिन्छ। आजको दिनलाई बिरूढ़ा पञ्चमी पनि भन्ने गरिन्छ। आज व्रतालु महिलाले घरमा बिरूढ़ा 5 प्रकारका अन्न तथा गेडागुड़ी भिजाएर गौराको शुरूआत गर्छन्। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले श्रृंगार पटार गरी त्यसभित्र पञ्च अन्न, मास, कलौ, गहत, गहुँ र गुराँस भिजाएर बिरूढ़ा बनाउने चलन छ। एक महिना अघिदेखि नै शुद्ध शाकाहार र ब्रह्मचार्यको पालना गरी बिरूढ़ा पञ्चमीको दिन महिलाले मास, कलौ, गहत, गहुँ र गुराँस मिसाएर तामाको भाँडामा भिजाउने गरिन्छ। यसरी भिजाएका बिरूढ़ालाई षष्ठीका दिन पखाल्ने चलन छ। सप्तमी र अष्टमीलाई गौराको विशेष दिनको रूपमा लिइन्छ।
15: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सीमित आक्रमण गर्ने योजना बनाइरहेको सार्वजनिक भएको छ। बीबीसीका अनुसार अमेरिकी संचार माध्यम एक्सियोसले अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो समाचार प्रकाशित गरेको छ। राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा पानी जहाजमाथि भइरहेका आक्रमण रोक्न इरानको क्षेप्यास्त्र तथा राडार क्षमतामाथि सीमित हमला गर्ने विषयमा विचार गरिरहनु भएको छ। बीबीसी फारसीले एक्सियोसको उक्त रिपोर्टलाई उद्धृत गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका वरिष्ठ सहयोगीहरूले हर्मुज जलमार्गमा सीमित हमला गर्ने विषयमा विचार गरिरहेको जनाएको छ। यसैबीच गैराती इरानमा भएका अमेरिकी आक्रमणमा 3 जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। आक्रमणपछि तुरून्तै इरानले जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको थियो। यसअघि अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका 2 इरानी सैन्य अड्डालाई निशाना बनाएको थियो। जुलाईपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला थियो।
16: र अब खेल समाचार। स्पेनिश लालिगा फुटबलमा बार्सिलोनाले राओ भाले कानोलाई 5-2 गोलले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले 12 मिनटमा सार्जियो कामेलोको गोलबाट शुरूआती झड्का बिहोरे पनि त्यसपछि उत्कृष्ट पुनरागमन गरेको थियो। 19 मिनटमा राफिनाले गोल बराबरी गोल गरे भने 2 मिनटपछि लामिन यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। दोस्रो हाफमा रावका फ्लोरियन लेजुनले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता 3-1 बनायो। कामेलोले व्यक्तिगत दोस्रो गोल गर्दै रावलाई खेलमा फर्काउने प्रयास गरे पनि राफिना र यामलले थप 1-1 गोल गरेपछि बार्सिलोनाले 5-2 शानदार जित सुनिश्चित गर्यो। यससँगै 9 अंक जोडेको बार्सिलोना गोलान्तरका आधारमा शीर्ष स्थानमा पुगेको छ। यसैबीच इंग्लिश प्रिमियर लीगमा आर्सनलले एस्टन भिल्लालाई 1-0 हराउँदै लगातार दोस्रो जित दर्ता गरेको छ। भिल्ला पार्कमा भएको खेलको 59 मिनटमा बुकाओ साकाले गरेको गोल निर्णायक बन्यो। आर्सनलले 6 अंक जोडेको छ भने एस्टन भिल्ला लगातार दोस्रो हारसँगै अंकविहीन छ।
12: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
16: भटेकोशी बारीमा मृत्यु हुनेको संख्या 10,010 पुग्यो। करिब 4,600 बढी अझै सम्पर्क विहीन।
12: रासोपाको आह्वानमा सर्वदलीय बैठक बस्दै विपदको समाधानका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी।
16: जाम व्यवस्थापन गर्न हेटौँडा काठमाडौँ सड़कमा नयाँ नियम। गाड़ी सीट क्षमता अनुसार आउने जाने सड़कको फरक।
12: इरानमा सीमित आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना। गैरातीका आक्रमणमा 3 जनाको मृत्यु, कैयौं घाइते।
16: र स्पेनिस ला लिगामा बार्सिलोनाको लगातार तेस्रो जित। इंग्लिश प्रिमियर लीगमा आर्सेनल विजयी।
12: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
20: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न
21: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
22: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
23: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
22: हो र, कहाँ छ र त्यस्तो?
23: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
24: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी सर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
25: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल।
24: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
25: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
24: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
26: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको।
27: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचारी पसल खोजौला नि।
26: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
28: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
29: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
28: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा 9871716069, राजु विश्वकर्मा 9087172।
24: हेलो बा,
30: कति बन्यो घर? अनि ढलान भयो त?
31: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ।
30: सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
1: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
30: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
22: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
24: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
22: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891905630 र 9746780681
2: सूचना यस तनहुँ सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ
3: वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन
2: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
24: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
2: वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
4: तनहुँ सेवा अस्पताल दुलेगौडा फोन 0654143777 मोबाइल 9856443
22: उफ आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउ न
22: दीक्षा ब्युटी पार्लर रे
5: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
22: हो र त्यस्तो के हुन्छ र त्यहाँ
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
22: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
22: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
5: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
22: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
5: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 9709034335
6: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
1: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
1: द्वितीय पुरस्कार रु 15,000,
2: तृतीय पुरस्कार रु 10,000,
1: सान्त्वना पुरस्कार रु 5,000।
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
1: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7।
1: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
2: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9850639337।
1: सुरेन्द्र श्रेष्ठ 9850636136।
2: रविन्द्र राज पौडेल 9850662888।
3: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 9850633878, प्रशान्त नेउपाने 9860026925।
4: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373710 र 9261653507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
1: मोबाइल 9508535537 र 9806615899।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9111756606।
9: घर बनाउ
11: त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
12: के भए दाई पैसा भएपछि नि के को तनाव हो र
11: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु
13: ल दाई पैसा भएपछि त बुद्धि लगाउने हो नि दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ
14: उच्च स्तरका थर्ड सिमेन्ट रङ सेनेटरी फिटिङ जस्ता पाता सीपीबीसी पीबीसी पाइप पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ
15: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी चार दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा सात घर तल प्रोप्राइटर महेश थापा फोन 065414236 मोबाइल 9856078302 र 9846078302
16: फुक्कै खाए साह्रै मिठो पकाए त स्वादकै एक पाकेटले पेट भरि नि के हो भन पक्कै
17: यो हो बोनस चाउचाउ

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
2: बीपी फिजियोथेरापी एण्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
3: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपरान्ह 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
2: एपी स्टोर दुलेगौड़ा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
3: मोबाइल 9805678634 र 9701107090।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट

0: अन्ठानब्बे चार साठी तेइस चार सय बिस
1: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
1: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
5: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन के।

0: साहबलाई नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आकल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने भएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गरेको नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: प्रेमी संसार।

हेलो दर्शन नमस्ते नमस्कार वेलकम छ प्रोग्राम फिल्मी संसारमा सम्पूर्ण श्रोता साथीहरूलाई पनि म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु र तपाईँले हामीलाई रेडियो ढोरबाराही 91.8 मेगाहर्ज अन्तमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com च्यानपी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र श्रोता साथी हामी आउने गर्दछौ फरक बार फरक श्रृंखलाको साथमा हप्ताको छ दिन कार्यक्रममा उपस्थित हुने गर्दछौ भने यहाँले हामीलाई ठिक 1 बजेदेखि 2 बजेको टाइम चेकसम्म साथमा सुन्न सक्नुहुनेछ र गरी श्रोत साथी फरक श्रृंखलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर हामीहरू यो नेपाली मुभी संघलाई कार्यक्रममा स्थान दिन्छौ र कार्यक्रमको ओपनिङ स्वरूप यहाँको लागि आज निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको टाइटल रहेको छ कक्का की निकै नै सुमधुर संघ रहेको छ स्वीकार्नुहोला मिठो संघलाई है त

हजुरसित साथी कर्काकी गीत टाइटलमा सजिएको निकै सुमधुर रमाइलो सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र श्रोत साथी यो गीतमा आवाज रहेको छ अर्जुन सापकोटा मिलिना राईको भने निकै नै सुमधुर सङ्ग चाहिँ रहेको छ जसमा लिरिक्स रहेको छ सन्तोष थापाकोमा भने म्युजिक रहेको छ अर्जुन सापकोटाकोमा निकै नै सुमधुर सङ्ग रहेको थियो यहाँहरू सम्पूर्ण श्रोत साथीले कार्यक्रममा स्वीकार्नु भयो होला र त्यसै गरी श्रोत साथी सुमधुर सङ्गलाई पनि कार्यक्रमको ओपनिङ स्वरूप राखिसकेको छु भने अहिलेको लागि भने प्रोग्राममा तन मनमा भलिबल टाइटलमा सजिएको भुकी मुभीबाट रहेको सङ्ग राखिरहेको छु जसमा आवाज रहेको छ प्रमोद खरेल अनि रचना रिम्बालको भने स्वीकार्नु होला है त

हजुर साथ यो निकै नै सुमधुर संघलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। भलिबल टाइटलमा सजिएको सुमधुर संघ रहेको थियो भने श्रोता साथी अहिलेको लागि भने बेहुली मूलबाट रोहेको ब भैन भने टाइटलमा सजिएको मिठो संघ राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, म भएन भने टाइटलमा रहेको मुभी सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पके पनि सम्पूर्ण श्रोता साथीले कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई राख्दैछु। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने हामी प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ। र विश्राम पूर्व जानु अघि प्रोग्राममा पुरुष टाइटलमा रहेको सङ राखिरहेको छु, स्वीकार्नु होला है।

मनभरि पीड़ा र दर्द बोकेर सामाजिक रूपमा मर्द भएर फिक्का मुस्कान देखावटी पहिरन आफ्नो खुशी कहिल्यै नहेरी थेग्नै नसकिने जिम्मेवारी बोकेर हिँडिरहेछ जो बा आमाको सेवा गरी लायक छोरा बन्नु छ, श्रीमतीलाई अनगिन्ती माया दिनु छ, दिदी बहिनीको प्यारो बन्नु छ, दाजुभाइसँगै काँध मिलाउनु छ, छोराछोरीको उज्जवल भविष्य बनाउनु छ, गाउँ समाज आफन्त सबैलाई मनाउनु छ, आफूभित्र आफूलाई खोजिरहेछु। आफू एकमुठी सास जान सक्छ भन्ने परवाह नगरी परिवारलाई एक गाँसको कहिल्यै कमी नहोस् भने आफ्नो मन र पेट मारेर अरूको खुसीमा आफ्नो खुसी देखिरहेछ जो साथीको आशा र भाषा नबुझेर एउटै मन पेट गरी गरी हिँड्ने दिदा दिदी पत्तो नपाई सिद्ध्याउन खोज्नेलाई आफ्नै देख्ने रहर आफ्ना भुलेर अरूलाई खुसी थपिदिँदै हिँडिरहेछ जो

0: तैपनि आफूलाई पीडित भन्न रुचाउँदैन ऊ। अरूले मानुन् नमानुन्, जानुन् नजानुन्, दुनियाँलाई महापुरुष हुन् भनेर देखाइरहेछ जो। सारा झमेला र बखेडाहरूको थुप्रोमाथि बसेर सबैलाई खुसी पार्दै झुक्रोमा खुला सास लिएर जीवन जिउने अभिलाषा बोकेर हिँडिरहेछ जो। वास्तवमा सबैसँग उसका लागि गुनासा बाहेक केही छैनन्। जस जसलाई खुसी पार्न खोज्यो त्यही त्यही नै खुसी छैनन्। अँधेरोमा आशाको अँधेरो छ भन्ने भ्रम बोकेर हिँडिरहेछ जो।
1: This is Radio Dhor Barahi 103.8 MHz. आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस धुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
3: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
6: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क धुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9850631053।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र

0: विज्ञान भेनेरियोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
4: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
7: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98-461-33-101 र 98-68-83-522।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
11: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98-560-28-543 र 98-417-00-787।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 98-066-13-195 र 98-467-15-368।

हजुर श्रोता साथी, केही छिनको विश्राम लगतै फेरि पनि सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम फिल्मी संसारमा पुनः स्वागत गर्दछु भने म कार्यक्रम प्रस्तुत श्रिया गुरुङ त रहेको नै छु र यहाँहरूसँग ठिक अब 2 बजीको टाइम चेकसम्म हामी साथमा रहनेछौ भने श्रोता साथी आजको एपिसोडमा रहेर न्यू नेपाली मुभी संघलाई कार्यक्रम स्थान दिइरहेका छौ र अहिलेको लागि भने ढिला नगरिकन प्रोग्राममा फेरि पनि यहाँको माझ कमला मिस मुभीबाट रहेको तिमी मेरो सञ्जीवनी टाइटलमा सजिएको मिठो सङ्ग राखिरहेको छु जसमा आवाज रहेको छ रुबै अनि रुबै कुमारको भने स्वीकार्नुहोला है त

हजुर श्रोता साथी, तिमी मेरो सञ्जीवनी टाइटलमा सजिएको सुमधुर सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने यहाँको लागि अथवा निकै नै ट्रेनिङ सङ्ग राखिरहेको छु। चाँदी जलप टाइटलमा रहेको सङ्ग रहेको छ, स्वीकार्नुहोला है त।

हजुर सुधा साथी चारै जलपथ आइतमा सजिएको निकै यस्तो मधुर सङ्गलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु र अहिलेको लागि भने सुधा साथी हामी फेरि पनि प्रोग्रामको अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ र विश्रामपूर्व जानुअघि प्रोग्राममा गुराँसो फुल्दा टाइटलमा सजिएको मिठो सङ्गलाई राख्दैछु यो सुमधुर सङ्गलाई स्वीकार्नुहोला भन्दै केही क्षणपछि फेरि पनि हाम्रो पुनः भेट हुने नै छ तबसम्म भने हामीलाई सुन्दै गर्नुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लन हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065 414 0008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk-in Department Bhavan Sangai Mobile 98-65-32-93 ra 98-65-38-73
2: सुवर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
5: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
6: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
4: ठाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 98-235-52-763 र 98-660-80-715
6: र रामचन्द्र महत 98-461-16-878
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौंडा
3: प्रोपाइटर रबिन थापा सम्पर्क 98-560-33-398 र 98-465-10-950
11: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

हजुर श्रोता साथी, केहीको विश्राम लगाउँदै फेरि पनि यहाँहरू सम्पूर्ण श्रोता साथीलाई पुनः स्वागत गर्दछु भन्ने श्रोता साथी आजको एपिसोडमा रहेर यो नेपाली मुभी संघलाई कार्यक्रम स्थान दियो र त्यसै गरी अहिलेको लागि भने चाहिँ कार्यक्रमबाट छुटिनुपर्ने बेला पनि हाम्रो भइसकेको छ र जाँदा जाँदै प्रोग्राममा फेरि पनि यहाँहरूको लागि एउटा मिठो संग राखिरहेको छ, आज रहेको छ हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुभयो होला। कार्यक्रममा बजाएको सुमधुर सुमधुर संघहरूलाई सुनेर पक्कै पनि यहाँले मनोरञ्जन त लिनुभयो होला भन्दै आज सधैँ प्रोग्राममा पार्वती मूलबाट रोहीको मेरी दिदी टाइटलमा सजिएको मिठो सङ राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हाइका।

0: This is Radio Dhor Barahi 103.8 MHz. सधैँझै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा यही भदौ 20 गते तेस्रो शनिबार
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थी सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0658414233
2: र 9968168887
5: पहिले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छ आज त यो बाटो आउँदा यसको घरमा नगै भएन
6: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
5: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
6: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
5: ए त्यसो भए त म गइहाले
6: चिया त पिएर जाऊ
5: अहिले हतार छ पछि आउँदै गरौला है
7: दीर्घायु फर्निचर सोरुम
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
9: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9460-61268 र 9560-60268
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
11: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटिएल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
0: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
11: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ
0: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला सम्पर्क
10: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
8: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846656999 छ
12: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
13: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
14: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
15: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
12: ए हो र हस् दाई म आजै जान्छु
10: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
12: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
10: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि।
17: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
18: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर राजन पौडेल। मोबाइल 9856062629।
11: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
9: ढोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
20: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढ़ीपछिको खोज उद्धार तथा राहत सम्बन्धी पछिल्लो अध्यावधिक विवरण सार्वजनिक गरेको छ। प्राधिकरणले मंगलबार तथ्याङ्क प्रस्तुत गर्दै बाढ़ीका कारण हालसम्म 987 जनाको मृत्यु भएको र 3916 जना अझै सम्पर्कविहीन रहेको जनाएको छ। बाढ़ीका कारण विभिन्न जिल्लाबाट हालसम्म 987 जनाको शव विभिन्न मानव अंगसहित फेला परेको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढ़ी चितवनमा 321, नवलपरासी पूर्वमा 216 र नवलपरासी पश्चिममा 170 जनाको शव भेटिएको छ। त्यस्तै गोर्खामा 65, धादिङमा 55, तनहुमा 38 र सुवामा 27 र नुवाकोटमा 15 जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढ़ीमा परि हालसम्म 279 जना घाइते भएका छन्, जसमध्ये 168 जना उपचारपछि घर फर्किसकेका छन्। घाइतेमध्ये 2740 जनाको उपचार नेपाल सेनाका स्वास्थ्यकर्मी मार्फत गरिएको छ। पहिचान नखुलेका शवहरूलाई 21 अस्पतालमा राखिएको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पदप्रसाद पाण्डेले निकाल्नु भएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। सभापति ढोल प्रसाद डीपीआरले प्रतिनिधि सभा नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअघि गएको बुधबार भोटेकोशी बाढ़ी लगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भोलिको बैठकमा भोटेकोशी बाढ़ी र विपदबारे सभामुख कार्यले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीले ठूलो जनधनको क्षति गरेको छ। भोलिको सेवादीपछि रसुवाको तिमोरे र स्याप्रोवेसी क्षेत्रमा थोप्रिएको सबव्यवस्थापन चुनौतीपूर्ण बनेको छ। शबहरू गन्हाउन थालेपछि निजी हेलिकप्टरबाट सिधै शब बोक्न आनाकानी गरेको छ। तिमोरे स्याप्रोवेसी क्षेत्रमा रहेका शब दुर्गन्धित भएपछि निजी हेलिकप्टर कम्पनीहरूले हेलीभित्र खाली शब राखेर ल्याउन नसकिने बताएका छन्। सब हेलिकप्टर मार्फत अनन्त्र लैजा विशेष बकेट मगाउने तयारी गरिएको छ। हेलिकप्टरमा सिधै शब राखेर लैजान दुर्गन्ध फैलिएपछि शबलाई सुरक्षित रूपमा राखेर ओसार पोसार गर्न मिल्ने बकेट प्रयोग गर्ने तयारी गरिएको हो। पार्टीपछि रसुवा नुवाकोट लगायत प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा निजी क्षेत्रका हेलिकप्टर मार्फत खोज तथा उद्धार कार्य जारी रहेको छ। नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढ़ी प्रभावित क्षेत्रमा गम्बोट सोलर प्यानल र मोबाइल चार्ज गर्ने पावर बैंक आवश्यक परेको बताउनु भएको छ। नगर प्रमुख श्रेष्ठले अन्य राहत आइरहे पनि यी सामग्रीहरूको अति आवश्यक परेको भन्दै सहयोगको माग गर्नुभएको हो। उहाँकाअनुसार यी आवश्यक सामग्रीको माग गर्दै बारम्बार बाढ़ी पीड़ितहरूले माग गरिरहेका छन्। गत बुधबार बिहानै रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण ठूलो चन्दनको क्षति भएको थियो। नेपाली कांग्रेसका प्रमुख सचेतक वासुनाथ थापाले रसुवा बाढ़ीपछि भ्रामक र गलत सूचनाहरू फैलिरहेको अवस्थामा सरकारले सदन मार्फत तथ्य र यथार्थ जानकारी दिनुपर्ने बताउनु भएको छ। मंगलबार सिंहदरबारमा बसेको कार्य व्यवस्था परामर्श समिति बैठकपछि थापाले भ्रामक र गलत सूचनाहरू फैलिरहेको अवस्थामा आम जनताको विश्वास सदनप्रति हुने भएकाले सदन मार्फत आधिकारिक तथ्य र यथार्थ जानकारी प्रवाह गर्नुपर्ने बताउनु भएको हो। उहाँले प्रभावित क्षेत्रमा राहत सामग्री धेरै पुगिसकेको तर यसको उचित व्यवस्थापन मात्र खाँचो रहेको उल्लेख गर्नुभएको छ। भेद्रावतीको एक घरमा 24 जनाको शव भेटिएको जस्ता विदारक घटनाहरूले राज्य र सहयोगहरू पुग्न नसकेका अझै धेरै स्थानहरू बाँकी रहेको देखिएको उहाँले बताउनु भएको छ।

0: नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेपछि नेता डाक्टर शेखर कोइरालाले आफू निकट नेताहरूलाई छलफलमा बोलाउनु भएको छ। देउवा समूहले महाधिवेशनको कार्यतालिका ल्याउन भोलि बैठक राख्नु भएको छ। देउवा समूहको बैठक अघि आफ्नो समूहको धारणा बनाउन कोइरालाले नेताहरूसँग छलफल गर्न लाग्नु भएको हो। कोइराला समूहको बैठक विशाल नगर स्थित सम्पर्क कार्यालयमा केही बेरमा शुरू हुने वहाँको एक नेताले जानकारी दिनुभएको हो। श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानमा शुरू भएको छ। बैठकमा सुदन किराती समूहलाई भने प्रवेश निषेध गरिएको छ। पूर्व मन्त्री किराती समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलो पटक बसेको बैठकमा किराती समूहलाई भने बोलाएको छैन। किराती समूहबाट एकजना उपाध्यक्ष, एक सचिव र 15 जना केन्द्रीय सदस्य सहित 18 जना पार्टी एकतामा समावेश भएका हुन्। एकता अघि श्रम संस्कृतिमा 23 केन्द्रीय सदस्य रहेकोमा एकतापछि 41 सदस्यीय बनेको थियो। सुदन समूहका केही केन्द्रीय सदस्य समेत बैठक स्थलमा पुगेका थिए। बैठकमा नै पस्न नदिएको विषयले एकता नै प्रभावित हुने अवस्था सिर्जना भएको किराती निकट नेताहरूले बताएका छन्। सुदनले आफ्नो टीममा धरानमै छुट्टै रणनीतिक छलफल समेत गर्दैछ। रसुवा फटेकोशीमा आएको बाढ़ीबाट प्रभावित भएकाहरूको स्वास्थ्य सेवामा जान इच्छा देखाएका विदेशी चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ। काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठद्वारा जारी एक सूचनामा भोटेकोशी बाढ़ीपछिको विपत्तिमा पनि थोप्रे संघ संस्था मार्फत विदेशी चिकित्सकहरू शिविर लिएर प्रभावित क्षेत्रमा पुग्ने योजना बनाई रहेका छन्। नेपाल मेडिकल काउन्सिलले भने प्रभावित क्षेत्रमा जानु अगाडि अस्थायी दर्ता हुनुपर्ने बताएको हो। डाक्टर श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ, काउन्सिलमा दर्ता नभएका सबै चिकित्सकहरू तथा संघ संस्थाहरूलाई नेपालको प्रचलित ऐन कानून र नियमअनुसार व्यक्तिगत एवं सामूहिक रूपमा उपचार सेवामा संलग्न रहन नेपाल मेडिकल काउन्सिलको स्वीकृति, अस्थायी दर्ता लिन एवं नियमअनुसार स्वास्थ्य मन्त्रालयको विपद व्यवस्थापन महाशाखासँग समेत समन्वय र संयोजन गर्न अनुरोध गरिन्छ। यसै गरी संस्थाहरूलाई उपचारमा संलग्न जनशक्ति, प्रयोग भएका स्रोत साधन तथा उपचार सामग्रीहरूका लागि साथै उपचार प्राप्त सेवाग्राहीहरूको समेत यथार्थ विवरण स्वास्थ्य मन्त्रालयको विपद व्यवस्थापन महाशाखामा तथा काउन्सिलमा पेश गर्न समेत भनिएको छ। यही बदल 10 गते बुधबार रुसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले बगाएर ज्यान गुमाएका विदेशी नागरिकको सपरिवारलाई हस्तान्तरण गर्न सरकारले प्रक्रिया तय गरेको छ। काठमाडौँ स्थित भारतीय दूतावासले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विदेशी नागरिकको शव हस्तान्तरण सम्बन्धी नेपाल सरकारले निर्धारण गरेको प्रक्रियाबारे जानकारी गराएको हो। सरकारले शव हस्तान्तरण अघि 9 वटा चरण पूरा गर्नुपर्ने व्यवस्था गरेको छ। जसअनुसार शव सम्बन्धी कागजात तयार गर्ने, फोटो तथा अन्य विवरण अभिलेख गर्ने, पोस्टमार्टम गर्ने, मृत्युको कारण पुष्टि गर्ने, औपचारिक पहिचान स्थापित गर्ने, फिंगर प्रिन्ट, डीएनए वा अन्य फोरेन्सिक नमूना संकलन गर्ने, पासपोर्ट वा परिचय पत्र प्रमाणीकरण गर्ने, सम्बन्धित दूतावास वा काउन्सलरसँग समन्वय गर्ने तथा अन्तिममा शव हस्तान्तरण गरेर भरपाईको प्रक्रिया पूरा गर्नुपर्नेछ। यीमध्ये शुरूवाती चार चरण अर्थात कागजात तयार गर्ने, विवरण अभिलेख गर्ने, पोस्टमार्टम र मृत्युको कारण पुष्टि गर्ने काम नेपाल सरकारका सम्बन्धित अधिकारीले गर्नेछन्। भोटेकोशी बाढ़ीमा मृत्यु भएका मध्ये पोखरा ल्याइएका 78 वटा शवको मंगलबार व्यवस्थापन गरिएको छ। जिल्ला विपद व्यवस्थापन समिति कास्कीले शवलाई जमीन मुनि व्यवस्थापन गरेको हो। पोस्टमार्टम तथा डीएनए संकलन सहित पहिचानका लागि आवश्यक पर्ने सम्पूर्ण सबूतहरू सुरक्षित राखिएपछि पहिचान नभएका शवहरू सामूहिक रूपमा व्यवस्थापन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङले जानकारी दिनुभएको हो। पोखरा महानगरपालिका 16 जोबारी स्थित सिंचाईको स्वामित्वमा रहेको घाटतरा क्षेत्रको जमीनमा तीस व्यवस्थापन गरिएको हो। कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार पहिचान हुन नसकेका सबलाई पहिचान हुन नसकेका तथा व्यवहारिस सब व्यवस्थापन निर्देशिका अनुसार नै व्यवस्थापन गरिएको हो। पोखरा ल्याएका 102 मध्ये सोमबारसम्म जम्मा 16 सब पहिचान गरी आफन्तलाई बुझाएको छ। चीन सरकारले नेपाल चीन बीचको उत्तरी नाका तातो पानी पारिरहेको झाङ्गो पोर्ट अनिश्चितकालको लागि बन्द गरिएको जानकारी इमेल मार्फत दिएको छ। सम्भावित विपदलाई ध्यान दिँदै चीन सरकारले तातो पानी भन्सार कार्यालयका भन्सार अधिकृत दुलबहादुर पाण्डेलाई सो जानकारी दिनुभएको हो। रसुवामा आएको बाढ़ी जस्तै तातो पानी नाका भएर बग्ने भोटेकोशीमा पनि बाढ़ी आउन सक्ने अनुमान गरेर चिनिया पक्षले नाका बन्द गरेको हुन सक्ने पाण्डेको भनाइरहेको छ। वहाँका अनुसार चिनी अधिकारीले रसुवा बाढ़ी र त्यसको पुर्याएको क्षतिलाई मध्यनजर गरी झाङ्गो पाटबाट पोर्टबाट भन्सार कार्य बन्द गर्नुको साथै त्यहाँका कर्मचारी प्रशासनलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। एक हप्तादेखि निरन्तर घट्दै आएको सुनको भाव आज सामान्य बढ़ेको छ। आज सुनको भाव तोलामा 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो एकै दिन 3,000 र अस्ति 9,500 रूपियाँले घटेको सुनको भाव आज भने 100 रूपियाँले बढ़ेको हो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएकोमा आज बढ़ेको हो। आज चाँदीको भाव भने 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,780 रूपियाँ कायम रहेको चाँदीको भाव आज 4,765 रूपियाँमा कारोबार भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कलले पदबाट राजीनामा दिनुभएको छ। सधैँ 18 महिना पदमा रहेपछि उहाँले राजीनामा बुझाउनु भएको हो। सीबीएस न्यूजका अनुसार ड्रिस्कल र रक्षा मन्त्री पीट हेक्सेथले हेक्सेथबीच विगत केही महिनादेखि मतभेद र तिक्तता रहँदै आएको थियो। अहिलेसम्मकै सबैभन्दा कान्छा आर्मी सेक्रेटरी अर्थात सेना सम्बन्धी मामिला गर्ने सचिव ड्रिस्कल हुनुहुन्छ। उहाँलाई प्राय राष्ट्रपति डोनाल्ड ट्रम्पका ड्रोन म्यान भनेर पनि चिनिन्छ। हस्त दिउँसो 2 बजेको ठोरबुर हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807172142।
6: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
7: मैडम, धूम्रपान भनेको के हो?
6: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
7: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
7: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
8: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008816142।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
11: ए हो र, ल त ल,
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856692।
13: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
13: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
14: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
14: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
5: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
14: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
5: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल
15: दलहल दुले गौंडा माछा पुस्त्रे बैंक को ठीक पारी पट्टी फोन 0665 9039 69।
16: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
17: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
16: हो र, कहाँ छ र त्यस्तो?
17: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
15: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
15: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
16: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
15: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
18: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
1: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने।
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825526663।
3: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
4: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
5: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई, म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
8: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
9: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
10: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
11: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
12: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
13: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
14: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
13: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
14: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
15: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
16: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
0: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9041661220।
17: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
18: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
17: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
18: त्यसो भए कहाँ जाने त कान्छा?
17: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
18: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
15: हजुर, हामी कहाँ कुटानी, पिसानी मिल, हाते, ट्र्याक्टर, पावर टुल्स,
11: काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
18: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा।
19: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: बाबु, ढलान त भयो। अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746680681।
4: मम्मी, भोक लाग्यो, खाजा खाम न।
5: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
0: मैले सुने छोरी, ल जाम हिँड।
5: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला?
7: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141042, 9556231128, 9462614726।
7: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
8: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार, 9825359122, 9808 र 9460692646।
9: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0656590065, मोबाइल 9816634372।
11: स्टुडियो
12: अहिले दिउँसोको 3 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: डीएनए पहिचान उपकरण सहित सब पहिचान गर्न चिन्ने विज्ञ टोली नेपाल पठाउने। त्रिवी सिचेन अस्पतालमा रहेका 30 बिमारीसे सब गोकणाको जंगलमा व्यवस्थापन।
0: विपदमा मानवीय कार्यमा जुट्न राष्ट्रिय सभाका सांसदहरूको आग्रह। प्रतिनिधि सभाको बैठक भोलि बस्ने।
1: महाकालीमा पानीको बहाव बढ्दा आवागमन प्रभावित। कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरूद्ध।
0: युक्रेनको राजधानी किएवमा रूसद्वारा हवाई हमला। दुई बालबालिका सहित 12 जनाको मृत्यु।
1: र पाकिस्तानका दुई खेलाड़ीले काठमाडौँबाट नेपाल भलिबल लीग खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क।
0: समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीमा परि मृत्यु हुनेको संख्या 1056 पुगेको छ। प्रहरीको पछिल्लो विवरण अनुसार बाढ़ीका कारण बेपत्ता भएका मध्ये 1056 जनाको शव भेटिएको हो। प्रहरीका अनुसार अझै 4606 जना भन्दा बढ़ी सम्पर्क विहीन छन्, जसमा रसुवामा 38 जना, नुवाकोटमा 151 जना, धादिङमा 57 जना, चितवनमा 321 जना र गोरखामा 65 जना, तनहुँमा 38 जना, नवलपरासी पूर्वमा 216 जना, नवलपरासी पश्चिममा 165 जना र भारतमा 5 जना गरी 1056 जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये 58 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 121 महिला र 198 पुरूष र 365 नखुलेको गरी जम्मा 684 शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। साथै 869 शवको भने पहिचान हुन सकेको छैन। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी परिचालन गरिएको छ। प्रभावित क्षेत्रहरूबाट 4530 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3453 जना व्यक्तिहरूलाई राखिएको छ, जसमध्ये नुवाकोटमा 2466, धादिङमा 260 जना, रसुवामा 398 जना र काठमाडौँमा 329 जना रहेको प्रहरीले जनाएको छ।
1: रसुवा बाढ़ीमा ज्यान गुमाएर पहिचान हुन नसकेका शवको पहिचानमा चीनले पनि सघाउने भएको छ। चीनले डीएनए पहिचान विज्ञहरू नेपाल पठाउने तयारी गरेको हो। चीनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ जिया कुनले नियमित प्रेस ब्रिफिङका क्रममा आज उक्त जानकारी दिनुभएको हो। विज्ञसँगै चीनले डीएनए परीक्षण उपकरणहरू, ड्रोन, जल शुद्धिकरण उपकरण समेत पठाउन लागेको उहाँले बताउनुभयो। बाढ़ीपछि फेला परेका शवको पहिचान गर्न नेपालमा सकस परिरहेको छ। दिन नदीमा डुबेका ती शवहरू पहिचान गर्न सकिने अवस्थामा छैनन्। त्यसका लागि डीएनए परीक्षण एकमात्र विकल्प बनिरहेको बेला चीनले विज्ञ सहितको टोली र उपकरण सहयोग गर्ने भएको हो। भट्टेकोशी बाढ़ीपछि दिनदिनै शवहरू प्राप्त भइरहेका छन्।
0: भट्टेकोशीको बाढ़ी प्रभावित क्षेत्रबाट शवहरू काठमाडौँ ल्याएर त्रिवी शिक्षण अस्पतालमा राखिएका तर पहिचान हुन नसकेका 30 शवलाई काठमाडौँको गोकर्ण जंगलमा अस्थायी तरिकाले सुरक्षित रूपमा राखिएको छ। गोकर्णेश्वर नगरपालिका साथ स्थित दक्षिण ढोका जंगलमा उक्त शवहरू अस्थायी रूपमा गाडेर राखिएको हो। बाढ़ी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङबाट ल्याइएका 114 शव मध्ये पहिचान नखुलेका 30 शवलाई उक्त जंगलमा अस्थायी रूपमा गाडिएको नगरपालिकाका नगर प्रहरी उपशाखा नगर प्रहरी हरेराम केसीले बताउनुभयो। उक्त सब जमीन मुनि सुरक्षित रूपमा राख्न ठाउँ हेर्न हिजो प्रधानमन्त्री बालेन्द्र शाह रासपाका सभापति रवि लामेछाने समेत त्यहाँ पुग्नु भएको थियो। उहाँहरूले ठाउँको निर्क्योल गरेपछि उक्त शवहरूलाई जमीन मुनि गाडिएको हो। शव गाड्नु अघि पहिचान नखुलेका शव र टुक्रा टाक्रीको डीएनए नमूना संकलन फिंगर प्रिन्ट र पाँच स्थान फोटो लिइएको छ। तिर्वी शिक्षण अस्पतालमा 114 शव ल्याइएको थियो। तीमध्ये शनाखत भएका 12 शव परिवारले बुझेर दाह संस्कार गरिसकेका छन्।
1: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले रसुवाको भटेको सीमा आएको बाढ़ीका विषयमा दलीय घेराभन्दा माथि उठेर मानवीय कार्यमा जुट्न आग्रह गरेका छन्। बैठकमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका कमला पन्तले यही भदौ 10 गते भएको विपत्तिपछिको उद्धार प्रयासलाई अत्याधुनिक उपकरण र विशेष जनशक्ति परिचालन गर्न आग्रह गर्नुभयो। उद्धार र खोजका प्रयासबारे सरकारले संसदमा आएर जवाब दिनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद झक्कु प्रसाद सुवेदीले नेपालीले अहिलेसम्म नभोगेको विपत्ति भोगेकाले उद्धार र राहत वितरणमा राजनीतिक दल र घेराभन्दा माथि उठेर लाग्नुपर्ने बताउनुभयो। उहाँले घाइते र विस्थापित मध्ये पनि सुत्केटी र बालबालिकालाई बेग्लै ढंगले सुरक्षित स्थानमा राख्न सुझाव दिनुभयो। नेकपा एमालेका डाक्टर प्रेम प्रसाद दंगालले आफूहरू विपदमा परेका परिवारको साथमा रहेको जनाउँदै बेपत्ताहरूको खोजीका लागि युद्ध स्तरमा लाग्न आग्रह गर्नुभयो। जनता समाजवादी पार्टीका सांसद महन्त ठाकुरले छिमेकी लगायत विश्व स्तरबाट सहयोग लिएर विपत्तिको सामना गर्न एकजुट हुनुपर्ने बताउँदै दिवंगतप्रति श्रद्धांजलि व्यक्त गर्नुभयो।
0: प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभा बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी बोलाउनु भएको हो। संघीय संसद सचिवालयका अनुसार बैठकमा सभामुख अरियालले यही भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको अकल्पनीय बाढ़ीबाट भएको अपूरणीय जनधनको क्षतिका बारेमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। बैठकमा प्रतिनिधित्व गरेका 6 दलका प्रतिनिधिले धारणा राख्ने कार्यसूची पनि रहेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। यसअघि भदौ 10 गते सूचना ट्रान्स गरेर प्रतिनिधि सभाको बैठक स्थगित भएको थियो। भटेको सिबाडीबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत खोज उद्धार राहत तथा पुनर्स्थापनामा संलग्न हुनुपर्ने जनाउँदै अर्को सूचना जारी नभएकासम्मका लागि बैठक स्थगित गरिएको थियो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन दर्शन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। महाकाली नदीमा पानीको बहाव बढ़ेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डा चौकी नाकाको आवागमन प्रभावित बनेको छ। महाकाली नदीमा जलस्तर बढ़ेसँगै पश्चिमी नाका गड्डा चौकी भएर नेपाल भारत आवत जावत गर्ने चार पांग्रे सवारी साधनलाई शारदा ब्यारेज वनवास पुल आवागमन रोकिएको इलाका प्रहरी कार्यालय गड्डा चौकीले जनाएको छ। इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन गुरूङले गरिएको मापन अनुसार महाकाली नदीमा पानीको बहाव 1,12,000 क्यूसेक पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार 100 वर्ष पुरानो वनवास पुल जीर्ण भएकाले जोखिम हुने भन्दै वर्षातका बेला पानीको बहाव बढ़दा ठूला सवारी साधनलाई रोक लगाइने गरिन्छ। पानीको बहावले ठूला सवारी साधन रोकिए पनि मोटरसाइकल र पैदल यात्रामा रोकावट नहुने कार्यालय प्रमुख गुरूङले बताउनुभयो।
0: अभिरेल वर्षासँगै आएको पहिरोले गुल्मीको कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरूद्ध बनेका छन्। आज बिहान आएको पहिरोले कालीगण्डकी गाउँपालिका दुई स्थित राक्सेमा माथिबाट खसेको पहिरोका कारण उक्त करिडोर अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। यसैगरी गुल्मी दरबार गाउँपालिका तीन स्थित घुम्तीमा पनि आज बिहान माथिबाट खसेको पहिरोले उक्त सड़क खण्ड अवरूद्ध बनेको छ। प्रहरी चौकी पूर्तिघाट र चार पालाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सड़क खुलाउन टोली परिचालन भइसकेको प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी किव र आसपासका क्षेत्रमा रूसले गरेको हवाई हमलामा परि दुई बालबालिका सहित कम्तीमा 12 जनाको मृत्यु भएको छ। सरकारी रेल कम्पनीको डिपोमा भएको आक्रमणमा 6 जना रेलकर्मीको मृत्यु भएको छ भने किव नजिकैको बोरिसपिल शहरमा थप 4 जनाको मृत्यु भएको छ। रूसको रक्षा मन्त्रालयले युक्रेनका सैन्य औद्योगिक तथा इन्धन र ऊर्जा पूर्वाधारलाई लक्षित गरी ठूलो आक्रमण गरिएको जनाएको छ। आक्रमणमा केही बालबालिका सहित 17 जना घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। भवन तथा सर्वसाधारणले प्रयोग गर्ने पूर्वाधारमा समेत क्षति पुगेको छ। रूसको रक्षा मन्त्रालयले भने किव र आसपासका क्षेत्रमा युक्रेनका सैन्य औद्योगिक तथा इन्धन र ऊर्जा पूर्वाधारलाई लक्षित गरी उच्च परिशुद्धताका हतियार प्रयोग गरेर ठूलो आक्रमण गरिएको जनाएको छ।
0: अब खेल समाचार। नेपाल भलिबल लीग एनभीएलको फ्रेन्चाइज टोली काठमाडौँले पाकिस्तानका अदनान खान र अहमद मुस्तफा खानलाई अनुबन्ध गरेको छ। काठमाडौँले एनभीएलको पहिलो संस्करणका लागि सेटर अदनान र आउटसाइड हिटर अहमदलाई भित्राएको हो। दुवै खेलाड़ी नेपाल आइसकेका छन्। अहमदले पाकिस्तानको सिनियर टोलीबाट खेलिसकेका छन्। अदनानसँग उमेर समूहमा पाकिस्तानको प्रतिनिधित्व गरेको अनुभव छ। अहमदले नेपालमा खेलिसकेका छन्। उनले 9 एनभीए कप महिला तथा पुरूष क्लब च्याम्पियनशीपमा रूकुम पश्चिमको प्रतिनिधित्व गरेका थिए। अदानसँग पनि नेपाली क्लबबाट पनि खेलेको अनुभव छ। उनले हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशबाट खेलिसकेका छन्। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: डीएनए पहिचान उपकरण सहित सब पहिचान गर्न चीनले विज्ञ टोली नेपाल पठाउने। त्रिवी शिक्षण अस्पतालमा रहेका 30 व्यवहारी सब गोकर्णाको जंगलमा व्यवस्थापन।
0: विपदमा मानवीय कार्यमा जुट्न राष्ट्रिय सभाका सांसदहरूको आग्रह। प्रतिनिधि सभाको बैठक भोलि बस्ने।
1: महाकालीमा पानीको बहाव बढ्दा आवागमन प्रभावित। कालीगण्डकी करिडोर र मदन भण्डारी राजमार्ग अवरूद्ध।
0: युक्रेनको राजधानी किबमा रूसद्वारा हवाई हमला। 2 बालबालिका सहित 12 जनाको ज्यान गयो।
1: र पाकिस्तानका 2 खेलाड़ीले काठमाडौँबाट नेपाल भलिबल लीग खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
8: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
8: दीक्षा ब्युटी पार्लर रे?
9: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
8: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
9: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
8: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
9: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
8: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
9: सुन्दरता देखाउने होइन महसुस गराउनेछौ। दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
10: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
10: प्रोप्राइटर ठान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
13: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
14: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
15: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
12: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
14: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
16: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
12: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी। प्रोप्राइटर हरिचन्द्र महत। मोबाइल 98235 5763 र 98 6 60 80 715 र रामचन्द्र महत 98 4 61 16 878। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98560 32475 र 98011 32475।
18: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
19: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
16: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनुका साथै जिउँदो खसी बोका पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811666136।
21: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
22: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
21: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
22: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
23: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
24: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
25: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
16: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
25: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
26: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
20: मोबाइल 9508535537 र 9806615809।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
25: तपाईँको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
26: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9508535537।
25: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आवर्षण लोक सचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरू माझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि औचारको रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठोरपाराही 103.8 मेगाहर्ज दमनको आवाजबाटै इन्टरनेट अनलाइन मार्फत www.radiothorparahi.com जहाँपी लगइन गरेर पनि विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी हामी आउने गर्दछौँ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा भने आजको श्रृङ्खलामा रहेर गायन कलालाई कार्यक्रम स्थान दिइनेछौ र सुनपछि 41.5 बाजो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुनाउन मन भएको आफ्नो रोजाइको गीत संगीत कार्यक्रममा सुनाउन सक्नुहुनेछ। सुमधुर आवाज कार्यक्रममा प्रस्तुत गर्न सक्नुहुनेछ। र त्यसै गरी श्रोत साथी कार्यक्रमको पहिलो सांगीतिक कोशेरी स्वरूप यहाँको लागि निकै नै अरम भिडियो ढोरपाराई.com छ त्यहाँपी लगइन गरेर पनि विश्वभरिकै साथ रहेर हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोत साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा भने आजको श्रृङ्खला

माइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। शान्त रानी परिवारको आवासमा सजिएको निकै नै सुमधुर भाका रहेको थियो, जसमा लय रहेको छ नेत्र आर्यलको र संगीत रहेको छ खेम सेन्चुरीकोमा भने सुमधुर भाका रहेको थियो। सम्पूर्ण श्रोता साथीहरूले पक्कै पनि कार्यक्रममा स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने यहाँको लागि एउटा सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छैन र माया जसमा आवाज रहेको छ प्रकाश दुधराज अनि मेलिना राईको भने स्वीकार्नु होला सुमधुर भाकालाई।

हजुर श्रोत साथी छैन र माया गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। प्रकाश दुराज अनि मेलिना राईको आवाजमा सजिएको निकै नै सुमधुर मिठो भाका रहेको थियो। यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पक्कै पनि स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोत साथी अहिलेको लागि भने यहाँको लागि एउटा निकै नै रमाइलो भाकालाई चाहिँ राख्नतर्फतिर लागिरहेको छु। झ्याउरे भाका रहेको छ र गीतको बोल रहेको छ पत्ताको के छोरा। स्वीकार्नु होला यो रमाइलो भाकालाई। हाई त

0: हजुर श्रोत साथी पटकोकै स्वरागीतको बोलमा सजिएको रमाइलो मगर छ्याउरे भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु, जसमा आवाज रहेको छ प्रीति आले, पवन राणा अनि मधु थापाको। भने पक्कै पनि सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला। र यो गीतमा लय र संगीत सजिएको छ प्रीति आलेकोमा नै सुमधुर रमाइलो छ्याउरे भाका रहेको थियो भने सम्पूर्ण श्रोत साथीहरूले पनि पक्कै पनि कार्यक्रममा सुनिराख्नु भएको छ होला सुमधुर रमाइलो भाकालाई। भने त्यसै गरी श्रोत साथी, आजको श्रृंखलामा हामीहरू गायन कलालाई कार्यक्रम स्थान दिइने र यहाँले आफ्नो सुमधुर आवाज हामीलाई सुनाउन सक्नुहुनेछ टेलिफोन लाइन मार्फत 0241 44 44 00 बाटो भएर। भने श्रोत साथी अहिलेको लागि भने साथीहरू लाइनमा हुनुहुन्न र त्यसै कारणले गर्दा यहाँको लागि चाहिँ एउटा निकै नै पुरानो तीज भाका राख्नतर्फतिर लागिरहेको छु, स्वीकार्नु होला है त।
1: आज त अफिस पनि बिदा छ, ठिक 10 बजे पुरानै ठाउँमा आऊ है त तिम्री ऋतु। ए यी बुढाले केटाको नाम लेखेर केटीको नम्बर पो सेभ गर्दा रहेछन् मोबाइलमा, मेरो आँखामा छारो हाल्न खोजेका। अब मैले जानेछु।

हजुर श्रोता साथी, हामी किन सुमधुर रमाइलो तीज भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। ओइ बुढा गीतको बोलमा सजिएको रमाइलो तीज भाका रहेको थियो र श्रोता साथी, अहिलेको लागि भने लालाजी गीतको बोललाई राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी लालाजी गीतको बोललाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रश्रोता श्रेय गुरुङ यहाँहरूमाझबाट विदा हुने आज्ञा चाहन्छु र त्यसै गरी श्रोता साथी आजको श्रृंखलामा रहेर हामीहरूले गायनकलालाई कार्यक्रममा स्थान दियो भने त्यसै गरी भोलि फेरि पनि यहाँहरूसँग अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुनेछ र जाँदा जाँदै कार्यक्रम अहिलेको लागि भने नम्बर सुन हुने म त गीतको बोललाई राख्दैछु यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट कार्यक्रम प्रश्रोता म श्रेय गुरुङ विदा हुने आज्ञा चाहन्छु नमस्कार।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
0: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
3: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ। यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
0: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020। कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरुरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनुहुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
10: कहाँ जाने?
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
10: अनि बीचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार, 98253599122, 98058200008 र 98460269246।
0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
14: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
14: न्युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
14: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
14: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
14: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
16: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
17: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
18: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98-166-34-372।
20: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटु को शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर,
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचयकर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेकौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
6: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
6: फिनास, नाक को एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौला को पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
6: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बर को दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
6: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: सूचना यस तनहु सेवा हॉस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, पोखराका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
4: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 065-414-377, मोबाइल 9850-44-343।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।
13: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: सधैँझै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
1: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुद्धा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँटीको एलर्जी टन्सिलको संक्रमण मुखभित्रको घाउ खटिरा थाइरोइड ग्रन्थी सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
2: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
3: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
2: र 9867168887
5: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
6: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
7: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
6: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9806657731
8: हेलो बा
9: कति बन्यो घर अनि ढलान भयो त
10: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
9: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
10: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
11: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
11: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891506630 र 9746680681
12: तीजका गीत संस्कृति र पहिचान हाम्रो शान हाम्रो अभियान
2: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083
12: मिति यही भाद्र 29 गते स्थान खैरिनी 4 बजार
2: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000
12: द्वितीय पुरस्कार रु 15,000
2: तृतीय पुरस्कार रु 10,000
12: सान्त्वना पुरस्कार रु 5,000
2: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500
12: द्वितीय पुरस्कार 5,000
2: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ वडा व्यवस्थापन समिति 6 र 7
12: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
2: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9855031937
12: सुरेन्द्र श्रेष्ठ 9855036136
2: रविन्द्र राज पौडेल 9855062888
13: 103.8 अन्तर्मनको आवाज
14: स्टुडियो लाइट अहिले साँझको 5 बज्यो
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165-95301
14: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
15: ढोरबाराही हाइलाइट्स को साथ में
16: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304
17: नमस्कार रेडियो ढोरबाराही 103.5 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् गण्डकी प्रदेश सभाको दशौं अधिवेशन सोमबार राति 12 बजेदेखि अन्त्य भएको छ प्रदेश प्रमुख दिलीराज भट्टले प्रदेश सरकारको सिफारिशमा नेपालको संविधानको धारा 183 को उपधारा 2 ब बमोजिम अधिवेशन अन्त्य गर्नुभएको हो भएको जेठ 11 गते शुरू भएको अधिवेशनमा नीति तथा कार्यक्रम बजेट सालपसाली विधेयक र अरू दुई विधेयक पारित भएका छन् यो अधिवेशनबाट औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक र गण्डकी प्रदेशमा खाद्य अधिकार तथा खाद्य गुणस्तर व्यवस्थापन गर्ने सम्बन्धमा बनेको विधेयक पारित भएका छन् गाँजा खेती सम्बन्धी विधेयक प्रदेश सभाले पहिलो पटक असार 25 गते पारित गरी प्रदेश प्रमुख कहाँ पठाएकोमा प्रदेश प्रमुख दिलीराज भट्टले संघीय कानूनसँग बाँचिएको भन्दै पुनः विचार आवश्यक गर्न फिर्ता पठाउनु भएको थियो साउन 8 गते प्रदेशसभामा फिर्ता आएको विधेयक प्रदेशसभाले हुबहु सर्वसम्मत रूपमा पारित गरेपछि प्रदेश प्रमुख भट्टले प्रमाणीकरण गर्नुभएको थियो पोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार राहत र पुनःस्थापनाका लागि पोखराका व्यवसायी नारायण प्रसाद पौडेल आबद्ध तीनवटा संस्थाहरूले 41,11,111 रूपियाँ सहयोग गरेका छन् अजपेश प्रहाली परिवार प्रतिभा माध्यमिक विद्यालय र गोविन्द कलावती फाउण्डेशनले संयुक्त रूपमा सो रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् प्राकृतिक विपत्तिका कारण देशले ठूलो मानवीय र भौतिक क्षति बेहोर्न परेपछि सामाजिक उत्तरदायित्व अन्तर्गत यी संस्थाहरूले सहयोगको हात अगाडि बढ़ाएका हुन् सहयोग रकममध्ये अटोवेश प्राली परिवार र भारतको बुल मनिन्स प्रालीले 25,00,000 रूपियाँ उपलब्ध गराएका हुन् पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थीहरूले 11,11,111 रूपियाँ संकलन गरेका छन् बाढ़ी पहिरोका कारण ज्यान गुमाएर पोखरा ल्याइएका 102 मध्ये सबैको पोस्टमार्टम सोमबार सकिएको छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका शवहरूको विज्ञ चिकित्सकको टोलीले पोस्टमार्टम गरेको हो गएको भदौ 10 रसुवा नुवाकोट र धादिङ लगायतका जिल्लामा आएको आकस्मिक बाढ़ीमा परि उनीहरूले ज्यान गुमाएका थिए गण्डकी प्रदेश र धादिङ स्थित नदी किनारमा भेटिएका सब व्यवस्थापनमा सम्बन्धित जिल्लाहरूमा समस्या भएपछि पोखरा 11 गतेदेखि नै पोखरा ल्याइएको थियो पोखरा ल्याइएका सब पोखरा स्वास्थ्य प्रतिष्ठानको सबगृहमा राखिएको थियो प्रतिष्ठानले 11 भदौदेखि नै सबहरूको परीक्षण पहिचान र पोस्टमार्टम गरी परिवारलाई बुझाउने कार्य शुरू गरेको थियो प्राप्त सबहरूमध्ये सोमबार सबैको पोस्टमार्टम गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता चित्राङ्गद बरालले जानकारी दिनुभएको हो उहाँको अनुसार पहिचान भएका सबहरू पालैपालो परिवार र आफन्तजनलाई बुझाउने काम भइरहेको छ म्याग्दीमा आफू कोशी राहत सहयोग संकलन गर्न कडाई गरिएको छ। यही भदौ 10 गते भोली कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक खाता बाहेक व्यक्तिगत तथा संस्थागत रूपमा राहत रकम संकलन गर्ने अभियान सञ्चालनमा कडाई गरिएको हो। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको सर्वपक्षीय बैठकले सरकारले सार्वजनिक गरेको खाता बाहेक जिल्लामा व्यक्तिगत तथा संस्थागत रूपमा राहत संकलन अभियान सञ्चालन गर्न नदिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद पौडेलले जानकारी दिनुभएको हो। बाढी पीड़ितलाई सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई सोझै सरकारको खातामा रकम जम्मा गर्न अनुरोध गरिएको उहाँले बताउनु भएको हो। माग अनुसार बैठकले जिल्ला स्तरमा खाद्यान्न लगायत अन्य सामग्री समेत तत्काल संकलन नगर्ने निर्णय गरेको छ। राहतलाई व्यवस्थित बनाउन तथा दुरूपयोग रोक्न संघीय सरकारले जारी गरेको निर्देशन सबैले पालना गर्नुपर्ने उहाँको भनाइ रहेको थियो। त्यसै गरी म्याग्दीका स्थानीय तह विभिन्न संघ संस्था तथा सर्वसाधारणले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न थालेका छन्। जिल्लाका रघुगंगा अन्नपूर्ण र धवलागिरी गाउँपालिकाले 2-2 लाख रूपियाँका दरले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिसकेका छन्। बेनीमा सञ्चालित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले 1,51,000 रूपियाँ तथा धवलागिरी गाउँपालिका एक गुर्जाबाट काठमाडौँमा गएर बसेकाहरूको संस्था गुर्जा समाज काठमाडौँले 1,00,000 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। भोजेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीड़ित नागरिकका लागि लेखनाथ उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ। संघले 2,00,000 रूपियाँ प्रधानमन्त्री देवी प्रकोप कोष उद्धार मासम्मा गरेको छ। रसुवा नुवाकोट र थादिङ जिल्लामा बुधबार बिहान आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको थियो। विपदको यो कठिन समयमा प्रभावितको उद्धार र राहतमा सघाउनु संघ संस्थागत दायित्व भएको संघकी अध्यक्ष जानुका परासुले बताउनु भएको हो। निजी क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारसँग सहकार्य गर्दै आएको उहाँले जानकारी दिनुभएको छ। प्रभावितको पुनर्स्थापनाका लागि यो सहयोग सानो हिस्सा भएको उहाँको भनाइ रहेको छ। बाढीले निम्ताएको अपूरणीय क्षतिप्रति संघले गहिरो दुःख व्यक्त गरेको छ। राष्ट्रिय विपत्तिका बेला राज्यको राहत अभियानमा हातेमालो गर्न संघले सबै उद्योगी र व्यवसायलाई अपील गरेको छ। आम नागरिकलाई पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न संघले आग्रह गरेको छ। रसुवाको टिमुरे स्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्माको शव गोर्खामा भेटिएको छ। रसुवाको भोलिकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोर्खाको त्रिशुली नदी किनारमा भेटिएको हो। गोर्खा जिल्लातर्फ पर्ने त्रिशुली नदीको तटीय क्षेत्रमा खोजी गर्ने क्रममा शर्माको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी न्याय उपरीक्षक राजकुमार श्रेष्ठले बताउनु भएको छ। हुम्लाको ताजाकोट गाउँपालिका 2 स्थायी घर रहेको वहाँ रसुवाको टिमुरे भन्सार कार्यालयमा अधिकृतका रूपमा कार्यरत रहेका बेला भोटेकोशी बाढीले बगाएको थियो। शव पहिचान गरी परिवारले बुझेको श्रेष्ठले जानकारी दिनुभएको छ। त्रिशुली नदीले बगाएर ल्याएको शवको खोजी तथा पहिचानको क्रम अझै जारी रहेको छ। गोर्खातर्फ पर्ने त्रिशुली नदीको तटीय क्षेत्रमा मात्रै हालसम्म 65 जनाको शव फेला परिसकेको प्रहरी नायक उपरीक्षक श्रेष्ठको भनाइ रहेको छ। तनहुको आबुखैरिने गाउँपालिका 6 हिलेखड्का स्थित कन्यादेवी माध्यमिक विद्यालयका विद्यार्थीहरूले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि 2,640 रूपियाँ सहयोग गरेका छन्। विद्यार्थीहरूले संकलन गरेको उक्त रकम प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। सहयोग ठूलो वा सानो भन्दा पनि विपदको समयमा पीड़ित परिवारप्रति देखाएको साथ र सद्भाव महत्वपूर्ण हुने विद्यालयका प्रधानाध्यापक सूर्यमान सिंह गुरूङले बताउनु भएको हो। साहित्यकार विश्व रत्न साक्यकी श्रीमती बुलु साक्यले सरकारबाट पाउँदै आएको ज्येष्ठ नागरिक भत्ता जोगाएर राखेको रकम प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा जम्मा गराउनु भएको छ। देशलाई अप्ठ्यारो परेको समयमा विपद व्यवस्थापन राहत र उद्धारमा सघाउ पुर्याउने उद्देश्यले उहाँले सो रकम राहत कोषमा सम्मा गराउनु भएको हो। विश्व साक्केले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नी पत्नी बुलु साक्केको नाममा रहेको ज्येष्ठ नागरिक भत्ताको बचत तथा थपथप रकम राहत कोषमा पठाएको जानकारी दिनुभएको हो। बुलु साक्केले कनेक्ट आईपीएस मार्फत 33,333 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषको खातामा हस्तान्तरण गराउनु भएको छ। मुस्ताङको थासाङ गाउँपालिका एक टुकुजेका निरज तुलाचनले यस वर्ष 55 रोपनी क्षेत्रफलबाट उच्च घनत्वको स्याउ बिक्री गर्दै हुनुहुन्छ। गत वर्ष 70,00,000 रूपियाँको स्याउ बिक्री गर्नुभएका तुलाचनले बगैंचामा यस वर्ष राम्रो फल दिएको छ। आफ्नो 55 रोपनी र भाडामा 27 रोपनी जग्गा भाडामा स्याउ खेती गर्नुभएका तुलाचनले उच्च घनत्वको गाला किङ रोड र गोल्डेन स्याउको नयाँ बगैंचा विस्तार गर्नुभएको छ। तुलाचन जस्तै कर्म गुरूङ सरोज तुलाचन लगायत करिब 100 कृषकले जिल्लाभर उच्च घनत्वको स्याउ बिक्री गर्दै आउनुभएको छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले भोटेको सिबारी पीड़ितको उत्तर राहतका लागि 5,00,000 भन्दा बढ़ी रूपियाँ सहयोग गर्ने भएको छ। गुठीको अध्यक्षमा रामबहादुर खड्का रमेश नियुक्त भएपछि सोमबार बसेको पहिलो बैठकले बाढ़ी पीड़ितका लागि 5,55,555 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उत्तर कोषमा सम्मा गर्ने निर्णय गरेको हो। गुठीका लेखापाल दुर्गा खड्काका अनुसार प्राकृतिक विपत्तिले देशमा संकट निम्ताएको बेला बाढ़ी पीड़ितको उद्धार र राहतमा राज्यलाई साथ दिने उद्देश्यले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषलाई सहयोग गर्ने निर्णय भएको छ। नयाँ समितिको पदस्थापनसँगै कार्यभार सम्हालेका खड्काले गोर्खा पत्रलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ बागडोङ कालिका भगवती मन्दिरको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न रचनात्मक कार्यको थालनी गर्नुपर्ने बताउनु भएको छ। लगातार 6 कारोबार दिन घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 9.24 अंकले घटेर 2,522.66 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा जलविद्युत समूह 1% ओह्रालो लागेको छ। आज 181 कम्पनीको शेयर बढ़ेकोमा 84 घटेको छ। यस्तै 12 कम्पनीको शेयर भने खटबर भएको छैन। आज माथिल्लो मैलुन खोला जलविद्युतको शेयर 7.15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन उपकार लघुवित्तको शेयर 8.5% घटेको छ। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 3,64,00,000,000,000 को कारोबार भएकोमा आज 341 कम्पनीको 76,13,000 कित शेयर 2,90,00,000,000 रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ठोरबाट हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
19: ए सबिना, यस्तो हतारमा कता हो?
20: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
19: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
21: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
22: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
21: कहाँ?
22: गण्डकी मेडिकल हल।
16: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
22: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
16: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
21: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्त्रे बैंकको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
23: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
16: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
23: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
24: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
23: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
24: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
23: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
16: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
25: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846056999।
26: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
27: कता हिँड्नु नि, मिलको जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
26: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
27: त्यसो भए कहाँ जाने त कान्छा?
26: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
27: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
28: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
16: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुलेगौडा आफ्नै निवासमा।
21: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
19: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
24: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
1: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
24: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860607115 र रामचन्द्र महत 9461616878।
4: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि,
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
8: एपी स्टोर, दुलेगौडा सिर्जना टोल, बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
13: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
13: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
8: फोन नम्बर 0564143121,
13: मोबाइल 9805678634 र 9701107090।
14: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
15: मैडम, धुम्रपान भनेको के हो?
14: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
15: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? कारण मैडम?
14: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
15: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
16: This is Radio Dhorbarahi 103.8 MHz.

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
0: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090343335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इबी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सकिन्छ।
5: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
7: र रामचन्द्र महत 9841616878।
9: एक सय 3.8 अन्तर्मनको आवाज।
10: स्टुडियो साइन्चेक अहिले साँझको 6 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विपदको बेलामा सबै एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष। भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रिय सभाबाट विशेष प्रस्ताव पारित।
0: सुरुङ उद्धारमा प्रगति नभएको परराष्ट्र मन्त्रालयको भनाई। भारत र चीनका टनेल विज्ञहरूले प्रयास जारी राखे।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले सरकारलाई दियो 51 लाख। इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूले बुझाए 13 करोड़को चेक।
0: इरानमाथि अमेरिकी कार्यवाहीमा युको समर्थन प्रति तेहरान आक्रोशित। युले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने तर्क।
1: र काभा बीच भलिबलमा सहभागी हुने नेपाली टोलीको विदाई।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सर्वदलीय बैठकले विपदको बेलामा सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले विपदका बेला सबै एकजुट हुनुपर्ने निष्कर्ष निकालिएको जानकारी दिनुभयो। उहाँले विपदको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय अदालतमा जानुपर्ने विषयमा पनि बैठकमा कुरा उठेको बताउनुभयो। उहाँले बैठकमा सुरुङमा फँसेकाहरूको उद्धारदेखि राहत वितरणको विषयमा पनि कुराकानी भएको छ। संघीय सरकारले तीनै तहका सरकारबीच समन्वय गर्नुपर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो। संकटको बेलामा सरकारलाई साथ दिन सबै दल तयार रहेको प्रतिबद्धता आएको पनि शाहीले सुनाउनुभयो। यसअघि बाढ़ीको भोलिपल्ट नै बसेको सर्वदलीय बैठकमा सबै दल मिलेर विपत्तिको सामना गर्ने निर्णय गरिएको थियो। तर विपत्तिको उद्धार र राहतमा राजनैतिक दलहरूबीच सहकार्य भने हुन सकेको छैन। आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलका दोस्रो तहका नेताहरू सहभागी थिए।
1: भोटेकोशी बाढ़ी प्रभावितको राहत तथा उद्धारका लागि स्वदेशी तथा विदेशी सहयोग जुट्ने क्रम जारी रहेको छ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले आज मात्र 51 लाख रूपियाँ र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि चेक हस्तान्तरण गरेको छ। इन्सुरेन्स संचालक समितिका पदाधिकारीहरूले अर्थमन्त्री श्रोणी मगलेलाई मन्त्रालयमा सोध रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। संचालक समिति अध्यक्ष अस्मिता सुमार्गी, सम्झना अर्याल सहित सदस्यहरू वीरेन्द्रजंग पाण्डे, शमशेर पराजुली र प्रमुख कार्यकारी अधिकृत सन्तोष परसाईले संयुक्त रूपमा चेक हस्तान्तरण गर्नुभएको हो। इन्सुरेन्सकी अध्यक्ष सुमार्गीले विपत्तिको समयमा पीड़ितको साथमा उभिनु आफूहरूको दायित्व मात्र नभई मानवीय कर्तव्य पनि भएको बताउनु भएको छ। आजै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूले पनि 13 करोड़ रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट संस्थाका अध्यक्ष मोहन कुमार डाँगीले सिंहदरबार स्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रमको बीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठलाई 100 रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। ऊर्जा उद्यमीहरूले आफ्नो तर्फबाट पनि 100 रकम हस्तान्तरण गरेका थिए।
0: सरकारले सुरुङ उद्धारमा प्रगति नभएको बताएको छ। परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै सुरुङमा फँसेकाहरूको उद्धारमा प्रगति हुन नसकेको बताएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले उद्धारको टोलीले कठिन भौगोलिक अवस्थाका बीच निरन्तर प्रयास गरिरहेको बताउनुभयो। उहाँका अनुसार टनेल रेस्क्यूको लागि नेपाली सेनासँगै भारत र चीनबाट आएका टनेल विज्ञहरूले काम गरिरहेका छन्। भारतबाट आएका 24 सदस्य दुई टोली र चीनबाट आएको 9 सदस्य विशेष सुरुङ उद्धार टोली जलविद्युत आयोजनाको सुरुङमा परिचालित छ।
1: राष्ट्रिय सभाले भोटेको सिकुपाडीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ। सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको घोषणा गर्नुभएको हो। उक्त प्रस्ताव मार्फत सरकारलाई घाइतेहरूको निशुल्क उपचार गर्न सम्पर्कविहीनको खोजी कार्यलाई तीव्रता दिन र पीड़ितलाई पारदर्शी रूपमा राहत वितरण गर्न आग्रह गरिएको छ। सभाले भोटिएकोशी बाढ़ीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ। आजको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बाढ़ी प्रभावितको उद्धार राहत र पुनर्स्थापनाका लागि राष्ट्रिय एकताका साथ अघि बढ़न अपील गर्नुभयो। साथै राष्ट्रिय सभाका सदस्यहरूले आफ्नो 15 दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय समेत भएको छ। आज बसेको नेकपा एमालेको संसदीय दलको बैठकले पनि सांसदहरूको 15 दिनको तलब बाढ़ी प्रभावितका लागि दिने निर्णय गरेको छ।
0: भोटेकोशी बाढ़ीमा घाइते भएकाहरूमध्ये 58 जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार 102 जना घाइते उपचारपछि घर फर्किएका छन्। बाढ़ीपछि उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएका 162 घाइतेमध्ये 2 जनाको उपचारका क्रममा मृत्यु भएको छ। एकजनाको राष्ट्रिय ट्रमा सेन्टर र अर्का एकजनाको तिरुपी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो। हाल तिरुपी शिक्षण अस्पतालमा 31 जना, राष्ट्रिय ट्रमा सेन्टरमा 13 जना, वीर अस्पतालमा 5 जना र प्रसूति गृह थापाथली र ग्रान्डी अस्पतालमा 2-2 जना उपचाररत छन्। यस्तै सशस्त्र प्रहरी अस्पताल, मनमोहन अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनीमा 1-1 जना घाइतेको उपचार भइरहेको छ। बाढ़ीमा परि मृत्यु भएका तथा फेला परेका सबमध्ये 79 तिरुपी शिक्षण अस्पतालमा लगिएको छ। अस्पतालमा 97 शव ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएका 2 थपिएका प्रहरी उपेक्षक थापाले बताउनुभयो। उहाँका अनुसार तिरुपी शिक्षण अस्पतालमा ल्याइएका शवमध्ये 93 पोस्टमार्टम सकिएको छ भने 6 शवको पोस्टमार्टम गर्न बाँकी छ। पोस्टमार्टम गरिएका मध्ये 12 शव आफन्तले बुझेर लगेका छन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्यटन विकास कार्यालय गौर रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफले सहित 5 विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गैर कानूनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार पोराहा नगरपालिका 9 राधाकृष्ण मन्दिरको थप मर्मत कार्यमा मापदण्ड विपरीत न्यून गुणस्तरको कार्य गरी अनियमितता गरेको भन्ने उजुरी आयोगमा परेको थियो। अनुसन्धानका क्रममा आर्थिक वर्ष 2081-82 मन्दिर निर्माण गर्दा अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो। आयोगले काफ्रे सहित इन्जिनियर सुदीप प्रकाश तिमल सिन्हा र नीतिश कुमार पटेल अधुरो शिवनाथ भवन निर्माण भैरवनाथ मन्दिर निर्माण र राधाकृष्णको अधुरो निर्माण कार्य उपभोक्ता समितिका अध्यक्षहरू खहरु शाह तेली र कोषाध्यक्ष कुन्ती देवीलाई पनि प्रतिवादी बनाइएको छ। अख्तियारले उनीहरू विरूद्ध 6,80,592 रूपियाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना माग दावी गरेको छ।
0: पछिल्ला छ कारोबार दिनपछि नेप्से परिसूचक आज सामान्य अंकले बढ़ेर बन्द भएको छ। आज परिसूचक 9.24 अंक बढ़ेर 2522 बिन्दुमा कायम भएको छ। नेप्से बढ़े पनि आज कारोबार रकम भने घट्यो। हिजो सोमबार 3,64,46,86 लाख रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 2,90,69,00,000 रूपियाँको शेयर खरिद बिक्री भएको छ। 13 उपसमूह मध्ये आज 12 उपसमूहको परिसूचक बढ़ेको छ भने 1 उपसमूहको परिसूचक घटेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरान विरूद्ध अमेरिकाले जारी गरेको आर्थिक कार्यवाहीमा यूरोपियन यूनियन यूको समर्थनप्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले यूरोपले अब रणनीतिक स्वायत्तता दावी गर्न नसक्ने बताउनु भएको छ। संयुक्त राज्य अमेरिकामा आयोजित G20 अर्थमन्त्रीहरू र सेन्ट्रल बैंकका गवर्नरहरूको बैठकमा जारी गरिएको यूको वक्तव्यको जवाफमा सामाजिक सञ्जाल एक्स मार्फत बघाईको यस्तो टिप्पणी आएको हो। यूरोपियन यूनियनले इरानले आफ्ना गतिविधिहरू रोकी र विश्वासका साथ शान्ति वार्तामा संलग्नता सुनिश्चित गर्नुपर्ने अमेरिकी दवाबलाई स्वागत गरेको छ। यसरी वाशिङटनको एकपक्षीय आदेश कार्यान्वयन गर्दा यूरोपले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने बघाईको तर्क छ। यूरोपियन यूनियनले होर्मुजको जलमार्ग क्षेत्रीय स्थिरता र आवागमन स्वतन्त्रताको सुनिश्चित गर्न इरानसँग कूटनीतिक प्रयास जारी राख्न आह्वान गर्दै थप उपायका लागि अमेरिका र अन्य साझेदारसँग तेहरानमा दबाव कायम राख्न तयार रहेको बताएको छ। गत अगस्त 19 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आर्थिक कारोबार गर्ने देशहरूको आर्थिक दबाव सामना गर्नुपर्ने चेतावनी दिँदै इरान लगायत इरानसँग कारोबार गर्ने देश विरूद्ध आर्थिक कार्यवाहीको घोषणा गर्नुभएको थियो।
0: अब खेल समाचार। भूटानको थिम्पूमा आयोजना हुने काबा बीच भलिबल टूरमा सहभागी हुने नेपाली टोलीलाई विदाई गरिएको छ। नेपाल भलिबल संघ एनबीएले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राखेपा सदस्य सचिव रामचरित्र मेहताले विदाई गरेका हुन्। भदौ 19-21 गतेसम्म आयोजना हुने काबा बीच भलिबल टूरमा नेपालबाट 2 पुरूष र 2 महिला टोलीले सहभागिता जनाउने अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए। पुरूषतर्फ महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्की महिलातर्फबाट पुरूषतर्फ महेन्द्र श्रेष्ठ र राजकुमार निरौला तथा झमन सिंह दर्जी र शरण कार्कीको जोड़ी तथा महिलातर्फ कमला पुनल कोपिला राणा तथा सुनिता राई र भावना डाङ्गीको जोड़ीले प्रतिस्पर्धा गर्ने संघले जनाएको छ। विदाई कार्यक्रममा संघका अध्यक्ष चन्दले बीच भलिबलमा नेपालको इतिहास निकै राम्रो रहेको र विगतका काभा प्रतियोगिताहरूमा महिला टोलीले स्वर्ण पदक तथा पुरूष टोलीले रजत पदक जितिसकेको बताए। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विपदको बेलामा सबै एकजुट हुनुपर्ने सर्वदलीय बैठकको निष्कर्ष। भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रिय सभाबाट विशेष प्रस्ताव पारित।
0: सुरुङ उद्धारमा प्रगति नभएको परराष्ट्र मन्त्रालयको भनाई। भारत र चीनका टनेल विज्ञ सहितको टोलीले प्रयास जारी।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले सरकारलाई दियो 51 लाख इपानमा आबद्ध ऊर्जा उद्यमीहरूले बुझाए 13 करोड़को चेक।
0: इरानमाथि अमेरिकी कार्यवाहीमा यूको समर्थनप्रति तेहरान आक्रोशित। यूले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने तर्क।
1: र काभा बीच भलिबलमा सहभागी हुने नेपाली टोलीको विदाई।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
7: 103.8 अन्तर्मनको आवाज।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोर लेन्स, हाइफोर लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 98063 13195 र 98467 15368।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
12: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 065414236, मोबाइल 98560878302 र 98460878302।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी 4 तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9861633101 र 9868383522।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856364136 र 9151166136।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
8: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
8: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
8: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
1: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98565-21692।
3: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल,
5: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
0: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253-59122, 98058-00008 र 98460-69246।
10: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
6: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083,
10: मिति यही भाद्र 29 गते, स्थान खैरिनी 4 बजार।
6: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
10: द्वितीय पुरस्कार रु 15,000,
6: तृतीय पुरस्कार रु 10,000,
10: सान्त्वना पुरस्कार रु 5,000।
6: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
10: द्वितीय पुरस्कार 5,000
6: र तृतीय पुरस्कार रु 3,000 आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ ओडा व्यवस्थापन समिति 6 र 7
10: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय
6: सम्पर्क कार्यक्रम संयोजक मंजू तिमिल सिन्हा 9850631937
10: सुरेन्द्र श्रेष्ठ 9850631736
6: रविन्द्र राज पौडेल 9850662888
7: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
11: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
12: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
7: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
11: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख ज्यापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथै डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
7: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9241484664 र 9811453305
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त साबित

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9098281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
6: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
9: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062928 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921635007।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
13: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: कहाँ जाने?
2: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
8: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
13: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
9: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गन्दकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061-115।
15: हेलो
16: बा, कति बन्यो घर? अनि ढलान भयो त?
15: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
16: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
15: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
17: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
17: प्रोपाइटर राम भुजेल, सम्पर्क 98191-50630 र 97476-81।

0: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
1: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
3: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
1: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850557731 9860657731
4: 103.8 अन्तर्मनको आवाज
5: स्टुडियो दर्जन
6: अहिले साँझको 7 बज्यो
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
9: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
11: नमस्कार रेडियो धोरबाराही 103.8 मेगाहर्जको साँझ 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ धोरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्

0: उद्धार दहात र पुनर्स्थापनाका लागि तीनवटै तहमा सर्वदलीय संयन्त्र परिचालन गरिने आजसम्म बाढ़ीमा परेर ज्यान गुमाउने 1003 जनाको शव फेला 3916 जना अझै सम्पर्कविहीन। नेपाल र चीनको उत्तरी नाका तातो पानी पारीको झाङमो बन्दरगाह अनिश्चितकालका लागि बन्द, नेपाली व्यवसायी पनि मारमा। कृष्णभीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा पनि दुई हप्ता लाग्ने। पार्टीका तीनवटै समूहमा रहेका नेताहरूसँग कांग्रेस नेता शेखर कोइरालाको छलफल। स्याङझाको चापाकोटमा वडा अध्यक्षमाथि कालो मसो छ्यापिएको घटनापछि स्थानीय राजनीतिक विवाद चर्कँदै। होटल व्यवसायी संघ तनहुद्वारा विपदमा सहयोग। पीड़ितलाई निशुल्क खाना र बस्नको व्यवस्था गर्ने, ग्यासको आपूर्ति सहज बनाइदिन ध्यानाकर्षण। अमेरिकाले भेनेजुएलासँग गरेको तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक। भेनेजुएलाका 17 तेल क्षेत्र 100 वर्षसम्म अमेरिकालाई सञ्चालन गर्न अनुमति दिएको उल्लेख। अब पूरा समाचारहरू सुन्नुहोस्। भदौको 10 गते बुधबार रसुवाको भटेकोशीमा आएको भीषण बाढ़ीको प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन तीनै तहको सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकले प्रदेश र पालिकामा समेत सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरेर राहत र उद्धारमा परिचालन गर्ने निर्णय भएको नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले जानकारी दिनुभयो। पुनका अनुसार बैठकले विपदका बेलामा दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ। उहाँले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाएर पनि पीड़ितसम्म राहत पुग्न नसकेको भन्दै पालिकासँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड़ दिएको समेत बताउनु भएको छ। सांसद पुनले विपदको उद्धार तथा राहतमा निजी क्षेत्रलाई शुरूदेखि नै सहभागी गराउनु पर्नेमा सरकारले त्यस्तो नगरेको विषयमा समेत ध्यान आकर्षण गराएको उल्लेख गर्नुभएको छ। त्यस्तै सर्वदलीय बैठकमा नेपाली कांग्रेसले सुरुङमा फँसेका व्यक्तिको उद्धारका लागि अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिन सरकार आग्रह गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य देवराज चालिसेले सरकारले उपलब्ध स्रोत साधनबाट प्रयास गर्दा गर्दै पनि नसकेको अवस्थामा प्राविधिक विषयमा अन्तर्राष्ट्रिय सहयोग लिन कुनै संकोच नगर्न समेत आग्रह गर्नुभयो। सरकारले अन्तर्राष्ट्रिय सहयोग लिने वा नलिने विषयमा समयमै निर्णय गर्न नसक्दा उद्धारमा ढिलाइ भएको उहाँको भनाइरहेको छ। प्रतिनिधि सभाको बैठक भोलि दिउँसो बस्ने गरेर आह्वान गरिएको छ। संघीय संसद सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो। सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले निकाल्नुभएको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्ने भएको छ। सभामुख डोलप्रसाद अर्याल डीपीले प्रतिनिधि सभाको नियमावली 2083 नियम 6 उपनियम 3 बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो। यसअगाडि गएको बुधबार भटेकोशी बाढ़ी लगत्तै अर्को सूचना नआइएसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरिएको थियो। भोलिको बैठकमा भटेकोशी बाढ़ी र विपदबारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ। बुधबार भटेकोशी नदीमा आएको बाढ़ीले ठूलो जनधनको क्षति गरेको छ। राष्ट्रिय सभाबाट रसुवा बाढ़ी बारे विशेष प्रस्ताव पारित भएको छ। आज बसेको सभामा अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको हो। यो प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको छ। बाढ़ीमा ज्यान गुमाएका प्रति राष्ट्रिय सभाले श्रद्धांजलि अर्पण गरेको छ। शोक सन्तप्त परिवारजन आफन्त र समुदायप्रति समवेदना समेत व्यक्त गरिएको छ। विशेष प्रस्ताव मार्फत राष्ट्रिय सभाले बाढ़ी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यान आकर्षण गराएको हो। यस्तै घाइतेहरूको निशुल्क उपचार गराउन तथा वैज्ञानिक रूपमा सब व्यवस्थापन गर्न भनिएको छ। यस्तै भोटेकोशी बाढ़ी पछाडिको अवस्थामा राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले शोक घोषणा गर्न माग गरेका छन्। राष्ट्रिय सभाको अर्को बैठक यही 23 गते दिउँसो सभा 1 बजे बस्ने भएको छ। एक हप्ता अगाडि गएको 10 गते बुधबार रसुवाको भेटेको सी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1003 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसो 1 बजेसम्म 8 जिल्लामा यी शवहरू फेला परेका हुन्। अहिलेसम्म रसुवामा 41, नुवाकोटमा 95, धादिङमा 57, गोर्खामा 65, तनहुँमा 38, नवलपरासी पूर्वमा 216, नवलपरासी पश्चिममा 170 र चितवनमा 321 शव फेला परेको प्राधिकरणका अनुसार अहिलेसम्म 11,884 जनाको उद्धार भएको छ। यस्तै 3,916 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतको काम चलिरहेको छ। 21,314 जना सुरक्षा कर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। आजबाट चितवनमा डीएनए नमूना संकलन शुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला भक्तपुरको सेवा इकाई चितवन र जनस्वास्थ्य कार्यालय भक्तपुर भरतपुर चितवनको सहयोगमा उद्योग संघको परिसरमा बिहान 9 बजेबाट बेलुका 5 बजेसम्म भोटेकोशी नदीमा आएको बाढ़ीको कारणले गर्दा फेला परेका शवहरूको पहिचानका लागि फर्स्ट डिग्री रिलेसन बुवा आमा र छोराछोरी मध्ये कुनै एकजनाबाट डीएनए परीक्षणका लागि नमूना संकलन शुरू गरिएको हो। चितवन प्रहरीका अनुसार डीएनए नमूना दिन आउनु हुने व्यक्तिहरूले आफ्नो पहिचान खोल्ने कागजात र 2 प्रति पासपोर्ट साइजको फोटो समेत लिएर आउन आग्रह गरेको छ। गत भदौको 10 गते भोटेकोशीमा आएको बाढ़ीले चितवनमा बगाएर ल्याएको शवहरूको डीएनए नमूना संकलन गरेर 280 जनाको शव जमिन मुनि व्यवस्थापन गरिएको छ। भोटेकोशी बाढ़ी पहिरोबाट देशैभरि 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। शहरी विकास तथा भवन निर्माण विभागका अनुसार सबैभन्दा धेरै क्षति नुवाकोट, धादिङ र रसुवामा भएको छ। निजी आवासतर्फ करिब 12 अर्ब रूपियाँ बराबरको क्षति भएको विभागले जनाएको छ। यस्तै 45 सरकारी भवन तथा सार्वजनिक संरचनामा करिब 4.5 अर्ब रूपियाँ बराबरको क्षति पुगेको छ। बाढ़ी पहिरोबाट विस्थापित 3,450 जनालाई तत्काल स्थानान्तरण गर्न 3 हप्ताभित्र अस्थायी आवास निर्माण गर्ने विभागले जनाएको छ। प्री फ्याक प्रविधिबाट निर्माण गरिने अस्थायी आवासका लागि करिब 90 करोड़ रूपियाँ खर्च हुने अनुमान गरिएको छ। आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आइरहेको करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ। विभागले आज सार्वजनिक गरेको सूचना अनुसार यो कार्यक्रम अहिलेलाई स्थगित गरेको जनाइएको छ। भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला प्रभावित भएको र नागरिक हताहती भएको सँगै विभागले चिट्टा उपहार कार्यक्रमलाई रोक्ने निर्णय गरेको हो। विभागले आज 16 गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई रोकेर असोजको 1 गतेबाट सञ्चालन गर्ने उल्लेख गरेको छ। चीन सरकारले नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ। सम्भावित विपदलाई ध्यानमा राखेर चीन सरकारले तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तुलबहादुर पाण्डेलाई इमेल मार्फत झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द गरेको जानकारी दिएको हो। पाण्डेका अनुसार चीनिया अधिकारीहरूले केही समयका लागि बन्दरगाह बन्द गरेको र कहिले खुल्छ भन्नेबारे अर्को इमेलबाट जानकारी गराउने उल्लेख गरिएको छ। झाङमु बन्दरगाहबाट भन्सार कार्य बन्द गर्नु का साथै त्यहाँका कर्मचारीलाई माथिल्लो सुरक्षित क्षेत्रमा सारिएको छ। चीनिया पक्षले कार्गो आवागमन समेत अस्थायी रूपमा रोकिएको जानकारी दिएको छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा पनि 2 हप्ता लाग्ने भएको छ। भोटेकोशीमा आएको ठूलो बाढ़ीका कारणले त्रिशूली नदीमा पानीको बहाव बढ़ेपछि कृष्णभीर क्षेत्रमा सड़कको तल्लो भाग कटान भएको भएर राजमार्ग अवरूद्ध रहेको छ। सड़क विभागले अवरूद्ध सड़क 10 देखि 15 दिनभित्र सञ्चालनमा ल्याउने गरी तयारी गरिएको छ। सड़कको अनुगमन पछाडि सड़क विभागका सहसचिव चुना राज ढकालले सड़कको तल्लो भाग कटान भएको र माथिल्लो भागमा समेत चिरा परेकाले पहिरो खसेको बताउनुभयो। उहाँले अवरूद्ध राजमार्गलाई उच्च प्राथमिकतामा राखेर तत्काल खुलाउने गरेर काम अगाडि बढ़ाएको जनाउनु भएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र जापानका प्रधानमन्त्री सानाया ताकाइची बीचमा बाढ़ी पहिरो प्रभावित अवस्थाबारे टेलिफोनमा वार्ता भएको छ। आज भएको वार्तामा जापानकी प्रधानमन्त्री ताकाइचीले विपदमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै प्रभावित प्रति सहानुभूति व्यक्त गर्नुभयो। उहाँले सम्पर्कविहीन पाँचजना जापानी नागरिकको खोजी र उद्धारमा सहयोग गर्न आग्रह समेत गर्नुभएको छ। साथै जापानले नेपालका लागि त्रिपाल र ब्ल्याङ्केट लगायतका आपतकालीन राहत सामग्री पठाउने र अन्तर्राष्ट्रिय आपतकालीन राहत टोली समेत पठाउने तयारी गरेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानी र नेपालका लागि चीनी राजदूत माओ मिङ बीचमा आज भेटवार्ता भएको छ। उहाँहरू बीचमा बुधबार दिउँसो सभापति लामी छानेको बुढा नीलकण्ठ स्थित निवासमा भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा भोटेकोशी बाढ़ीबाट भएको क्षतिबारे राजदूत माओ मिङले दुःख व्यक्त गर्दै चीनले नेपाललाई जुनसुकै ढंगबाट पनि सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो। त्यस्तै खोज उद्धारदेखि पुननिर्माणसम्म नै नेपालको साथमा रहेको सन्देश पनि उहाँले सभापति लामी छानेलाई भएको छ। पूर्व सूचना प्रणालीलाई अझै प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको जानकारी पनि राजदूत माओ मिङले दिनुभएको छ। विपद लगत्तै उद्धारकर्मी डीएनए विशेषज्ञ लगायतका आवश्यक सबै सहयोग चीनले गरिरहेको र त्यो आवश्यकता रहेसम्म जारी रहने जानकारी राजदूत माओ मिङले दिनुभएको छ। भेटवार्ताका क्रममा सभापति लामी छानेले चीनले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। विपदपूर्वको सूचना प्रणालीलाई अझ सुदृढीकरण गर्दै थप समन्वय त्मक बनाउन पनि उहाँले आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीका तीनवटै समूहमा रहेका नेताहरूसँग छलफल गर्नुभएको छ। पूर्व सभापति शेरबहादुर देउवाको समूहले आह्वान गरेको बैठकको अघिल्लो दिनमा उहाँले तीनवटै समूहमा रहेका नेताहरूसँग छलफल गर्नुभएको हो। विशालनगर स्थित सम्पर्क कार्यालयमा भएको छलफलमा सभापति गगन थापा, पूर्व सभापति देउवा र कोइराला निकट नेताहरूको सहभागिता रहेको थियो। पार्टीभित्रको आन्तरिक समस्या र पार्टीलाई एक ढिक्का बनाउने विषयमा कोइरालाले छलफलका लागि आफूहरूलाई बोलाएको नेताहरूले बताएका छन्। बैठकमा पार्टी एकताका लागि देश र कांग्रेस जोड्ने अभियान चलाइरहेका पूर्व केन्द्रीय सदस्य नयन सिंह महर, राष्ट्रिय सभा सदस्य रंजित कर्ण पनि सहभागी हुनुभएको थियो। बैठकमा विशेष महाधिवेशनबाट चयन भएका केन्द्रीय समितिमा रहनुभएका सुजता कोइराला, देवेन्द्र प्रसाद बडु, डाक्टर गोविन्द राज पोखरेल, दिनेश कोइराला, जीवन परियारलाई समेत बोलाइएको थियो। यस्तै पूर्व सभापति देउवा निकट शंकर भण्डारी, रामहरि खतिवडा, रंगमती साही, गणेश लामा, अम्बिका बस्नेत, मिश्रङ रायमाझी, किरण पौडेल लगायतका नेताहरू सहभागी हुनुभएको छ। नेता कोइरालाले यस अगाडि 14 भदौमा पूर्व महामन्त्री डाक्टर शशांक कोइराला र 15 भदौमा पूर्व सभापति देउवालाई भेटेर पार्टीभित्रको समस्या समाधानका बारेमा छलफल गरेको बताइएको छ। तपाई यति बेला साँझ 7 बजेको धोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरहरू अझै बाँकी रहेका छन्, हामीलाई सुन्दै गर्नुहोला।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए, तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए, त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर शोरूम
6: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
7: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846161268 र 9850607268
8: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन अनुहार पनि थाकेको जस्तो देखिन्छ
9: यति धेरै सोच्नु पर्ने कुरा के छ र दीक्षा ब्युटी पार्लर जाउँ न
8: दीक्षा ब्युटी पार्लर रे
9: हो नि दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ
8: हो र त्यस्तो के हुन्छ र त्यहाँ
9: अनुहारलाई चाहिने फेसियल थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
8: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
9: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने
8: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
9: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिलेकाहीँ समय दिनुपर्छ नि
8: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
9: सुन्दरता देखाउने होइन महसुस गराउने छौ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ प्रोप्राइटर निशा लामा सम्पर्क 9709034335
10: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
11: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 20 गते तेस्रो शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
10: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित
13: हार्ट जोर्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
14: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ
15: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
10: साथै यही भाद्र 17 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा आउनुहुने सहर्ष जानकारी गराइन्छ यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
15: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
16: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9850613053
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा अब बाँकी समाचारहरू सुन्नुहोस् नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारी थालेको छ सर्वोच्च अदालतबाट सभापति गगन थापा नेतृत्वको कार्य समितिले अगाडि बढ़ाएको 15 महाधिवेशन रोक्न अस्वीकार गरेर देउवा समूहले छुट्टै महाधिवेशन गर्न लागेको हो यसअघि देउवा समूहले राष्ट्रिय भेला राखेर देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो सो भेलाले महाधिवेशनको संयोजन गर्ने जिम्मा पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिएको छ शनिबार विज्ञप्ति जारी गर्दै 15 महाधिवेशनको कार्यतालिका चाँडै सार्वजनिक गर्ने भन्दै गगनतिर नलाग्न नेता कार्यकर्ताहरूलाई आग्रह गरेका थिए महाधिवेशनको कार्यतालिका ल्याउनका लागि देउवा समूहले भोलि बैठक राख्ने भएको छ बैठक बुधबार दिउँसो 1 बजी चुनदेवी स्थित सम्पर्क कार्यालयमा शुरू हुने भएको छ बैठकमा 14 महाधिवेशनमा देउवा निर्वाचित केन्द्रीय पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिएको छ बैठकका लागि 15 महाधिवेशनको तयारी समसामयिक विषय र विविध गरेर 3 एजेण्डा तय भएको छ इतर पक्षका नेता एनपी साउतले भोलिबाट शुरू हुने बैठकले महाधिवेशनको कार्यतालिका ल्याउने जानकारी दिनुभयो संस्थापन पक्षसँग सहमति नभए पछाडि आफूहरूले एक्लै महाधिवेशनको तयारी थालेको उहाँले बताउनु भएको छ। उहाँले भन्नुभयो भोलिबाट हाम्रो बैठक शुरू हुँदैछ, बैठक केही दिन चल्छ, बैठकले महाधिवेशनको कार्यतालिका ल्याउने गरी छलफल भइरहेको छ। उहाँले असोजको पहिलो साता वडा अधिवेशन थाल्ने गरेर महाधिवेशनको कार्यतालिका ल्याउने पनि बताउनु भएको छ। स्याङ्जाको चापाकोट नगरपालिका एकका वडाध्यक्ष भूपराज वस्तीमाथि कालो मसु छ्यापिएको घटनापछि स्थानीय राजनीतिक विवाद चर्किन थालेको छ। सार्वजनिक सुनवाई नगरेको तथा योजना छनौटमा जनप्रतिनिधि बीचमा समन्वय नगरेको आरोप लगाउँदै केही युवाहरूले वडा अध्यक्षमाथि कालो मसु छ्यापेको बताइएको छ। घटनापछि वडा अध्यक्ष वस्ती पक्षको वडा सदस्य सन्तोष थापाको योजनामा घटना घटाइएको आरोप लगाइएको छ। यता वडा सदस्य थापाले भने वडा अध्यक्षले आफू खुसी योजना छनौट गरेको आरोप लगाउनु भएको छ। घटनाले चापाकोटमा जनप्रतिनिधि बीचको समन्वय र योजना छनौट प्रक्रियामाथि प्रश्न उठाउन थालेको छ। होटल व्यवसायी संघ तनहुले भुटेकोशी नदीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदको यस घड़ीमा सरकार र पीड़ित परिवारको साथमा रहेको जनाएको छ। संघले मंगलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 38,110 रूपियाँ सहयोग समेत गरेको छ। साथै बाढ़ी पहिरोमा बेपत्ता तथा मृत्यु भएकाहरूका आफन्त शव खोज्न वा बुझ्न आउने क्रममा निशुल्क खाना र बस्ने व्यवस्था गर्ने निर्णय पनि गरेको संघका अध्यक्ष गिरी बहादुर थापाले जानकारी दिनुभयो। अध्यक्ष थापाका अनुसार कोत्रेदेखि मुगलिनसम्म संचालित होटल व्यवसायीहरूले पीड़ितको संख्या र आवश्यकताका आधारमा निशुल्क गाँस र बाँसको व्यवस्था गर्नेछन्। यसैबीच संघले ग्यासको अभावका कारणले होटल व्यवसाय संचालनमा समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यान आकर्षण गराएको छ। विपदको समयमा व्यवसायीय संघै सेवाको काम समेत गरिरहेको भन्दै संघले व्यवसाय संचालनका लागि ग्यासको आपूर्ति सहज बनाउन प्रशासनसँग आग्रह गरेको हो। बाढ़ी पहिरोमा ज्यान गुमाएका पोखराका 102 शवको पोस्टमार्टम सकिएको छ। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा गएको भदौको 10 गते आएको बाढ़ीमा परेर मृत्यु भएकाहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो। पोस्टमार्टम गरिएका मध्ये 16 शव पहिचान भएर परिवारले बुझिसकेका छन्। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण सहित अन्तर्राष्ट्रिय रेडक्रसको कार्यविधि अपनाउने तयारी भइरहेको छ। पहिचान हुन नसकेको शवलाई पोखरामा नै सम्मानपूर्वक व्यवस्थापन गर्ने तयारी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। सड़क विभागले रसुवा बाढ़ी पछाडि प्रभावित राजमार्गहरू वैकल्पिक मार्ग तथा पुल व्यवस्थापनका लागि गम्भीर भएर काम गरिरहेको जनाएको छ। विभागले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर बाढ़ी पछाडि अवरूद्ध भएको सड़कको मरमत वैकल्पिक मार्ग र पुल व्यवस्थापनमा गम्भीर भएर काम गरिरहेको जनाएको हो। विभागका महानिर्देशक विजय अजयसीले गल्छी, बैरेनी, जरीखेत, पोखरी, वांगी र गलौदी खण्डमा करिब 2-3 मिटर बाक्लो लेदो जम्मा भएको र नयाँ प्रविधिको चुनौतीका बावजूद सफलतापूर्वक सड़क खुलाएको जानकारी दिएको छ। सड़क मरमतका लागि सड़क बोर्डको आपतकालीन बैठकबाट आकस्मिक कामका लागि 3,25,00,000 रूपियाँ विनियोजन गरिएको बताउनुभयो। रसुवा बाढ़ीका कारण हालसम्म सड़क विभाग मार्फतका 31 पुलहरू बगेको वा क्षतिग्रस्त भएको विभागले जनाएको छ। यस्तै देवीघाट, त्रिशुली बजार र बेत्रावती गरेर 3 स्थानमा तत्काल बेडी ब्रिज राख्न डिजाइन सम्पन्न गरेर काम थालिएको र बाँकी करिब 20 स्थानमा सर्वेक्षण भइरहेको महानिर्देशक जयसीले जानकारी दिनुभएको छ। धादिङ बेसीको पहुँचका लागि मासटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, केउरेनी घाट हुँदै वैकल्पिक मार्ग खोलेर धादिङ बेसीसँग सड़क सम्पर्क पुनः कायम गरिने विभागले जनाएको छ। यस्तै त्रिशुली बजार पहुँचका लागि गल्छी, करेली टार, कौशी खोला, पिपल टार, दर्शन टार, छत्री खोला, गौरी बेसी हुँदै वैकल्पिक सड़क संचालनका लागि मासटार धादिङ बेसी गोर्खा बजार हुँदै पोखरा जोड्ने वैकल्पिक मार्गको सम्भावना खुला गरिएको विभागका महानिर्देशक जयसीले जानकारी दिनुभयो। त्यस्तै कृष्णवीरमा भित्तातर्फ काटेर सड़क खोल्ने विषयमा जियो टेक्निकल विज्ञसँग छलफल भइरहेको र फिस्लिङ बेनीघाट जोड्न करिब 1.5 किलोमिटर नयाँ ट्रयाक खोल्ने काम अगाडि बढ़ाइएको पनि विभागले जनाएको छ। विभाग यस्तै उपत्यकामा पेट्रोलियम पदार्थ र ग्यास ढुवानीका लागि त्रिभुवन राजपथ तथा कान्ति लोकपथ दुवैलाई उच्च निगरानीमा राखेर ट्याङ्कर र बुलेटहरूको आवागमन सहज बनाइएको समेत विभागले जानकारी दिएको छ। पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राध्यापक डाक्टर निर्मला जमर कटेल नियुक्त हुनुभएको छ। उपकुलपति देवेन्द्र अधिकारीले छनौट तथा सिफारिश समितिको सिफारिश अनुसार मंगलबार जमर कटेललाई रजिस्ट्रारमा नियुक्त गर्नुभएको हो। विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकायमा लामो समयदेखि प्राध्यापकरत जमर कटेलले हर्बोलोजीमा पीएचडी गर्नुभएको छ। यसअगाडि उहाँले स्वास्थ्य विज्ञान संकायको कायम डीनको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ। अब उहाँले विश्वविद्यालयको प्रशासनिक वित्तीय तथा शैक्षिक व्यवस्थापनको नेतृत्व गर्नुहुने भएको छ। भीमात खानेपानी सरसफाई तथा उपभोक्ता समितिले बाढ़ी पीड़ितको राहतका लागि 1,83,200 रूपियाँ सहयोग गर्ने भएको छ। समितिले आफ्नो जीमा पीएचडी गर्नुभएको छ। यसअगाडि उहाँले स्वास्थ्य विज्ञान संकायको कायम डीनको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ। अब उहाँले विश्वविद्यालयको प्रशासनिक वित्तीय तथा शैक्षिक व्यवस्था

0: प्रति उपभोक्ता 100 रूपैयाँको दरले राहतका लागि सहयोग गर्ने जनाएको छ। यो सहयोग न्यूनतम शुल्कको 66.66% हुन आउँछ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्न लागि समितिले जनाएको छ। साथै विपदको समयमा पीड़ित नागरिकलाई सहयोग गर्न अन्य संस्था र सरकारवाला निकायलाई समेत आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समितिले आग्रह गरेको छ। सन् 2026 अगस्त महिनामा विभिन्न देशबाट 85,444 सेना पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गएको वर्षको अगस्त महिनाको तुलनामा 3,236 कम पर्यटक नेपाल आएका हुन्। सन् 2025 अगस्तमा 88,680 जना पर्यटक नेपाल आएका थिए। अगस्तमा सबैभन्दा धेरै भारतबाट 26,373 जना पर्यटक नेपाल आएका छन्। यो संख्या कुल पर्यटक आगमनको 30.87% रहेको जनाइएको छ। त्यस पछाडि भारत र चीनका पर्यटकहरू रहेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले भेनेजुएलासँग भएको तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ। सम्झौता अनुसार अमेरिकी निजी कम्पनीलाई भेनेजुएलाका 17 तेल क्षेत्र 100 वर्षसम्म सञ्चालन गर्न अनुमति दिएको छ। सम्झौतामा अमेरिकी पक्षले कम्पनीमा 35% इक्विटी हिस्सा पाउने र उत्पादित तेल खरिदमा प्राथमिकता पाउने व्यवस्था गरिएको छ। भेनेजुएलाबाट उत्पादन हुने नयाँ तेल अमेरिकी रिफाइनरीमा प्रशोधन गरिने अमेरिकी सरकारले जनाएको छ। त्यस्तै गरी इराक विरूद्ध अमेरिकी सैन्य कार्यवाहीका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। हामी यिनै खबरहरू सँगसँगै ढोरबारही हेडलाइन्सको अन्तमा आएका छौं। बिदा हुनु पूर्व आजका मुख्य मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। उद्धार राहत र पुनर्स्थापनाका लागि 3 सर्वदलीय संयन्त्र परिचालन गर्ने सर्वदलीय बैठकको निर्णय। आजसम्म बाढ़ीमा परेर ज्यान गुमाउने 1,003 जनाको शव फेला। 3,916 जना अझै सम्पर्कविहीन। नेपाल चीन उत्तरी नाका तातोपानी पारीको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द। कृष्णभीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने नेपाली व्यवसायीहरू चर्को मारमा। पार्टीका 3 समूहमा रहेका नेताहरूसँग कांग्रेस नेता शेखर कोइरालाको छलफल। स्याङ्जाको चापाकोटमा वडाध्यक्षमाथि कालो मसो छ्यापिएको घटनापछि स्थानीय राजनीतिक विवाद चर्किँदै। होटल व्यवसायी संघ तनहुँद्वारा विपदमा सहयोग। पीड़ितलाई निशुल्क खाना र बस्ने व्यवस्था। ग्यासको आपूर्ति सहज बनाइदिन प्रमुख जिल्ला अधिकारीको ध्यान आकर्षण। भेनेजुएलाले अमेरिकासँग गरेको तेलसँग सम्बन्धित सम्झौताको विस्तृत विवरण सार्वजनिक। भेनेजुएलाका 17 तेल क्षेत्र 100 वर्षसम्म अमेरिकालाई सञ्चालन गर्न अनुमति दिएको उल्लेख। हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 ध्रुवारही हाइलाइट्स आजको लागि सकिएका छन्। राति 10 हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्रुवारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील

0: कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौड़ा, हाम्रा सेवाहरू
0: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्त्र बैंकको ठिक पारिपट्टि, फोन 0635930369।
2: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रत बन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635900065, मोबाइल 98166343372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
0: कमलाघाट सबदहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरुरी सूचना। यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपरान्न 2 बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनुहुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507, कविता श्रेष्ठ, सम्पर्क 0654-14-055 र 98-466-18-817।
8: जयमा श्री, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: अफिसबाट अमित सरको फोन।
1: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
2: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
7: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
7: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
9: सधैँ झैं यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
10: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
7: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
11: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनोमली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0654142333
7: र 9678168887।
13: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार,
8: मोबाइल 9508535537 र 9806615899।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
8: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
7: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन।
7: पैथोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
6: नाक कान घाटी तथा थायराइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
7: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
6: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
7: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
6: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
7: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
0: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
5: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
16: कता हिँड्नु नि, मिल्कु जाली र फिर्ता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
16: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
16: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
17: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
7: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
9: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
18: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9855324475 र 9011324475।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
20: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9855028543 र 9847000787।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
21: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
18: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656।
1: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
18: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
22: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
16: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
22: अनि बन्छ त दाई?
16: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
25: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
18: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बीपी चोकमा यही भदौ 20 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजे देखि 4 बजे सम्म डाक्टर अमन कुमार झा
1: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
2: सेवा हस्पिटल दुलेगौडा फोन 0765-414-377 मोबाइल 98560-44-343
3: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ
4: प्रोप्राइटर गजेन्द्र पौडेल पवन पौडेल र प्रतिभा पौडेल
3: फोन नम्बर 0765-414-321
4: मोबाइल 98065-78634 र 97081-10590
5: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
7: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइ

0: रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
1: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
4: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
5: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो।
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-90-065, मोबाइल 9816634372।
7: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
7: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोजभतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856062136 र 9151166136।
12: आज पनि भाटो अडायो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
14: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846688817।
16: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
17: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
16: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
17: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
16: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
17: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
16: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
17: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
16: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9846096769 र 9846015644।
17: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
18: एक सय 103.8 अन्तर्मनको आवाज।

0: बिहारीमा पिछाडि हट्नेवाला छैन। भए भएको संयन्त्र हामीले परिचालन गरेको छौँ, अझ पनि गर्दैछौँ।
1: शवहरूको पहिचानको निम्ति बेपत्ता भएकाहरूका आफन्तको डीएनए नमूना लिन थालिएको एक अधिकारीको भनाई।
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मेरिक अस्पतालमा त्यो कामहरू शुरू भएको छ।
1: अनि जलविद्युत आयोजनाका सुरुङमा भइरहेको उद्धार प्रयास र चुनौती बारे चर्चा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको अधिकारीहरूले बताएका छन्। 3900 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। नुवाकोटको बेत्रावतीमा एउटै घरमा 24 शव फेला पारिएको प्रहरीले जनाएको छ। गृहमन्त्री सुदन गुरूङले उद्धार तथा राहतका प्रयासमा सरकार आफ्नो कर्तव्य एवं जिम्मेवारीबाट पछाडि नहट्ने भन्दै त्यसमा केही ढिलाइ भएमा राज्यले माफी माग्ने समेत बताएका छन्। मंगलबार एउटा पत्रकार सम्मेलन गर्दै उनले भने,
0: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगे खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य समेत सबै ठाउँमा परिचालन भइरहेछ।
3: नेपालका गृहमन्त्री सुदन गुरूङ, जलविद्युत आयोजनाका सुरुङभित्र फँसेका 100 व्यक्तिको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी किएव र आसपासका क्षेत्रमाथि रूसले भीषण बलिस्टिक क्षेपास्त्रहरू हमला गरेको छ, जसमा कम्तीमा 12 ज्यान गएको छ। किएवमा मारिने मध्ये 7 रेलवेका कर्मचारी रहेका अधिकारीहरूले बताएका छन्। एउटा डिपोमा क्षेपास्त्र बज्रिँदा उनीहरू मारिएका हुन्। 5 लगातारको ड्रोन हमलापछि राति 2 बलिस्टिक क्षेपास्त्र आक्रमण भएको युक्रेनले जनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशसँग पर्याप्त हवाई प्रतिरक्षा नहुँदा रूसले धेरै हताहती निम्त्याउने गरेको टिप्पणी गरेका छन्। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपति एल्बेलार्डो डे ला एस्प्रियाले गत महिना उनी सत्तामा आए यता लड़ाकुहरू विरूद्ध गरिएको सबैभन्दा ठूलो हवाई हमलामा कम्तीमा 20 मारिएका बताएका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै उनले ग्वाभियारेमा मारिने मध्ये फार्क लड़ाकु समूहका द टाइगर भनिने एक प्रमुख सदस्य पनि रहेका जनाएका छन्। उक्त समूहले यसअघिको एउटा शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ। राष्ट्रपति डे ला एस्प्रियाका अनुसार कार्यवाहीका क्रममा 5 नियन्त्रणमा लिइएको छ भने 2 बालबालिकाको उद्धार गरिएको छ। चीनी अधिकारीहरूले पहिलो पटक देशमा जडित विद्युत उत्पादन क्षमताको सबैभन्दा ठूलो स्रोतका रूपमा सौर्य ऊर्जाले कोइलालाई उछिनेको बताएका छन्। तथापि चीनमा अझै पनि विद्युतको उत्पादनमा कोइलाको योगदान सौर्य ऊर्जा भन्दा बढ़ी छ। यो वर्षको पहिलो 7 चीनको कुल विद्युत उत्पादनमा सौर्य ऊर्जाको हिस्सा करिब 8 रहेको पाइएको छ। गत वर्ष चीनले विश्वका बाँकी सबै देशले संयुक्त रूपमा थपेको भन्दा बढ़ी सौर्य विद्युत उत्पादन क्षमता थपेको थियो। र शरणार्थी मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायले 16,000 अफगान शरणार्थीहरूलाई तत्काल देश निकाला नगर्ने पाकिस्तान सरकारको निर्णयको स्वागत गरेको छ। मानवताका आधारमा त्यस्तो निर्णय लिइएको पाकिस्तान सरकारले जनाएको छ। तर मानव अधिकारवादी समूहहरूले तालिबानको शासनमा फर्किएमा अरू धेरै अफगानहरू गम्भीर खतरामा पर्न सक्ने चेतावनी दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा तपाईलाई स्वागत छ। सरकारले रसुवा बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहत वितरणमा राज्यको सम्पूर्ण सामर्थ्य परिचालन गरेको बताएको छ। उक्त बाढ़ीमा ज्यान गुमाएका 1000 भन्दा धेरैको शव फेला परेको र 4,500 जनाको खोजी भइरहेको अधिकारीहरूले जनाएका छन्। विपक्षी पार्टी सहित कतिपयले उद्धार र राहत वितरणमा सरकारको भूमिकालाई लिएर प्रश्न उठाएका छन्। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीले आज आयोजना गरेको सर्वदलीय बैठकमा भाग लिएका विपक्षी पार्टीका कतिपय नेताहरूले सरकारको भूमिकामाथि प्रश्न उठाएका हुन्। तर आज साँझ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री सुदन गुरूङले उद्धार र खोजीमा सम्पूर्ण शक्ति प्रयोग गरेको बताए।
0: हामीले आफ्नो रिसोर्सेसहरूलाई म्याक्सिमम युज गर्नेसम्म अहिले यसपालि हामी युज गरेकै छौँ। हामीसँग भएको तपाईँको सम्पूर्ण हेरिएजहरू हामीले युज गरेका छौँ। मेरो विचारमा यो नेपालमा इतिहासमा पहिलोचोटि होला यति साह्रो हामीले हेरिएहरू युज गरेको। राज्यले कुनै जिम्मेवारीमा पछाडि हट्नेवाला छैन। भए भएको संयन्त्र हामीले परिचालन गरेको छौँ, गरेको छौँ, अझ पनि गर्दैछौँ।
1: राहत वितरण अपुग रहेको र त्यसमा स्थानीय तह तथा अन्य संघ संस्थालाई व्यवस्था गरेको आरोप सरकारमाथि लागेको छ। तर गृहमन्त्री गुरूङले शुरूका दिनमा उद्धार र खोजीलाई प्राथमिकता दिएको बताउँदै भने,
0: राज्यको तर्फबाट कुनै ठाउँमा राहत नपुगेको खण्डमा सिडिओ कार्यालयमा हामीलाई भन्न सक्नुहुन्छ, हामी त्यो ठाउँमा पुर्याइदिन्छौँ। र ढिला पुगेको खण्डमा हामी नेपाल सरकार तपाईँसँग माफी पनि माग्न चाहन्छ। कति ठाउँमा हाम्रो गल्ती भयो होला, कति ठाउँमा हामी पुग्न सकेनौँ होला, राज्य समेत सबै ठाउँमा परिचालन भइरहेको छ रेस्क्यूमा, र यो तीन दिन चार दिन जति चाहिँ हामीले आशा बोकेर भए हामी रेस्क्यू एफर्टमा हामी सुरक्षाकर्मीलाई बेसी परिचालन गर्नुपर्ने हुन्छ, त्यो चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। र हाम्रो फर्स्ट प्रायोरिटी नै घाइते हुन्छ र सर्भाइभल हुने चान्सेसहरू, यसमा हामीले बेसी फोकस गरेको हुन्छ।
1: नेपाल प्रहरीका अनुसार अहिलेसम्म 1066 जनाको शव फेला परेको छ, अधिकांशको शनाखत भएको छैन। पहिचान नभएका 900 भन्दा धेरै शवहरूका विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ। शनाखत नभएका ती शवहरू सम्पर्कविहीन व्यक्तिहरूको पनि हुन सक्ने भएकाले सरकारले आफन्तहरूको डीएनए नमूना संकलन गर्न शुरू गरेको छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
2: पहिचानका लागि डीएनए परीक्षण गर्नका लागि आफन्तहरूका लागि काठमाडौँभित्र नेपालको मेरिक अस्पतालमा त्यो कामहरू शुरू भएको छ। काठमाडौँ बाहिर पनि सम्बन्धित जिल्लामा जिल्ला प्रहरी कार्यालयले त्यसलाई सञ्चालन गरेको छ। विदेशमा रहनुभएका आफन्तहरूको हकमा विदेशमै केही डीएनए परीक्षण गरेर त्यसको म्याचिङ गरी कामहरू अगाडि बढेको छ।
1: सरकारले पहिचान नभएका शवहरूलाई जमिन मुनि गाडेको छ। डीएनए मिलेमा आफन्तलाई दिन सक्ने गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित रूपमा शव व्यवस्थापन गरिएको सरकारले बताएको छ। हालसम्म बेपत्ता भएका 4606 जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये ठूलो संख्यामा जलविद्युत आयोजनामा कार्यरतहरू रहेको अधिकारीहरूले जनाएका छन्। त्यसै मध्येको एक त्रिशुली 3A को सुरुङमा फँसेकाहरूको उद्धारमा नेपाली सेना विद्युत प्राधिकरण सहितका उद्धार कर्मीहरूसँगै खटिएका इन्जिनियर तथा सुरुङ विज्ञ श्री राम नेपाने,
4: सबभन्दा ठूलो समस्या के देखियो भने त्रिशुलीले बगाएर ल्याएको डेब्रिस जुन हुन्छ त्यो छेउतिर 30 मिटर र सुरुङको मुखतिर 20 मिटर, 20-30 मिटर डिपोजिट ल्याएर भर दिएछ पुरै। अनि त्यो डिपोजिटमा घर जत्रा 5 मिटर लामो, 4 मिटर चौडा, 3 मिटर अग्लासम्म ठुल्ठुलो कडा चट्टानहरू ल्याएर ब्लक गरिदिएछ। अहिलेसम्म 4 ठुल्ठुला चट्टानहरू ब्लास्ट गरेर छोडिसक्यौं, 5 चट्टान छोड्दैछौ। तर अहिले ब्लास्ट गरेको ढुङ्गोपछि फेरि अर्को ठुलो बाउल्डर देखियो, त्यो पनि ब्लास्ट गर्नुपर्ने हुन्छ। पहिलो अप्सनमा हामीले क्राउन फोरेर 24 मिटर माथिपट्टिबाट भित्र छिर्ने प्रयास गरेका थियौं पहिला। अब त्यो 24 मिटर माथि पुरै लेदोले भरिया रहेछ, त्यो भएन भनेपछि हामी फेसको क्लियर गरेर भित्र पस्ने हिसाबले तयारी गरिसकेका छौं। टनेलको मुख चाहिँ हामी पहिल्यै ओपन गऱ्यौं, तर मुख ओपन गरेर भएन, त्यसभन्दा डाउन स्ट्रिमको जम्मै बाउल्डरहरू नफालिकन मेसिन त्यहाँ बसेर भित्रको स्वर्ण मिलेन। त्यसकारणले हामीले सिधा टनेलको फेसको अगाडिपट्टिको भागमा मेदो र गेग्रेनलाई हामीले एक्सकभेसन गरेर बाहिर फाल्दैछौँ। त्यो सिद्धिएपछि मोस्ट प्रोभाबली अहिलेसम्मको हिसाबले बेलुकीसम्म हामी भित्र खोल्न सुरु गर्छौँ। सुरुङभित्र चाहिँ मुखमा लेदो मात्रै छ, त्यहाँ रुख काटेको ठुला ठुला काठका मुढाहरू ठुटाहरू आएर ब्लक गरेका छ सुरुङलाई, त्यो हामीले निकाल्यौँ। त्यो काठले ब्लक गरेको हुनाले ठुल्ठुलो बाउलर भित्र गएको छैन, लेदो र सानसानो गेग्रेन मात्रै भित्र पसेको होला भन्ने अनुमान गर्न सकिन्छ। तर अहिले चाहिँ पुरै फेसै ब्लक छ त्यो लेदोले।
5: त्यहाँ मुखमा ब्लास्ट गर्ने काम सिद्धिएपछि पनि लेदो पन्छाउनलाई समय लाग्छ होला, त्यहाँभित्र कति मिटर लामो सुरुङ हो? त्यहाँ
4: 160 मिटर भित्र गएपछि हामी पावर हाउसमा पुग्छौँ। अहिलेसम्मको त्यहाँको सिचुएसन, टेक्निकल ड्रइङ सबै हेर्दा पावर हाउसको टपमा गएर बस्नेहरू सुरक्षित बस्न सक्ने अवस्था छ। सुरुङभित्र 160 मिटर भित्रको स्प्यानमा सुरक्षित हुन नसक्ने जस्तो देखिन्छ। अब त्यो क्रस गरेर पावर हाउसको पानी बिस्तारै भित्र जाँदै गर्ने मान्छेहरूलाई चाहिँ सुरक्षित ठाउँ खोज्दै जानुपर्ने अवस्था भएको भए पावर हाउसको टप पोर्सनमा क्राउन भन्दा माथि सुरक्षित बस्ने ठाउँ छ, त्यहाँ गएर बसेको अवस्था हुन सक्छ।
1: उनी थिए इन्जिनियर तथा सुरुङ विज्ञ श्रीराम नेपाने, सञ्जय ढकालसँग कुरा गर्दै। बाढ़ीले क्षतिग्रस्त तुल्याएका जलविद्युत परियोजना र त्यहाँ भएको उद्धारमा देखिएका चुनौती बारे पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ भन्छन्,
6: सरस्वती हेर्दाखेरि कन्स्ट्रक्सन गर्दै गरेको प्रोजेक्टहरू करिब करिब 500 मेगावाटको प्रोजेक्टमा असर परेको छ, किनभने त्यसको जुन जुन एरिया हो त्यसलाई टोटल्ली ड्यामेज गरेको छ। अपरेशनमा भएको 430 मेगावाट जतिको प्रोजेक्टहरू बन्द छन्, त्यो मध्येमा 250 मेगावाट जति चाहिँ कम्प्लिटली वास आउट छ, तिनीहरू चाहिँ अहिले आउन सक्दैन। अरू चाहिँ ट्रान्समिसन लाइन सबस्टेसन रिभाइभ गर्दाखेरि अलिक चाँडो आउन सक्छ, किनभने टावर के पनि भएको छैन। त्यो करिडोरको अब करिब करिब 900 मेगावाट जतिको प्रोजेक्टमा क्षति पुगेको छ।
5: सुरुङहरूमा धेरै फँसेका होलान् भनेर जुन अहिले भनिराखेका छ, त्यहाँ उद्धार कार्यहरू पनि भइराखेका छ होइन, त्यो सुरुङमा कस्तो अवस्था, तपाईँले जाँदाखेरि के देख्नुभयो, खासमा चाहिँ कति मान्छे त्यहाँ फँसेका हुन सक्लान्, के अनुमान गर्न सकिन्छ?
6: सुरुङभित्र ठुलो पावरको बिल्डिङ नै हुन्छ अन्डरग्राउन्डमा, त्यो भित्रै लक हुने हो, कोठा कोठामा लक हुने हो। सुरुङमा चाहिँ एक्सेस सुरुङ हुन्छ, से सुरुङमा त मान्छे बस्ने कुरै आउँदैन. सुरुङभित्रको पावर हाउसभित्रको कोठा कोठामा हुन्छ, भित्रै मात्रै मान्छे भेटिन्छ. त्यो चाहिँ पत्ता लाउनु पर्ने हुन्छ. धेरै प्रयास भइरहेछ, त अब ट्र्याप भएको ठाउँसम्म अहिलेसम्म कुनै पनि सुरुङमा पुग्न सकेको छैन.
5: अब त्यो तपाईँले भन्नुभयो नि त्यहाँ सुरुङभित्र मान्छे यदि कोही कोही भागेर जाने हो भने पावर हाउसमा गएर बस्छन्,
6: भागेर जाने होइन, बस्ने नै पावर हाउस हो. त्यहाँ चार तला बिल्डिङ हुन्छ टनेलभित्र, होइन, मसिन फ्लोर भन्दा माथि चार तलासम्म बिल्डिङ माथि टपमा गएर बस्न सक्छ. यदि चाहिँ उनीहरूले अक्सिजन पाइरहेछ चाहिँ ओपन छ, अब यसो हेर्दाखेरि हाफ फिल देखिन्छ टनेलहरू, होइन, भने बाँच्न सक्ने सम्भावना रहन्छ.
5: अनि विदेशी विज्ञको सहयोग अहिले अब भारतीय चिनियाँ र कोरियन पनि आएको भन्ने बुझिन्छ, उहाँहरूको चाहिँ कस्तो सहयोग लिँदा राम्रो हुन्छ, खाँचो के छ त्यहाँ खासमा?
6: म्यान पावरले मात्रै पुग्दैन, किनभने त्यहाँको पानीलाई कसरी ड्रेन आउट गर्ने, इक्विपमेन्टहरू नेक्स्ट डे नै रेस्क्यु टिममा आएको भए ऊ गर्न सक्छ. अब त्यो यहाँ फेरि अब हेलिकप्टर पनि धेरै ठाउँमा अरू परेस्युमा चाहिँ इन्गेज भयो, त्यहाँ फोकसशाली दिन नसक्दाखेरि अलिक ढिलो भएको हो. छिटो भन्दा छिटो यसलाई रेस्क्यु चाहिँ गर्ने के लाग्नुपर्छ.
5: यो क्षति नेपाली जलविद्युतको लागि कत्रो धक्का हो?
6: यो त ठुलो डिजास्टर हो. यस्तो डिजास्टर त अहिलेसम्म भएको पनि छैन. यसबाट हामीले ठुलो पाठ सिक्नुपर्छ. यहाँ अब पावर हाउस कसरी बनाउने, सेफ्टी मेजर्स कसरी लिने, त्यो एक्सेस टनेलहरूको लोकेसन अब कसरी राख्नेदेखि लिएर त्यो पावर हाउस भित्र इमर्जेन्सी एक्जिट कसरी बनाउने, यस्तो इमर्जेन्सी केसमा चाहिँ इमर्जेन्सी एक्जिट भएको भए त सुटसुट माथि चढ्थ्यो होला, होइन, डोक्स कसरी डिजाइन गर्ने, होइन, सर्फेस पावर हाउस बनाउँदाखेरि कसरी सेफ्टी मेजर लिने, अरू पावर हाउस भित्रको कन्ट्रोल सिस्टम अब टोटल्ली रिमोट गर्नुपर्छ. पावर हाउस भित्र किन मान्छे बस्ने, बाहिरैबाट अपरेसन गर्ने, सबै टोटल्ली रिमोट अपरेसन गर्न सकिन्छ, त्यो टेक्नोलोजी जानु पर्यो, होइन, हाम्रो छ, तर अब जनरली मान्छेहरू बस्न खोज्छन्. त्यो भएको हुनाले टोटल डिजाइनमा रिभ्यू गर्नुपर्छ भन्ने मलाई लाग्छ. एउटा सानो ट्रिब्युटरीमा यसरी बाढी आउँदै यसो भयो भने सबैमा एकैचोटि आयो भने के होला भने त्यसको लागि पनि प्रिपेयरनेस र त्यो हाम्रो रिजर्भायर प्रोजेक्टहरू कसरी बनाउने र हाइड्रो पावरको ओभरअल डिजाइनमा हामीले हेर्नुपर्ने हुन्छ.
5: यसलाई पुनर्स्थापना गर्न पुनर्निर्माण गर्न त वर्षौं लाग्छ होला, होइन?
6: पहिलो कुरा त एक्सेस रोड त्यहाँ पनि छैन. एक्सेस रोड बनिसकेपछि त्यो प्रोजेक्ट एकदमै अनुभववाला र डेडिकेटेड मान्छेहरू लगायो भने त्यो विधिगम 3 वर्ष नभए त्योभन्दा बढी पनि लाग्न सक्छ. त्यो भएको हुनाले अब गभर्मेन्टले यसलाई प्राइभेट सेक्टरलाई कसरी इन्सेन्टिभाइज गर्ने र गभर्मेन्ट सेक्टरको प्रोजेक्टहरूलाई कसरी छिटो बनाउने भन्ने विषयमा डेडिकेटेड भएर लाग्यो भने बन्छ, नभए धेरै गाह्रो छ, धेरै टाइम लाग्छ.
1: उनी थिए पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ, साथी सञ्जय ढकालसँग कुरा गर्दै. तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. बाढ़ीको प्रभावसँग सम्बन्धित सामग्रीहरू तत्काल उपलब्ध गराउन हामीले लाइव पेज सञ्चालन गरिरहेका छौं. तपाईँ हाम्रो वेबसाइट bbcnepali.com, हाम्रो युट्यूब च्यानल र फेसबुक तथा इन्स्टाग्राममा समेत विभिन्न सामग्रीहरू पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ. रसुवा बाढ़ीले गर्दा तराईका जिल्लाहरूलाई काठमाडौँसँग जोड्ने एउटा प्रमुख राजमार्गमा पनि क्षति पुगेको छ. पृथ्वी राजमार्गको कृष्णभीर नजिक करिब 100 मिटर सड़क पूर्ण रूपमा भाँसिँदा त्यो अवरूद्ध हुन पुगेको हो, जसले गर्दा राजधानीमा अत्यावश्यक सामग्री र बाढ़ी प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्तिमा अभाव हुन सक्ने चिन्ता बढ़ेको पाइन्छ. केही दिन अघि निकै चर्को बनेको खाना पकाउने ग्यासको अभाव फेरि हुन सक्ने चिन्ताबारे नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर.
7: काठमाडौँ उपत्यकामा आपूर्ति गर्ने 22 वटा उद्योग मध्ये 18 वटा उद्योगहरू चाहिँ कृष्णवीर भन्दा यता धादिङ काठमाडौँ र कार्यमा भएका उद्योगहरू हुन् र त्यसमा चाहिँ अहिले लोड भएका बुलेटहरू बाटामा छन् र त्यो यता आउने स्थिति छैन. वैकल्पिक मार्गहरूबाट पनि त्यो बुलेट आउन सक्ने स्थिति नभएको कारणले चाहिँ हामीले यहाँ काठमाडौँमा भएका उद्योगहरूलाई चाहिँ यहाँ भएका सिलिन्डरहरू तराईका जुन उद्योगहरू छ त्यसमा लगेर त्यहाँ रिफिलिङ गर्ने र ट्रककै माध्यमबाट चाहिँ काठमाडौँमा आपूर्ति गर्ने भन्ने हामीले निर्देशन पनि दिइसकेका छौँ.
1: उनी थिए नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुर. हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ. अब हामी भोलि बेलुकी 9:15 बजे आउनेछौ. त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: 103.8
1: अन्तर्मनको आवाज
2: स्टुडियो टाइमचेक
3: अहिले रातिको 9 बज्यो
2: टाइम चेक को साथ में मनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98163 95301
4: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
5: मैडम धूम्रपान भनेको के हो
4: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
5: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि मैडम
4: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
5: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
4: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
5: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
6: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल
7: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ
6: घातक रोग जस्तै मुटु रोग मुटुको शल्यक्रिया क्यान्सर मृगौला रोग डायलिसिस मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ
7: सेवा लिने क्रममा चाहिने जानकारी
6: संचय कोषमा दर्ता गर्दा राखेको नाम उमेर जन्ममिति र कोषको नम्बर
7: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ
6: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ
7: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778
8: कहाँ जाने
5: सिधै मयाम चिसा पानीबाट काठमाडौँ काठमाडौँबाट
8: मयाम चिसा पानी अनि बीचमा नझर्ने
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
8: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
9: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663
10: हेलो बा
11: कति बन्यो घर अनि ढलान भयो त
12: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
11: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
12: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
10: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746780681।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
13: तीजका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
10: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
13: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
10: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
13: द्वितीय पुरस्कार रु 15,000,
10: तृतीय पुरस्कार रु 10,000,
13: सान्त्वना पुरस्कार रु 5,000।
10: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
13: द्वितीय पुरस्कार 5,000
10: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति 6 र 7।
13: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
10: सम्पर्क कार्यक्रम संयोजक मन्जु तिमिल सिन्हा 9855031937।
13: सुरेन्द्र श्रेष्ठ 9855036136।
10: रविन्द्र राज पौडेल 9855062688।
14: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 98568832 र 98468832।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा। सम्पर्क 98560333998 र 98465010950।
7: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
8: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
7: दीक्षा ब्युटी पार्लर रे?
8: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
7: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
8: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर, अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
7: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
8: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
7: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
8: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
7: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
8: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2, कोत्रे, तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335। हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
9: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
8: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
9: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
8: गण्डकी मेडिकल हल, दुलेगौडा, हाम्रा सेवाहरू
5: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछापुच्छ्र बैंकको ठिक पारिपट्टि। फोन 0665930369।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0165901965163।
0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछेपानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
16: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रामबहादुर परियार घारी शीतलपस्ती रु 15,055
2: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
1: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
2: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
1: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल रु 25,000
2: ऋषिराम पौडेल तेराबेसी रु 10,000
1: र समाया गुरुङ दिलेगौड़ा रु 55,555
2: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
1: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
2: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
1: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
2: कोलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
1: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रु 1,01,111
2: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
1: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
2: कृष्ण राज घिमिरे दुलेगौड़ा रु 55,555
3: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफुल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खेथैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811453305
6: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
7: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
6: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
7: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
8: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
6: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प फोर्स चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: ए सबिना यसको हतारमा कता हो
4: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
3: ल बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने
9: भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
10: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
11: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
12: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
11: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
13: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
11: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
13: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
11: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
12: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
14: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846065996 छ।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
16: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
12: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
12: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
19: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
20: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
19: हो र, कहाँ छ र त्यस्तो?
20: दुलेगौडामा छ, कालिका फ्यान्सी स्टोर।
12: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
19: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
12: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
19: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
12: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
15: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कारवास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507।
21: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
21: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
24: मोबाइल 9800585537 र 9800665899।
25: नाम पनि छ, दाम पनि छ, छर छिमेक साथीभाइको बिचमा रमाउन पाउँदा चाहिँ साह्रै मन दुख्छ।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
2: तीसका गीत, संस्कृति र पहिचान, हाम्रो शान, हाम्रो अभियान।
3: नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा खुल्ला तीज गीत एवं विद्यालय स्तरीय नृत्य प्रतियोगिता 2083।
2: मिति यही भाद्र 29 गते। स्थान खैरिनी 4 बजार।
3: तीज गीत तर्फ प्रथम पुरस्कार रु 25,000,
2: द्वितीय पुरस्कार रु 15,000,
3: तृतीय पुरस्कार रु 10,000,
2: सान्त्वना पुरस्कार रु 5,000।
3: विद्यालय स्तरीय नृत्य प्रतियोगिता तर्फ प्रथम पुरस्कार रु 7,500,
2: द्वितीय पुरस्कार 5,000
3: र तृतीय पुरस्कार रु 3,000। आयोजक शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ, ओडा व्यवस्थापन समिति 6 र 7।
2: सह आयोजक शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 6 र 7 को कार्यालय।
3: सम्पर्क कार्यक्रम संयोजक मंजु तिमिल सिन्हा 9855 31 9 37।
2: सुरेन्द्र श्रेष्ठ 9855 36 136।
3: रविन्द्र राज पौडेल 9855 62 88।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठीक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855 62 029।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
10: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
11: धोरबाराही हाइलाइट्सको साथमा
12: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
11: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
13: नमस्कार, रेडियो ढोरबाराही 103.8 MHz राति 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा हाम्रो वेबसाइट, त्यस्तै गरी हाम्रो पात्रो र नेपाली पात्रो मार्फत पनि हामीलाई विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। रसुवा सहित चितवन, धादिङ, तनहु, गोर्खा, नुवाकोट, नवलपरासी पूर्व लगायतका ठाउँमा भोटेको सीमा आएको बाढ़ीका कारणले बगाएका शवहरू फेला पर्ने क्रम जारी रहेको छ। अचानक आएको बाढ़ीका कारणले जलवायु विज्ञ, हिमाल र हिम नदीका विशेषज्ञ विशेषज्ञहरू अध्ययनमा जुटिरहेका छन्। बाढ़ी प्रभावितको उद्धारका लागि नेपाली सेना सहित स्वयंसेवकहरू उद्धार तथा खोजीमा जुटिरहेका छन्। अधिकांश उद्धार उडानहरू रसुवा, टिमुरी, त्रिशुली तथा धुन्चे क्षेत्रमा केन्द्रित रहेका छन्। यसैबीच आज साँझ 6 बजेसम्म राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको जानकारी अनुसार अहिलेसम्म बाढ़ीका कारणले मृत्यु भएका 1050 जनाको शव फेला परेको छ। यस्तै आलसम्म घाइते तथा अन्य उद्धार गरिएकाको संख्या 11993 पुगेको छ भने अझै पनि 3916 जना सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ी प्रभावित क्षेत्रमा 21314 जना उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। हालसम्म घाइतेको संख्या 292 पुगेको छ भने होल्डिङ सेन्टरमा 3453 जनालाई राखिएको छ। बाढ़ी पहिरोमा ज्यान गुमाएका र पोखरा ल्याइएका 102 वटा शवको पोस्टमार्टम सम्पन्न भएको छ। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा गएको भदौको 10 गते आएको बाढ़ीमा परेर मृत्यु भएकाहरूको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको हो। पोस्टमार्टम गरिएका मध्ये 16 वटा शव पहिचान भएर परिवारले बुझेका छन्। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण सहित अन्तर्राष्ट्रिय रेडक्रसको कार्यविधि अपनाउने तयारी गरिएको छ। पहिचान हुन नसकेको शवलाई पोखरामै सम्मानपूर्वक व्यवस्थापन गर्ने तयारी भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। स्याङ्जाको चापाको नगरपालिका 1 मा वडाध्यक्ष भूपराज बस्तीमाथि कालो मसो छ्यापिएको घटनापछि स्थानीय राजनीतिक विवाद चर्किन थालेको छ। सार्वजनिक सुनवाई नगरेको र योजना छनौटमा जनप्रतिनिधिबीच समन्वय नगरेको आरोप लगाउँदै केही युवाहरूले वडाध्यक्षमाथि कालो मसो छ्यापेको बताइएको छ। घटनापछि वडाध्यक्ष बस्ती पक्षले वडा सदस्य सन्तोष थापाको योजनामा घटना गराइएको आरोप लगाएको छ। यता वडा सदस्य थापाले भने वडाध्यक्षले आफू खुशी योजना छनौट गर्ने गरेको आरोप लगाउनु भएको छ। घटनाले चापाकोटमा जनप्रतिनिधि बीचको समन्वय र योजना छनौट प्रक्रियामाथि प्रश्न उठेको छ। होटल व्यवसायी संघ तनहुँले भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदको यस घड़ीमा सरकार र पीड़ित परिवारको साथमा रहेको जनाएको छ। संघले मंगलबार आज प्रधानमन्त्री दैविक प्रकोपोद्धार कोषमा 38,110 रूपियाँ सहयोग समेत गरेको छ। साथै बाढ़ी पहिरोमा बेपत्ता तथा मृत्यु भएकाहरूको आफन्तको शव खोज्न र बुझ्न आउने क्रममा निशुल्क खाना र बस्ने व्यवस्था गर्ने निर्णय गरेको पनि संघका अध्यक्ष गिरी बहादुर थापाले जानकारी दिनुभयो। अध्यक्ष थापाका अनुसार कोत्रेदेखि मुगलिनसम्म संचालित होटल व्यवसायीहरूले पीड़ितको संख्या र आवश्यकताका आधारमा निशुल्क गाँस र बाँसको व्यवस्था गर्नेछन्। यसैबीच संघले ग्यासको अभावका कारण होटल व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यान आकर्षण गराएका छन्। विपदको समयमा व्यवसायसँगै सेवाको काम समेत गरिरहेको भन्दै संघले व्यवसाय सञ्चालनका लागि ग्यासको आपूर्ति सहज बनाउन प्रशासनसँग आग्रह गरेको छ। रसुवाको भोटेकोशी क्षेत्रमा हालै आएको भीषण बाढ़ी पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि तनहुँको खैरनी माध्यमिक विद्यालयका विद्यार्थीले 16,578 रूपियाँ सहयोग जुटाएका छन्। विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो खाजाका लागि घरबाट ल्याएको रकमबाट समेत सहयोग गरेका छन्। कक्षा 4 का छात्र रिसन श्रेष्ठले आफ्नो खुत्रुकै फुटालेर 505 रूपियाँ सहयोग गर्नुभएको विद्यालयले जनाएको छ। विद्यार्थीहरूको मानवीय तथा सामाजिक सेवा भावको प्रशंसा गर्दै विद्यालयका प्रधानाध्यापक राजेश्वर घिमिरे, सहायक प्रधानाध्यापक भीमप्रसाद वाग्ली तथा आधारभूत तह संयोजक दीपक भण्डारीले विपदका बेलामा सहयोग र सहकार्यको भावना विकास हुनु शिक्षाको महत्वपूर्ण पक्ष भएको बताउनुभयो। विद्यार्थीहरूबाट संकलित 16,578 रूपियाँ प्रधानमन्त्री दैविक प्रकोपोद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। विद्यालयको बाल क्लब तथा जुनियर रेडक्रस सर्कलको सक्रियतामा विद्यार्थीहरूबाट उक्त रकम संकलन गरिएको हो। सहयोग संकलनमा बाल क्लब संयोजक शिक्षक सावित्री गिरी र जुनियर रेडक्रस सर्कल संयोजक शिक्षक गिरी राज अर्यालले समन्वय गर्नुभएको थियो। सानै उमेरमा विपदमा परेका नागरिकप्रति सहयोग र सम्वेदना व्यक्त गर्दै विद्यार्थीहरूले देखाएको यो पहलले सामाजिक उत्तरदायित्व र मानवीय सेवाभाव विकासमा सकारात्मक सन्देश दिएको छ। यसैबीच शुक्ला गण्डकी नगरपालिका चार दुलेगौड़ामा रहेको पञ्चमुनी देव माध्यमिक विद्यालयका विद्यार्थीले विपद प्रभावित परिवारको राहतका लागि 30,000 भन्दा बढ़ी रकम सहयोग गरेका छन्। विद्यालयमा रहेको रेडक्रस तथा स्काउटको पहलमा विद्यार्थीहरूले स्वैच्छिक रूपमा आफ्नो खाजा खर्च बचत गरेर 30,471 रूपियाँ सहयोग गरेका हुन्। संकलित रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयका प्रधानाध्यापक विमल जोजेज्यूले जानकारी दिनुभयो। भोटेकुसीमा आएको बाढ़ीबाट पीड़ितहरूको राहतका लागि सरकारले स्थापना गरेको दैविक प्रकोप उद्धार तथा राहत कोषमा गल्छिनाका मुस्लिम समुदायले सहयोग पठाएका छन्। तनहुको शुक्ला गण्डकी नगरपालिका पाँच गल्छिनाको नेपाल मुस्लिम सेवा समितिले मंगलबार आज समुदायमा राहत संकलन अभियान सञ्चालन गरेर जम्मा गरेको 71,786 रूपियाँ सहयोग गरेको अध्यक्ष मोहम्मद हुसेन मियाले जानकारी दिनुभयो। उहाँका अनुसार समाजले गत शुक्रबार जुम्माको नमाजका लागि आएकाहरू र घर दैलो अभियान मार्फत राहत रकम संकलन गरिएको थियो। संकलित रकम कोषमा पठाइसकिएको छ। पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राध्यापक डाक्टर निर्मला जमर कटेल नियुक्त हुनुभएको छ। उपकुलपति देवेन्द्र अधिकारीले छनौट तथा सिफारिश समितिको सिफारिश अनुसार मंगलबार जमर कटेललाई रजिस्ट्रारमा नियुक्त गरिएको हो। विद्यालयको स्वास्थ्य विज्ञान संकायमा लामो समयदेखि प्राध्यापनरत रहनुभएकी जमर कटेलले हर्बोलोजीमा पीएचडी गर्नुभएको छ भने यस अगाडि उहाँले स्वास्थ्य विज्ञान संकायको कायम दिनको जिम्मेवारी समेत सम्हाल्नु भएको छ। अब उहाँले विश्वविद्यालयको प्रशासनिक वित्तीय तथा शैक्षिक व्यवस्थापनको नेतृत्व गर्नुहुने भएको छ। भीमाल खानेपानी सरसफाई तथा उपभोक्ता समितिले बाढ़ी पीड़ितको राहतका लागि 183,200 रूपियाँ सहयोग गर्ने भएको छ। समितिले आफ्नो 1832 जना उपभोक्ताबाट यस महिना प्राप्त हुने खानेपानीको न्यूनतम शुल्क 150 रूपियाँ मध्ये प्रति उपभोक्ता 100 रूपियाँका दरले राहतका लागि सहयोग जम्मा गर्ने भएको हो। यो रकम न्यूनतम शुल्कको 66.66% हुना आउँछ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्न लागि समितिले जनाएको छ। साथै समितिको विपत्तिको समयमा पीड़ित नागरिकलाई सहयोग गर्न अन्य संघ संस्था र सरकारवाला निकायलाई समेत आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न समितिले आग्रह गरेको छ। स्याङ्जाको पुतली बजार नगरपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 27,39,858 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाले नगद सहित दैनिक उपभोगी सामग्री बाढ़ी प्रभावित क्षेत्रमा पठाउने जनाएको छ। नगर प्रमुख तुलसीराम रेग्मीका अनुसार रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन लगायतका आसपासका जिल्लामा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रभावितको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिका उक्त रकम उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खातामा 16,39,858 जम्मा गर्ने र अन्य 11,00,000 दैनिक उपभोगी सामान खरिद गरेर बाढ़ी प्रभावित क्षेत्रमा पठाउने रेग्मीले बताउनु भएको छ। नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट समेत सहयोग रकम संकलन गर्ने भएको छ। नगर प्रमुख र उपप्रमुखले 15-15 दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन्। त्यस्तै वडाध्यक्ष र कार्यपालिका सदस्यले 10-10 दिनको पारिश्रमिक दिनेछन्। वडा सदस्यले जनही 4,500 रूपियाँ सहयोग गर्नेछन् भने यसबाट 388,750 रूपियाँ संकलन हुने नगरपालिकाले जानकारी दिएको छ। कास्की प्रहरीले विभिन्न मुद्दामा सजाय तोकिएर फरार रहेका सातजना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र माथतको कार्यालयबाट खटिएको टोलीले 16 भदौमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा 6 जना पुरूष र 1 जना महिला रहेका छन्। अदालतबाट कैद र जरिवानाको फैसला भए पनि उनीहरू सजाय भुक्तान नगरी लुकीछिपी बस्दै आएका थिए। प्रहरीले उनीहरूलाई विभिन्न स्थानबाट खोजतलाश गरेर नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबैलाई आवश्यक कार्यवाही लागि कास्की जिल्ला अदालतमा बुझाइएको छ। यी प्रतिवादीहरूबाट 20,900 रूपियाँ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ। हवस् तैनै विविध खबरहरू सँगसँगै राति 10 बजेको धोरबाराही हाइलाइट आजको लागि सकिएका छन्। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू र हाम्रो प्रसारण मा खटिनु हुने सम्पूर्ण साथीहरू सहित म अशोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
14: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबारही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: studio tancie.
1: Aile, Vienna ku fast radio.
0: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा भवन मा छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तैयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही जुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी चार, दुले गाउँदा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204445।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
5: हाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
0: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9, ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
7: र रामचन्द्र महत 9461616878।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9, फोन 0160-590-162-590-163।
12: हजुर, दान गरौ।
4: जिल्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्तन हो।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दीपा, ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुगत मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460 61268 र 98560 60268।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
6: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
8: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461 49304।
10: नमस्कार अनि शुभ बिहानी। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सँगसँगै फेसबुक पेज, वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रो मार्फत विश्वभरि एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल भाद्र महिनाको 17 गते, आज बुधबार। नेपाल सम्मत 1146 भाद्र कृष्ण पक्षको षष्ठी तिथि, सन् 2026 सेप्टेम्बर 2 तारीक। ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। नेपाल चीन सीमा नजिक भदौको 10 गते आएको भीम पहिरो र बाढ़ीबाट करिब 16 लाख मानिस प्रभावित भएको पहिलो स्थिति प्रतिवेदन सार्वजनिक। हालसम्म 1093 जनाको शव फेला, 3916 जना अझै सम्पर्क बाहिर। उद्धार राहत र पुनर्स्थापनाका लागि तीनवटै तहमा सर्वदलीय संयन्त्र परिचालन गर्ने सर्वदलीय बैठकको निर्णय। सरकारले एकद्वार प्रणाली अपनाए पनि पीड़ितसम्म राहत पुग्न नसकेको भन्दै पालिकाहरूसँग पर्याप्त समन्वय गर्न दलहरूको सुझाव। नेपालले भोग्नु परेको जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष आवाज उठाउने प्रधानमन्त्री वारेन्द्र शाहको प्रतिबद्धता। उद्धार र राहत वितरणमा राज्यको भएभरको संयन्त्र प्रयोग भइरहेको गृहमन्त्री सुधन गुरूङको दावी। प्रधानमन्त्री राहत कोषमा 6 अर्ब भन्दा बढ़ी रकम संकलन। जल तथा मौसम सम्बन्धी डाटा नेपाललाई दैनिक पठाइरहेको चीनको दावी। बाढ़ीग्रस्त क्षेत्रमा खर्च गर्ने गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषबाट 1 अर्ब रूपियाँ निकासा। बाढ़ी प्रभावित जल विद्युत आयोजनाका सुरुङहरूमा उद्धार प्रयास जारी राखिएको गृहमन्त्री सुधन गुरूङको भनाई। टनलभित्र लिकेज भएको पानी पिएर बाँचेको हुन सक्ने अनुमान। बाढ़ी प्रभावित तीनवटा जिल्लामा सशस्त्र प्रहरीका 12 अस्थायी बेस क्याम्प स्थापना हुने। बाढ़ी प्रभावित बालबालिकाको तस्विर र भिडियो पोस्ट नगर्न प्रेस काउन्सिल नेपालको आग्रह। विनाशकारी बाढ़ी आएपछि स्थगित प्रतिनिधि सभाको बैठक आज बस्ने। बाढ़ी र विपदबारी सभामुख डीपी अर्यालले विशेष प्रस्ताव पेश गर्ने। राष्ट्रिय सभाबाट रसुवा बाढ़ीबारे विशेष प्रस्ताव पारित। चीनमा बाढ़ीबाट मृत्यु भएका चितवनमा बाढ़ीबाट मृत्यु भएका आफन्तको डीएनए नमूना संकलन शुरू। भटेकोशी बाढ़ीबाट देशैभरि 7,570 निजी आवासमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक। विस्थापितहरूलाई तत्काल स्थानान्तरण गर्न 3 हप्ताभित्र अस्थायी आवास निर्माण गरिने। प्रधानमन्त्री वारेन्द्र शाहसँग जापानकी समकक्षी ताकाइचीको फोन वार्ता। नेपाललाई चाहिएता सामग्री र राहत टोली पठाएर सहयोग गर्ने प्रतिबद्धता। राष्ट्रपा सभापति रवि लामिछाने र चीनिया राजदूत माओ मिङ बीच हिजो भेटवार्ता। चीनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न तयार रहेको माओ मिङको भनाई। विपदपूर्वको सूचना प्रणालीलाई अझै मजबूत बनाउन लामिछानेको आग्रह। डीएनए विज्ञ सहित राहत बोकेर आइपुग्यो चीनिया सैन्य विमान। आजैबाट प्रभावित क्षेत्रमा सक्रिय हुने। आज शुक्ला गण्डकी भीमाद म्याग्दी र घिरिङ गाउँपालिकामा शक्ति ग्यासका 1,419 सिलिण्डर आपूर्ति हुने। करदाता प्रोत्साहन कार्यक्रम तत्कालका लागि स्थगित। उपहार कार्यक्रम असोजको 1 गतेबाट फेरि सञ्चालन गरिने। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढ़ेर आए पनि हाल भाव नबढ़ाउने निगमको निर्णय। 15 दिनमा 1,24 अर्ब घाटा हुने दावी। नेपाल चीन उत्तरी नाका तातो पानी पारीको झाङमु बन्दरगाह अनिश्चितकालका लागि बन्द। नेपाली व्यवसायी पनि मारमा। कृष्णभीर पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलाउन कम्तीमा 2 हप्ता लाग्ने। पार्टीका तीनवटै समूहमा रहेका नेताहरूसँग कांग्रेस नेता शेखर कोइरालाको छलफल। शेखरले राखेको बैठकमा गगनले केन्द्रीय सदस्य मनोनित गरेकादेखि देउवा निकट नेतासम्म सहभागी। स्याङ्जाको चापाकोटमा वडा अध्यक्षमाथि कालो मसु छ्यापिएको घटनापछि स्थानीय राजनीतिक विवाद चर्किदो। होटल व्यवसायी संघ तनहुद्वारा विपदमा सहयोग। पीड़ितलाई निशुल्क खाना बस्नेको व्यवस्था। ग्यासको आपूर्ति सहज बनाइदिन जिल्ला प्रशासन कार्यालयको ध्यान आकर्षण। बाढ़ी पीड़ितका लागि सहयोग जुटाउन विद्यार्थी पनि सक्रिय पञ्चमुनिका विद्यार्थीले 30 लाख जुटाउँदा खैरनी माविका विद्यार्थीले खाजा खर्च जोगाएर गरे 16,000 भन्दा बढी सहयोग मुस्लिम समाज गल्छिनाबाट प्रधानमन्त्री दैविक प्रकोपोद्धार कोषमा 71,000 भन्दा बढी सहयोग बिमार खाने पानीले 1,83,200 रूपियाँ सहयोग गर्ने कास्कीमा 7 जना फरार प्रतिवादी पक्राउ 20,000 बढ़ी जरिवाना असूल हुन बाँकी विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि 27,39,585 रूपियाँ सहयोग गर्ने स्याङ्जाको पुतली बजार नगरपालिकाको निर्णय पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा प्राध्यापक डाक्टर निर्मला जमर कटेल नियुक्त गत अगस्त महिनामा विभिन्न देशबाट 85,444 जना पर्यटक नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको दावी सबैको अवनत्व हुने गरेर शिक्षा ऐन चाँडै ल्याउने शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई पोखरामा 76 वटा सब जमिन मुनि व्यवस्थापन गरियो विपदको सामना गर्न प्रधानमन्त्री सहितको सर्वदलीय बैठक राख्न फेरि एमाले नेता नेकपाका नेता भीम रावलको भनाई रसुवा बाढ़ीबारे भ्रामक सूचना फैलिएको र सदनबाट तथ्य सार्वजनिक गर्न कांग्रेसको माग चीनबाट हुने आयात अब मुस्ताङको कोरला नाकाबाट हुने चीनबाट तातो पानी नाका पनि बन्द गर्ने घोषणा बाढ़ीबाट प्रभावित नेपाल टेलिकमकै 113 वटा साइट पूर्ण रूपमा सञ्चालनमा भारतमा 9 वटा सब भेटियो पश्चिम नवलपरासीमा 68 वटा सबको जमिन मुनि व्यवस्थापन पोखरामा ल्याइएका 19 वटा सब शनाखत पछाडि आफन्तको जिम्मा लगाइयो बाढ़ी पीड़ितबाट गैंडाकोटमा 35 लाख भन्दा बढ़ीको क्षति ज्यान गुमाएका 46 जनाको शव गोकर्ण जंगलमा मध्यराती गाडियो 2 महिनाको शिशु सहित परिवार कोसिया प्रवेशीबाट हिजो उद्धार सिलिमेदेखि त्रिशुली 3B टनलभित्र फँसेकालाई खोजिँदै सेनाद्वारा 23 जनाको हवाई उद्धार टिमुरेबाट बाढ़ीमा बेपत्ता भन्सार अधिकृत शर्माको शव गोर्खा स्थित त्रिशुली बजारमा फेला युक्रेनमा रूसी ड्रोन आक्रमणमा परि 12 जनाको मृत्यु 21 जना घाइते न्यूयोर्कमा छुरा प्रहारबाट 1 जनाको मृत्यु 1 जना घाइते नेपालमा अचानक प्रदर्शन हुन सक्ने भएकाले सचेत रहन अमेरिकाको चेतावनी चीनको पालासेक रकेटको पहिलो उडान सफलतापूर्वक सम्पन्न तातोपानी पारीको झाङमु पोर्ट अनिश्चितकालका लागि बन्द कोलम्बियामा सैन्य कार्यवाहीमा परेर 20 विद्रोहीको मृत्यु 5 जना पक्राउ अमेरिकी आर्थिक कार्यवाहीमा ईयूको समर्थन प्रति इरानको निन्दा अमेरिकाले भेनेजुएलासँग गरेको तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक भेनेजुएलाका 17 वटा तेल क्षेत्र 100 वर्षसम्म अमेरिकालाई सञ्चालन गर्न अनुमति दिएको उल्लेख विश्व बजारमा सेमिकन्डक्टरको मागमा भएको अभूतपूर्व वृद्धि अगस्त महिनामा दक्षिण कोरियाको निर्यात 68.7% बढ्यो हवस् सैनिक खबरहरू सँगसँगै आजका लागि ढोरबाराही हाइलाइट सकिएका छन् मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लाग्छ सल्लाह सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला 7 बजे विस्तृत समाचारहरू सहित हामी फेरि उपस्थित हुनेछौ समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म अशोक विदा हुने आज्ञा चाहन्छु नमस्कार शुभ दिन
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस् हामी समाचारको रूपमा प्रसारण गर्नेछौ खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस् हाम्रो टेलिफोन नम्बर 065414100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्
12: एक 103.8 अन्तर्मनको आवाज।
13: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
14: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
13: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
14: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
15: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
16: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
15: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
16: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
15: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
16: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
17: कमला घाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको अत्यन्तै जरूरी सूचना: यस समितिको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत उपाध्यक्ष, कोषाध्यक्ष, सहसचिव र 8 जना सदस्य सहित 11 जना निर्विरोध चयन भए तापनि अध्यक्ष र सचिव मतदान मार्फत चयन गर्नुपर्ने भएको हुँदा यही भाद्र 19 गते शुक्रबार बिहान 11 बजेबाट अपराह दुई बजेसम्म राधाकृष्ण मन्दिर पुलचोक हलमा मतदान कार्य हुने हुँदा सम्बन्धित सबै मतदातालाई सो समयमा उपस्थित भई मतदान प्रक्रियामा सहभागी भइदिनु हुन हार्दिक अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ। अनुरोधक पदमलाल लामिछाने, संयोजक एवं निर्वाचन मण्डल।
18: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
19: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू

0: चार दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
1: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9801479716
0: एउटा कुरा थाहा पाइ राख्नुस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौ है
2: कहाँ जाने
3: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
2: अनि बीचमा नझर्ने
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
2: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
0: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663
4: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900
6: सधैँझै यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा यही भदौ 20 गते तेस्रो शनिबार
7: हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने दुख्ने कान कम सुन्ने सुत्दा रिङ्गट लाग्ने कान वरिपरि घाउ खटिरा नाकको एलर्जी नाक तालिने नाकभित्र मासु पलाएको नाकबाट रगत बग्ने पिनासको समस्या घाँसीको एलर्जी टन्सिलको संक्रमण मुख भित्रको घाउ खटिरा थाइरोइड ग्रन्थी सुनिने गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ
8: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की
9: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0564142333
8: र 9678168

0: काइली दिदी, आलू लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
2: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक रान्स प्रालीमा

0: स्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891।
2: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भयो
2: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यहीँ जाने हो
4: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
5: 103.8 अन्तर्मनको आवाज
6: दिनको संकेत सधैं बिहानीले गर्छ त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनचारी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 17 गते बुधबार, ईस्वी सम्मत 2026 सेप्टेम्बर 2 तारीख, नेपाल सम्मत 1146। आज भाद्र कृष्ण पक्षको षष्ठी तिथि रातको 3:46 गएपछि सप्तमी तिथि शुरू हुने। श्रोतावृन्द, सुन्दर चाँदीका आधुनिक आकर्षक गर्गनाहरू बनाउनु परेमा तपाईँ दुलेगौंडामा रेडियो दोरबाराई रहेको भवन भन्दा केही घर तल जय शिव सुनचाँदी पसल छ, त्यही आएर कारोबार गर्नुहोला। तपाईँले रोजेको जस्तै खोजेको जस्तै उत्कृष्ट सेवा सहितको तपाईँले गरगहनाका सामानहरू बनाउन सक्नुहुने जानकारी गराउँदै अब सुनौ तपाईँको आजको राशिफल। मेष राशि। समाज सेवामा जनताको काम गर्न नसक्दा तपाईँको आलोचना हुन सक्छ। अरूलाई दिएको वचन पूरा गर्न नसक्दा आलोचनाको शिकार भइनेछ। नयाँ काम गर्नका लागि केही समय पर्खनु राम्रो रहला। धन तथा सम्पत्ति अरूले नै लाने तथा उठ्नुपर्ने रकम नआउनाले खर्चको अभाव हुनेछ। प्रविधिको प्रयोग गर्दा ध्यान दिनुहोला। समय मध्यम छ। माया प्रेममा मनमुटाव बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चढ़ाव आउनेछ। स्वास्थ्यमा सुधारका संकेतहरू देखिनेछन्। व्यापार व्यवसायमा फाइदा होला। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्ध ठिकै रहनेछ। वृष राशि। धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहँदा रहँदै दिन बित्नेछ। आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेशा व्यवसाय स्रोत स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केही रकम बचत गर्न सकिनेछ। पढ़ाई र लेखाईमा अलि बढ़ी समय खर्चने हो भने नतिजा आफैतिर आउन सक्नेछ। माया र प्रेममा एकअर्कालाई बुझ्न समय लाग्ने पनि सम्बन्ध प्रगाढ़ हुनेछ। विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागि आजको दिन प्रभावकारी रहेको छ। मिथुन राशि। भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग छ। नयाँ कामहरू गरेर आमदानीका स्रोतहरू बढ़ाउन सकिनेछ। सरकारी तथा पैतृक सम्पत्ति आध लागेर हुने प्रशस्त सम्भावना रहेको छ। दाजु र भाइ तथा अग्रजहरूको सल्लाह सुझाव मानेर अगाडि बढ़दा सफलता प्राप्त गर्न सकिनेछ। विद्यामा राम्रो प्रगति हुँदा पढ़ाई लेखाईमा मन जानेछ। बौद्धिकता प्रयोग गरेर समाजमा राम्रो काम गरेर देखाउन सकिनेछ भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। कर्कट राशि। राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गरेर नाम कमाउने योग छ। व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट थोरै भए पनि धन आर्जन गर्न सकिनेछ। कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला। इमानदारिता र लगनशीलताको उच्च मूल्यांकन हुनेछ। पढ़ाई र लेखाईमा मन जाने तथा नतिजा आफ्नो पक्षमा आउनेछ। प्रेमको दोरो कसिलो बन्नेछ। सिंह राशि। धार्मिक तथा आध्यात्मिक काममा समय व्यतीत गर्न पाउँदा मन शान्त रहनेछ। भाग्य तपाईँको साथमा रहेको हुनाले सानो परिश्रमले पनि राम्रो काम गर्न सकिनेछ। प्रेमिका र साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडि बढ़ेर प्रगति गर्न सकिन्छ। कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा होला। नयाँ कामको प्रस्ताव आउने र नोकरीमा बढ़ुवा तथा स्थानान्तरणको योग रहेको छ। कन्या राशि। आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रो काम गर्न सकिनेछ। प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। व्यापार तथा वित्तीय लगानीमा वृद्धि होला। शुभ तथा मांगलिक समारोहमा सहभागी भएर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जोड्नेछ। कर्म प्राप्तिको निमित्त लामो दूरीको यात्राको तय हुनेछ। लेखन तथा साहित्यमा बाँकी रहेका कामहरू फत्ते गर्न सकिनेछ।
तुला राशि जीवन साथी को सहयोगले राम्रो तथा परिणाममुखी काम गर्न सकिएला भने माया प्रेममा सामिप्यता बढेर जानेछ। निर्माण सामग्री र खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ। लामो देरीको यात्राको प्रशस्त सम्भावना छ। प्रविधिको प्रयोग गरेर आफ्ना भनाईहरू जनमानसमा लैजान सकिनेछ। विपत्तिमा परेमा मानिसहरूलाई सहयोग गर्न सकिने तथा सामाजिक काममा समय व्यतीत हुनेछ। व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ। पुरानो रोग र समस्याहरू स्वत ठिक भएर जानेछन्। मामा र मामरीबाट तपाईँको काममा सहयोग पुग्नेछ। पढ़ाई लेखाईमा तपाईँ अरूभन्दा अग्रपंक्तिमा तपाईँकै नाम आउनेछ। माया र प्रेममा नजिक भएर रमाउन सकिनेछ। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरेर आफ्ना भनाईहरू जनमानसमा लैजान सकिनेछ। ऋण तथा रोगबाट मुक्त भइनेछ। धनु राशि व्यवसायमा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ बन्नेछ। आर्थिक क्षेत्र तथा वित्तीय बजारमा लगानी गरेर नाफा कमाउन सकिएला। आफन्त र सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ। बौद्धिकताको प्रयोग गरेर नाम तथा दाम कमाउन सकिनेछ। नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरेर व्यवहारमा रूपान्तरण गर्न सकिनेछ। प्रेममा सफलता मिल्नेछ। पढ़ाईकै सिलसिलामा यात्रा गर्ने अवसर जुट्नेछ। मकर राशि समय राम्रो रहेकाले सवारी साधन र घर जग्गाको कारोबारबाट लाभ लिन सकिनेछ। आमा र आफन्तको सहयोगले राम्रो तथा परिणाममुखी काम गर्न सकिनेछ। माया र प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम छ। सिजनेबल सामानको व्यापारमा उल्लेख्य वृद्धि होला। राजनीति तथा सामाजिक काममा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ। व्यापार र आर्थिक सूचकांकमा वृद्धि हुने योग छ। अब कुम्भ राशि सानो प्रयत्नले राम्रो काम गरेर फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन्। माया र प्रेममा सामिप्यता बढ़ेर जानेछ। अध्ययन अध्यापनमा प्रगति गरेर गन्तव्य भेट्टाउन सकिनेछ। दाजुभाइ र छर छिमेकीहरूसँग